तयार पारेको विधेयक ऐनमा रूपान्तरित भए सांसद दुलालले उठाएको विषय सम्बोधन हुनेछ। प्राकृतिक विपत्ता परि बेपत्ता भएका व्यक्तिको शव नभेटिए पनि निश्चित अवधि पूरा भएपछि मृत्यु दर्ता गर्न सकिने गरी सरकारले कानूनी व्यवस्था गर्न लागेको छ। यसका निम्ति तीनवटा ऐन संशोधन गरिँदैछ। हाल मुलुकी देवानी संहिता 2074 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा वा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै सूचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था छ। निश्चित अवस्थामा भने यो अवधि फरक छ। 80 वर्ष पुगेको व्यक्ति 5 वर्षदेखि बेपत्ता भएमा युद्धमा खटिएको सैनिक युद्ध समाप्त भएको 4 वर्षसम्म सम्पर्कमा नआएमा वा पहिचान हुन नसकेमा पनि मृत्यु घोषणा गर्न सकिने व्यवस्था गरिएको छ।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

वन गिफ्ट यस चार पर्वमा पिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 सम्मको क्याश ब्याक र उपहारहरू 85 र 98 इन्च टिभीमा टिसिएल साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक एसीमा फ्री इन्स्टलेसन र 0% ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछ ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिजी इलेक्ट्रोनिक्स

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। रसुवाको फुटेकोशी नदीमा आएको हिमबारीका कारण अभिभावक गुमाएका बालबालिकालाई आवासीय सुविधा सहित कक्षा 12 सम्म निशुल्क शिक्षा उपलब्ध गराउने कार्यक्रम सञ्चालन हुने भएको छ। बागमती प्रदेश सरकारले कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधि परिमार्जन तथा राय सहमतिको प्रक्रिया समेत अघि बढ़ाएको छ।
3: नेपालमा गत अगस्तमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि सम्पर्कविहीन भएका 55 मलेसियाली नागरिक मध्ये एकजना 37 दिनदेखि सकुशल फेला परेका छन्। ती व्यक्ति मलेसियाली दूतावास काठमाडौँमा आफै सम्पर्कमा पुगेपछि सुरक्षित रहेको पुष्टि भएको हो।
2: चिसो मौसममा रुगाको किट, टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जड़ीबुटी जन्य सञ्चोको उत्पादन बन्द भएको छ। मासिक ज्यालादारी श्रमिक आन्दोलन नउत्रेपछि सञ्चोको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रेपछि असोज 5 गतेदेखि सञ्चोको उत्पादन रोकिएको छ।
3: हालैको विनाशकारी भुटेकोशी बाढ़ीबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको उत्थानशील पुनर्निर्माण, अन्तर्राष्ट्रिय स्रोत परिचालन र वित्तीय सुधारका लागि सरकारले वृहत कूटनीतिक पहल शुरू गरेको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको चुनाव केन्द्रित अभियानमा निस्कने भएको छ। पार्टी केन्द्रीय समितिको शनिबार बसेको बैठकले देशभरका सम्पूर्ण पालिकामा केन्द्रीय नेता तथा सांसदहरूलाई खटाउने निर्णय गरेको छ।
3: यस वर्ष आदिवासी थारू तथा तराई मूलका महिलाले खर अर्थात शुद्ध जितिया मनाइरहेका छन्। उदयपुर लगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका थारू महिलाले 2 वर्षपछि पुनः शनिबारबाट शुद्ध जितिया मनाउने अवसर पाएका हुन्।
2: कांग्रेसले 15 महाधिवेशनमा उम्मेद्वार भएको व्यक्ति प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्पष्ट पारेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्मरण गराएका हुन्।
3: सर्लाहीको हरिवन नगरपालिकाले अनुदानमा वितरण गरेको गोलभेडाको बिउ कमसल भएपछि किसान मारमा परेका छन्। आर्थिक वर्ष 2082-83 हरिवन नगरपालिकाले 50% अनुदानमा वितरण गरेको कविता जात गोलभेडाको बिउबाट अपेक्षित उत्पादन नभएपछि लगानी समेत नउठ्ने चिन्तामा किसान परेका छन्।
2: हवाई यात्रा गर्दा उडान ढिलाइ वा रद्द भएमा यात्रुलाई पूर्व सूचना दिनुपर्नेदेखि दुर्घटना मृत्यु भएमा हकवालाले पाउने क्षतिपूर्ति सम्मका अधिकार अब कानूनी रूपमै सुरक्षित भएको छ।
3: ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको 20 वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष 2082-83 मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको कुल 10% लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

0: एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशी को कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर आइतबार हुने
6: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
7: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याप सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163-55553 र 98423-18049
8: हेर्नु विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुनै
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525-55768
11: साथै 98525-55768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
12: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो
13: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz
5: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
14: आज 2083 साल असोज 18 गते आइतबार अक्टोबर 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको अष्टमी तिथि
5: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
14: नौलपरासीको दाउन्नेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो सड़क भाँसिँदा मुगलिन नारायण घाट यात्रा कष्टकर बेली ब्रिज जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै
5: कांग्रेस 15 महाधिवेशन आज उद्घाटन हुँदै स्थानीय निर्वाचनको तयारीमा होमियो रासपा विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने कानून बन्दै
14: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय पनि बन्दै चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी
5: फ्लाइ दुवै घटनालाई उपयोग गर्ने नेतान्याहुको रणनीति मतदाता नावलीमा फेरबदल गरेको विरूद्धमा दिल्लीमा विद्यार्थीको प्रदर्शन इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको विश्वव्यापी बहस
14: र बीसौं एसियाली खेलकुद अन्तर्गत निराशाजनक प्रदर्शन गरेर नेपाली टोली फर्किँदै भारतले गर्यो क्रिकेटमा स्वर्ण रक्षा
15: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM.
14: साझा खबरको सबैभन्दा शुरूमा दाउन्नेमा भएको दुर्घटना र अरू क्षेत्रको दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालिएका कदमको प्रसंग.
5: पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा हिजो बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्. 2 जनालाई भने कुनै चोटपटक लागेको छैन. बसका चालक सहित 18 जना सवार रहेको प्रहरीले जनाएको छ. कोहलपुरबाट काठमाण्डुका लागि छुटेको बस बिहान 4:15 पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर सड़कबाट नालामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो. दुर्घटनामा घाइते भएका 10 जनालाई उद्धार गरी उपचारका लागि कावसोत स्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ. उपचारका क्रममा 6 जनाको मृत्यु भएको प्रहरीले जानकारी दिँदै घाइते मध्ये 1 जनाको अवस्था अझै गम्भीर रहेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरेको जानकारी दिनुभएको छ. बाँकी घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ. मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय नुरजुङ खत्री, बाँके कोहलपुरका 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा कुस्वामी कार्तिकका 65 वर्षीय नरेन्द्र राज गिरी, बाँके कोहलपुरकै 55 वर्षीय एकेन्द्र राज रेग्मी लगायतका हुनुहुन्छ. घाइते मध्ये असा भगवानको अवस्था गम्भीर रहेको र थप उपचारका लागि चितवन स्थित नयाँ मेडिकल कलेज रिफर गरेको प्रहरीले जानकारी दिएको हो. यसैबीच सड़क भाँसिँदा मुगलिन नारायणगढ़ यात्रा कष्टकर बनेको छ. मुगलिन नारायणगढ़ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा निकै कष्टकर बनेको हो. दशैं नजिकिँदै गर्दा यस सड़क खण्डमा सवारी साधनको चाप बढ़ेको छ. वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिएको यात्रुहरूले जनाएका छन्. एक महिनादेखि तुइन खोला, नाम्सी, केराबारी लगायतका स्थानमा पटक पटक पहिरो खस्दै गएको छ. सिमताल र 21 किलो क्षेत्रमा सड़क भाँसिएपछि कतिपय स्थानमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्. पहिरो र सड़कको अवस्थाका कारण कुन बेलामा सवारी साधन रोकिन्छ भन्ने निश्चित नहुँदा यात्रामा थप समस्या भएको छ. डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सड़क खण्डमा साना ठूला गरी 1 दर्जन भन्दा बढ़ी स्थानमा पहिरो गएको छ. तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने गरी सड़क मरम्मत गरिए पनि वर्षा र सवारी साधनको अत्यधिक चापका कारण दीर्घकालीन मरम्मत तथा पुननिर्माण गर्न कठिन भएको बताइएको छ.
14: अब राजनीतिक प्रसंग. प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशनको आज खुल्ला मंच उद्घाटन हुँदैछ. गत पुषमा सम्पन्न दोस्रो विशेष अधिवेशन विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्य समितिले खुल्ला मंचमा 15 महाधिवेशन गर्न लागेको हो. तर 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी छैन. ऊर्जाशील कांग्रेस नयाँ संकल्प मूल नारासहित महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले सीआईएनसँग बताउनुभयो.
16: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसको धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ. किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो. त्यो इच्छा अनुरोधको रूपमा छ. तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो.
14: उद्घाटन सत्रमा करिब 50,000 सहभागिता रहने र बन्द सत्रमा करिब 7,700 प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ. महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाण्डु आउने क्रम जारी छ. राजधानीका विभिन्न होटलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको छ. भोलिदेखि भने बन्द सत्र शुरू हुनेछ. बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ. महाधिवेशनबाट 35 वर्ष मुनिका कम्तीमा 21 युवा केन्द्रीय सदस्य निर्वाचित हुँदैछन्, जसमा प्रत्येक प्रदेशबाट 1 महिलासहित 2 जना र खुलामा 7 जना निर्वाचित हुनेछन्. विधानमा नै युवाको प्रतिनिधित्व स्पष्ट व्यवस्था गरिएको छ. नेपाल बाहिर रहेका जनसम्पर्क समितिमा आबद्ध क्रियाशील सदस्यले यसअघि छुट्टै कोटामा प्रतिस्पर्धा गर्ने व्यवस्था थिएन. तर यसपटक भने जम्न सम्पर्क समितिबाट कम्तीमा 6 जना निर्वाचित हुँदैछन्. अपाङ्गता भएकाबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यो क्लस्टरमा अपाङ्गता भएकाले मात्रै प्रतिस्पर्धा गर्नेछन्, जसमध्येबाट एकजना निर्वाचित हुनेछन्। यसपटक अल्पसंख्यकको पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। अल्पसंख्यकबाट न्यूनतम एकजना केन्द्रीय कार्य समितिमा निर्वाचित हुनेछन्। यसैबीच अन्य दलहरू आन्तरिक विवादमा रूमलिरहेको बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने छ महिनापछि हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको पाँच घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा सात सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशका पार्टी सभापति पदेन सदस्य हुने निर्णय पनि गरिएको छ। छनौट समितिमा मनोनयन सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, तासी ल्याजोम लगायतका नेताहरू समावेश रहेका छन्। सभापति लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जनता र पार्टीको सम्बन्ध सुदृढ गर्न नेता सांसद र मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो। जनताले मत दिएर रासोपालाई ठूलो पार्टी बनाएको भन्दै उहाँले पार्टी विस्तारित मात्रै होइन बलियो बनाउनु पर्नेमा पनि जोड़ दिनुभएको छ। उहाँले चिन्जान भएका र पहुँच भएकालाई मात्रै नभई सिंहदरबार वा आफू कहाँ पुग्ने जो कोहीलाई पनि सहज रूपमा भेट्न मन्त्रीहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ।
5: सरकारले देशका हरेक नागरिक र तिनका परिवारको सुरक्षित तथा व्यवस्थित आवासको अधिकार कानूनी रूपमै सुनिश्चित गर्ने उद्देश्य सहित भवन तेस्रो संशोधन ऐन 2083 विधेयक संसदीय संघीय संसदमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा पूर्वाधार विकास मन्त्रालयले विद्यमान भवन ऐन 2055 संशोधन गर्न तयार पारेको यस विधेयकले न्यून आय भएका परिवारदेखि मध्यम आय भएका परिवारसम्मका लागि सुरक्षित आवासको ग्यारेन्टी र विविध सुविधा प्रस्ताव गरेको छ। भवन निर्माणमा न्यूनतम सुरक्षा कायम गर्दै योजना डिजाइन निर्माण मर्मसम्हार विपद उत्थानशीलता जलवायु अनुकूल र परम्परागत शिव तथा सामग्रीको प्रवर्धन गर्ने मूल ध्येयका साथ विधेयक अघि बढ़ेको हो। विधेयकमा जीवनमा पहिलो पटक आवासीय घर बनाउन लागेका नेपाली नागरिकलाई विशेष प्रोत्साहन र छूटको व्यवस्था गरिएको छ। तोकिएको मानक र टाइप डिजाइन अनुसार घर तथा गोठ निर्माण गर्ने नागरिकलाई स्थानीय तहबाट नक्सा तयार गरी नक्सा पास दस्तूरमा पूर्ण रूपमा छूट दिनुका साथै आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव समेत गरिएको छ। यसै गरी गरीब तथा अति विपन्न परिवारका लागि घर निर्माण गर्न वित्तीय सहायता स्वरूप कुल 75,000 रूपियाँसम्म नगद अनुदान दिइनेछ, जसमा संघीय सरकारका तर्फबाट 50,000 रूपियाँ र प्रदेश सरकारका तर्फबाट 25,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ। बाढ़ी पहिरो तथा भूकम्पीय जोखिमयुक्त स्थान र विपद प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ घर निर्माण पुननिर्माण वा प्रबलीकरणका लागि तीनै तहका सरकारले आवश्यक बजेट अनुदान तथा निशुल्क सामग्री सहायता पुर्याउने विषयमा कानूनमा विविध कुरा उल्लेख गरिएको छ। साथै जोखिममा रहेका संरचनाको सुधार विपन्न परिवारको घर प्रबलीकरण तथा सम्पदा भवनको संरक्षणका लागि मन्त्रालय अन्तर्गत भवन सुरक्षा सहायता कोष स्थापना गरिने उल्लेख गरिएको छ। जोखिमपूर्ण र मापदण्ड विपरीतका असुरक्षित भवनहरूलाई मर्मत गर्न वा भत्काउन सक्ने अधिकार समेत स्थानीय तहलाई प्रदान गरिएको छ।
14: निर्वाचन आयोगले निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धी समग्र सुधारका विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलसँग संवाद शुरू गरेको छ। आयोगले निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउने, बदर मत न्यूनीकरण गर्ने लगायतका विषयमा प्रस्तुतिकरण पनि गर्दै आएको छ। 24 राजनैतिक दलहरूलाई आमन्त्रण गरेर यसबारेमा आयोगले छलफल भइसकेको जानकारी दिएको छ। विदेश तथा अन्तर्जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण र मतदाता शिक्षा लगायतका विषयमा प्रस्तुति दिने गरिएको छ। राजनैतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कामबारे पनि छलफल भइरहेको निर्वाचन आयोगले जानकारी दिएको हो। दलका प्रतिनिधिहरूले भने नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगाना भन्दा बाहिर अस्थायी बसोबास गरेका नागरिकलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूले निर्वाचनमा प्रविधि प्रयोग गर्दा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी विज्ञको सल्लाहमा अध्ययन गरेर मात्रै अघि बढ़नुपर्ने सुझाव दिइरहेका छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका व्यक्तिहरूले समाजमा देखाउन सक्ने उदाहरण।
17: सायद अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
5: काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना, औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
19: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
18: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
19: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
18: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
19: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
20: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
19: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
21: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
20: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
21: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
20: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
14: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा भाषण होइन काममा केन्द्रित शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको छ, नवयुवा जेन्जीले गरेको आन्दोलनको जगमा निर्वाचित सरकार भाषण छोडेर जनमुखी र परिणाममुखी काममा केन्द्रित भएको छ। सरकार बनेको 6 महिनाको अवधिमा सरकारले 100 बुँदे कार्यसूची अनुसार कामलाई निरन्तरता दिएको छ। यस अवधिमा सरकारले अधिक भाषण र उदारो घोषणा भन्दा परिणाम देखाउने काम गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले बताए अनुसार नागरिकले प्रत्यक्ष अनुभव गर्ने सेवा प्रवाहका निम्ति सरकार अग्रसर भएको छ। सरकारका उपलब्धि कति पटक चर्चा भाषण भए भन्ने आधारमा होइन, त्यसले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो र आगामी दिनमा जनताको मन कति जित्यो भन्ने कुरामा प्रष्ट हुने देखिन्छ। खासगरी कुनै बेला भाषणको युग भए पनि अहिले त्यो युग परिवर्तन भएर कामको युग शुरू भएको नेताहरूले बताएका छन्। जवाफदेहितालाई केन्द्र बनाएर समय सीमा अनुसार लक्ष्य निर्धारण गरेर काम भइरहेको जानकारी दिएको छ। यसरी गोर्खापत्र दैनिकमै स्तर वृद्धि भए बनेन पेन्सन पट्टा शीर्षकमा नगेन्द्र सापकोटा लेख्नुहुन्छ, साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेन। यस्तो समस्या धेरै कर्मचारीहरूले भोगिरहेका छन्। उहाँ जस्तै साबिक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भए अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन, जसका कारण विभिन्न समस्याहरू भएका छन्। यसैबीच काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढ़ाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरेको बताउनु भएको छ। कपिलवस्तुको तिलौराकोटको साझेदारी वनको अनुगमनका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। यसबीच औद्योगिक करिडोरको उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तर वृद्धिमा प्रश्न उठेको छ। निरज पिठाकोटेले वीरगंजबाट खबर लेख्नु भएको छ। वीरगंज पथलैया औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठे पनि प्रभावकारी अनुगमन र कानूनी कार्यवाही हुन सकेको छैन। अनुगमन र कार्यवाही हुन नसक्दा खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठेको हो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएका वस्तुको गुणस्तर परीक्षण गरी मुद्दा दायर गरिए पनि न्यायिक कार्यवाही हुने कार्यवाहीमा भने समस्या देखिएको छ। दोषी उद्योगीहरूलाई संरक्षण गर्ने प्रयत्नहरू भइरहेका छन्। पर्सा र बारामा उद्योगबाट उत्पादित खाद्य वस्तुमा त्यस्ता समस्याहरू देखिएका हुन्। यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा बाहिरिँदै मनसून शीर्षकमा नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसून बाहिरिएको खबर लेखिएको छ। रसुवाको भोटीकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण क्षतविच्छेद बनेको सड़क सञ्जालमा बेली ब्रिज पुनः जडान भएसँगै यस क्षेत्रको जनजीवन विस्तारै सहज बन्दै गएको शीर्षकमा पनि गोर्खापत्रको भित्री पृष्ठमा खबर लेखिएको छ। त्यसै गरी भैरवामा थपियो आयातको चाप शीर्षकमा गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा लेखिएको छ। उत्तरी नाकाबाट हुने आयात सड़क अवरोधका कारण प्रभावित भएपछि भारततर्फबाट सामान भित्राउने क्रम बढ़दा रूपन्देहीको भैरवा भन्सार नाकामा मालवाहक सवारीको चाप बढ़ेको हो। बाढ़ी पहिरो र डुबानका कारण देशका विभिन्न सड़क समेत प्रभावित भएपछि भैरवा नाकाबाट आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या देखिएको छ। चीनसँग जोड़िएको रसुवागढ़ी तातोपानी र कोरेला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीहरूले भारततर्फको मार्ग प्रयोग गर्न थालेका छन्। त्यस्तै गरी नवलपरासीबाट केरा खेतीमा ब्ल्याक सिगाटोक प्रकोप खबरमा शीर्षकमा खबर लेखिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा केरा खेतीमा ब्ल्याक सिगाटोका रोगको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका हुन्। केरा जोन क्षेत्रका रूपमा विकास गरिएको यस क्षेत्रमा लगाइएको केराको करिब आधा क्षेत्रफलमा यो रोगले क्षति पुर्याएको छ।
14: कान्तिपुर दैनिकको भित्री पन्नामा कक्षा बाह्रको नतिजा चाँडै, चिकित्सा शिक्षाको भर्ना भने ढिलै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। गत वर्षभन्दा डेढ महिना अघि नै बाह्र पास गरेका विद्यार्थीले एमबीबीएस, नर्सिङ, बीडीएस लगायतका चिकित्सा शिक्षाका लागि प्रवेश परीक्षा दिन मध्य कार्तिकसम्म पर्खिनुपर्ने भएको उल्लेख गरिएको छ। घरभित्र समेत ढाँझा फाट्दा 15 परिवार विस्थापित, 80 घर जोखिममा शीर्षकमा प्रताप विष्टले हेटौँडाबाट लेख्नु भएको खबर छापिएको छ। बकैया छ मोरङ्गे धापकी गोपिनी विश्वकर्माको घरमा अघिल्ला वर्षमा यति बेला दशैंका लागि सरसफाई र लिपपोतको तयारी भइसक्थ्यो, तर यसपालि दशैं भन्दा पनि घर के हुने हो भन्ने चिन्ता छ। घरभित्रै जमीन चिरा परेपछि उहाँलाई राति सुत्न समेत डर लाग्छ। घर वरिपरि पनि ढाँझा फाटेको छ। लगातार वर्षापछि चुरे क्षेत्रमा पर्ने मोरङ्गे धाप र ठूलो ज्यामिरेको करिब 2 वर्ग किलोमिटर क्षेत्रमा ढाँझा फाट्नुका साथै जमीन पनि भाँचिएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ। 15 महाधिवेशनमा होमियो कांग्रेस नेतृत्व चयनसँगै एकता हस्तान्तरण र जनमत फर्काउने दवाब शीर्षकमा पनि यो खबर छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। नेपाली सेनालाई ग्यास उद्योग खोल्न सरकारले मौखिक प्रस्ताव गरेको हो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको सेनाले व्यावसायिक कार्ययोजना सहित चाँडै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्ने भएको छ। उद्योग मन्त्री दीपक शाहले सेनालाई ग्यास उद्योग खोल्न दिने प्रक्रिया अघि बढ़ाउनु भएको हो। उहाँ मन्त्रालयमा आएपछि दुई चरणमा यस विषयमा अनौपचारिक छलफल भइसकेको पनि उल्लेख गरिएको छ। अर्को खबर, प्रसारण लाइनको शुल्क निर्धारण प्रणालीमा असन्तुष्टि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। विद्युत जहाँ पुर्याए पनि शुल्क एउटै, प्रणाली पूर्ण क्षमतामा सञ्चालन नभए महँगो पर्ने पनि उल्लेख गरिएको छ। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकमा अर्को खबर शिवहरि घिमिरेले लेख्नु भएको हो। 74 जिल्लामा फैलिएको छ, 9872 संक्रमण छ, 22 मृत्यु रिपोर्ट तर पुष्टि हुन बाँकी रहेको उल्लेख गरिएको छ। गौरव आयोजना, लुम्बिनी प्रादेशिक अस्पताल 50% काम नहुँदै सकियो, विनियोजित बजेट एक अर्ब माग गरिएको बारेमा विष्णु घिमिरेले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ, विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बनाउन लागेको बारेमा, 3.5 वर्षमा पनि बनेन चक्रपथको 525 मिटर, दोस्रो पटक म्याथपको तयारी भइरहेको बारेमा पनि खबर सहित छापिएको छ। अनि खुलेन खाद्यको डिपो शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा हिमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छापिएको छ।
5: साझा खबरमा अब विदेशको खबर, युएबाट हिजो इजरायलतर्फ जाँदै गरेको फ्लाइ दुबईको FZ-1073 विमानमा को पाइलटले उडानका क्रममा क्याप्टेन स्मिथ मच्छरमाथि बन्सरो प्रहार गरेको, आतंकवादी हमलाको प्रयास भएको भन्दै संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ता हमद सैफ अल शम्सीले जानकारी दिएका छन्। घटनाबारेमा प्रत्यक्ष जानकारी भएका एक स्रोतले रोइटर्सलाई बताए अनुसार को पाइलट ओमानी नागरिक हुन् र उनले उक्त प्रयास गरेका हुन्। अनुसन्धानमा संलग्न अर्को एक स्रोतले पनि सहचालकको उक्त कामको पुष्टि गरेका छन्। युएका अधिकारीहरूले उनको पहिचान सार्वजनिक गरिसकेका छैनन्। इमिरेट्सका अधिकारीहरू र एयरलाइन्सले को पाइलटको नाम सार्वजनिक नगरे पनि इजरायली अधिकारीहरूले उनी ओमानी नागरिक रहेको प्रश्न पारेका छन्। ओमानले यस घटनाबारेमा हालसम्म कुनै पनि टिप्पणी गरेको छैन। दुर्घटना जस्ता आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ककपिटमा सामान्यतया बन्सरो राखिएको हुन्छ। संलग्न व्यक्तिको उद्देश्यसहित उडान बारेमा अनुसन्धान जारी गरिरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि निष्कर्षमा पुग्न सकिने बताइएको छ। फ्लाइ दुबईको विमानमा भएको सम्भावित दुर्घटना प्रयासलाई असफल बनाउन भारतीय पाइलट क्याप्टेन स्मिथ मच्छरले सहयोग गरेका थिए। उनी अहिले आबुधाबी स्थित एक अस्पतालमा उपचारका क्रममा रहेका छन्। मच्छरले आफूमाथिको आक्रमणको अनुभव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत सुनाएका छन्। यसैबीच ब्राजिलमा आज हुने राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताले मतदान गर्ने भएका छन्। ब्राजिलको स्थानीय समय अनुसार बिहान 8 बजे मतदान शुरू हुनेछ। यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो र सिनेट फ्लाविया बोल्सोनारोले कड़ा चुनौतीका साथ प्रतिस्पर्धा गर्ने भएका छन्। 4 वर्ष अघि जेयर बोल्सोनारोलाई हराएर लुला राष्ट्रपतिमा चुनिनु भएको थियो। यसैबीच द इण्डियन एक्सप्रेस पत्रिकाले भारतको मतदाता नामावलीमा भएको फेरबदल सम्बन्धी एउटा खोजमूलक समाचार प्रकाशित गरेपछि त्यहाँ विवाद भएको छ। 3 सदस्यीय निर्वाचन आयोगका 2 सदस्यलाई कुनै जानकारी नदिई प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीबाट धेरैको नाम काटेको समाचारमा खुलेको छ। समाचार प्रकाशित भए लगत्तै भारतमा निर्वाचन प्रक्रियाको निष्पक्षताको बारेमा प्रश्न उठेको छ। 9 दिनपछि मुम्बई र दिल्लीमा हजारौं युवाले सड़कमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। त्यसक्रममा झण्डै 1,000 भन्दा बढ़ी अभियन्ता तथा विद्यार्थीहरू पक्राउ परेका छन्। हिजो पनि राजधानी नयाँ दिल्लीमा प्रदर्शन भएको थियो। 5 महिना अघि गठित कक्रोच जनता पार्टीको अगुवाईमा भएको आन्दोलनलाई विपक्षी पार्टी तथा विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन्।
14: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा आइतबार 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताको समापन आज हुँदैछ। एसियाडमा 1 शरणार्थीसहित 48 राष्ट्रले प्रतिस्पर्धा गरेका छन्। चीनले पदक तालिकामा 1/6 राज गर्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ। प्रतियोगितामा नेपाल पनि सहभागी राष्ट्र हो। नेपालले यसपटक 1 स्वर्णसहित 2 पदकको लक्ष्य राखेको थियो, तर प्रतियोगिताको समापनको दिनसम्म आइसक्दा नेपाल केवल 2 काँस्यमै सीमित भएको छ। नेपालले पदक तालिकाको 36 स्थानमा रहेर प्रतियोगिता सकाएको छ। भारतले भने 20 एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण रक्षा गरेको छ। भारतले जापानको नागोया र आइचीमा चलिरहेको एसियाडको शनिबार भएको स्वर्ण भिडन्तमा पाकिस्तानलाई हराउन सफल भएको हो। र जनकपुर बोल्सले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय अलराउण्डर तथा दुई पटकका विश्वकप विजेता मोइन ओलीलाई अनुबन्ध गरेको छ। पहिलो संस्करणको विजेता जनकपुरले आबद्ध गरेको चौथो विदेशी खेलाड़ी उहाँ हुनुहुन्छ। यसअघि जनकपुरले कप्तानका रूपमा हरमित सिंहलाई भित्राइसकेको छ।
5: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब अपाङ्गताले समाजमा दिन सक्ने सकारात्मक उदाहरण। अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा बदलिएको छैन। तर सिन्धुपाल्चोकका दुई दिदी बहिनीले भने अपाङ्गतालाई आफ्नो कमजोरी होइन आत्मनिर्भर बन्ने प्रेरणा बनाएका छन्। भूकम्पमा एक हात गुमाएका बहिनी र जन्मजात शारीरिक अपाङ्गता भएका दिदी मिलेर अहिले आफ्नै साबुन उद्योग सञ्चालन गरिरहेका छन्।
1: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 8 लामो साँगो यहाँको एउटा घरमा बिहानदेखि साँझसम्म दुई दिदी बहिनी साबुन उत्पादनमा व्यस्त हुन्छन्। लुगा धुने डल्ले साबुनदेखि झोल साबुन, फिनेल र हार्पिकसम्म उत्पादन हुने यो उद्योग हो दिव्या साबुन उद्योग। उद्योगकी सञ्चालक दिव्या र उषा श्रेष्ठका लागि यो व्यवसाय आमदानीको माध्यम मात्रै होइन, आफूलाई परिवारको बोझ थाम्ने सोच विरूद्धको संघर्ष र जवाफ पनि हो। जन्मजात शारीरिक अपाङ्गता भएकी उषाको खुट्टाले साथ दिँदैन। 2072 सालको भूकम्पमा 5 तले घर भत्किँदा दिव्या पनि गम्भीर घाइते हुनुभयो। उपचारका क्रममा उहाँको एउटा हात काट्नु पर्यो, खुट्टामा समेत समस्या थपियो। बुबाको मृत्यु भयो। आमा समेत पक्षघातबाट प्रभावित भएपछि परिवारमाथि दुःखको पहाड थपियो। दिदी बहिनी अहिले भने अरूलाई समेत रोजगारी दिने उद्यमी बनेका छन्। अपाङ्गता समस्या होइन, अवसर पाए क्षमतामा बदल्न सकिन्छ भन्ने सोचसहित दिदी बहिनीले नयाँ बाटो खोज्न थाले। त्यही क्रममा सप्रोस नेपालको सहयोग र बलेफी गाउँपालिकाको समन्वयमा उनीहरूले साबुन बनाउने तालिम लिए। तालिमपछि साबुन उत्पादनमै सम्भावना देखेपछि घरबाटै उद्योग सञ्चालन गर्ने निर्णय गरे। करिब 5 लाख रूपियाँ लगानीमा शुरू गरिएको उद्योगले राम्रो उत्पादन मात्रै गरेको छैन, उदाहरणीय पनि बनेको छ। उद्यमी उषा श्रेष्ठ:
17: सायद अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
1: 2072 साल भदौदेखि सञ्चालनमा आएको दिव्य साबुन उद्योगले अहिले दैनिक करिब 200 डल्ले साबुन उत्पादन गर्छ। स्थानीय बजारसँगै विद्यालय र विभिन्न कार्यालयमा समेत उद्योगका उत्पादन पुग्ने गरेका छन्। गुणस्तर राम्रो भएकै कारण ग्राहकले उत्पादन खोज्न थालेको दिदी बहिनीको भनाइ छ। उद्योगले उनीहरूलाई आत्मनिर्भर बनाएको छ।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: Yes, Kantipur Diary ka saath ma.
5: Hulas Galvalam. तीन गुना बढी टिक छ, हुलास भए अरू किन खोज्ने?
6: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

विशेष महाधिवेशनको झण्डै 9 महिनापछि नेपाली कंग्रेसको 15 महाधिवेशन आजबाट शुरू हुँदै विगतका गल्ती र कमजोरी सुधार गर्दै जाने सभापति थापाको भनाई। नागरिक आवासका लागि भवन ऐन संशोधन विधेयक दर्ता। अति विपन्न परिवारलाई संघबाट 50 र प्रदेशबाट 25,000 नगद अनुदान दिने तयारी। पेन्सनमा समानता र समान व्यवहार लगायतका माग सम्बोधन गर्न नेपाल सरकारलाई ब्रिटिश गोर्खा सैनिकको अल्टिमेटम। ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन हुँदै 80 वर्षे लुला र 45 वर्षका बोल्सोनारो बीच मुख्य प्रतिस्पर्धा। र जापानमा आयोजित एसियाड आज समापन हुँदै नेपाली गल्फर सुभाष 23 स्थानमा रहेर प्रतिस्पर्धाको अन्त्य।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर 1 एफएससी ब्रान्ड राजीको दस मजाले दस
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार।
0: यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार एभ्री डे for my Thailand holiday।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा, विशेष महाधिवेशनको झण्डै 9 महिनापछि मुलुकको सबैभन्दा पुरानो दल नेपाली कंग्रेसको नियमित 15 महाधिवेशन आजबाट संघीय राजधानी काठमाडौँमा शुरू हुँदैछ। गत पुष अन्तिम सत्ता भएको विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिले पार्टीको नियमित महाधिवेशन गर्न लागेको हो। सभापति गगन थापा नेतृत्वको कंग्रेसले नियमित महाधिवेशन गरिरहँदा पूर्व सभापति शेरबहादुर देउवा पक्ष समेत समानान्तर महाधिवेशनमा केन्द्रित भएको छ। विशेष महाधिवेशनमा सहभागी नभएका कतिपय नेता थापा नेतृत्वको कार्य समितिलाई स्वीकार गर्दै नियमित महाधिवेशनमा सहभागी हुँदैछन्। नेता पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइराला पछि केही नेता भने महाधिवेशन प्रक्रियामा सहभागी भएका छैनन्। देउवा पक्षका थुप्रै नेता थापा नेतृत्वको कार्य समितिले गर्न लागेको महाधिवेशनमा सहभागी हुँदा कंग्रेसको आन्तरिक राजनीतिमा उतार चढ़ाव देखिएको छ।
4: यसैबीच कंग्रेस सभापति गगन थापाले विगतका गल्ती र कमजोरीलाई महाधिवेशनपछि सुधार गर्दै जाने बताएका छन्। कान्तिपुरसँगको कुराकानीमा थापाले भने,
5: राज्य सत्ताको त्यसको पार्ट हुनको लागि आफूले लिड गरेर भए पनि हुन्छ, जसरी पनि भए हुन्छ, त्यसमा मात्रै सिङ्गो पार्टी त्यहाँ गएर हामी सिङ्गो पार्टीको काम गर्ने तरिका, सोच्ने तरिका सबै त्यहाँ गएपछि हामी एक प्रकारले हाम्रो जुन हामी जसरी बदलिनु पर्थ्यो, जसरी यसलाई एउटा चेन्जको प्रोसेसलाई स्वीकार्नु पर्थ्यो, त्यो गरेनौँ। विशेष महाधिवेशनमा हामीले त्यो सङ्कल्प गऱ्यौँ कि हामी त्यो अध्यायलाई अब छोड्यौँ हामीले। त्यसरी यो बिचको समयमा म धेरै कुरा बदलेँ भन्ने, किनकि मैले पनि एउटा प्रोसेस हो, तर लिडरसिपदेखि सिङ्गो पार्टी पङ्क्तिलाई के कुराको रियलाइजेसन साथ हामी अगाडि बढेका छौँ भनेदेखि भने हामीले सुधार गर्नुपर्ने कुराहरू धेरै छ, हामीले गरेका गल्ती कमजोरीहरू धेरै छन् जसलाई हामीले सच्याउनु पनि समय लाग्छ, हामीले नयाँ थप्नुपर्ने कुराहरू धेरै छन्। हामी अहिले गिरेको बाटो चाहिँ त्यही नै।
4: विशेष महाधिवेशनपछि पार्टीमा सुधारको पहल भएको भन्दै सभापति थापाले आम नागरिक र मतदाताको भरोसा जित्ने गरी पार्टीलाई अघि बढाउनु पर्ने समेत बताएका छन्।
5: त्यो विशेष महाधिवेशनबाट नेपाली कांग्रेस पार्टीले लै अब हामी हामी हामी जुन जसरी खोक्रो हुँदै गएको, जसरी ओह्रालो लाग्दै गएका छौँ, त्यो कुरालाई हामीले बुझ्यौँ, हामीले मनन गर्यौँ, हामीले यसलाई स्वीकार गर्यौँ, अब हामी ठिक ठाउँमा उभिन्छौँ है भन्ने एउटा सङ्कल्प गरिसके पछाडि हाम्रो आफ्नो बुझाइमा करिब 10 लाख मतदाता हामीले जोगायौँ। 7-8 लाख हाम्रो सदस्य मान्दाखेरि 10 लाख मतदाता हामीले जोगायौँ, तर बाँकी रहेको 10 त्यो कुराले पनि हामीले जोगाउन सकेनौँ। अब कंग्रेस 2.0 भनेर भन्दै गर्दा हामीले हेर्ने कुरा के हो भने, पहिलो कुरा हाम्रो अगाडिको च्यालेन्ज हुनु अथवा हाम्रो अगाडिको मुद्दा भनेको त्यो 10 लाख मतदाता जसले लामो समयदेखि कंग्रेससँग एसोसिएसन थियो, त्यो एसोसिएसन भएको मतदातालाई नेपाली कंग्रेसै मेरो चोइस हो एज अ पोलिटिकल पार्टी भन्ने कुरा कसरी बनाउने भन्दा अहिले हामीले गर्न खोजिरहेको कुरा कहाँनिर हो भने, उसले के कारणले गर्दा हामीलाई छोड्यो होला त, त्यो कारण हामीले ठिक बनायो भने बोल्न आउने हो, हाम्रो अनुहार हेरेर आउने पनि होइन, हामीले बदल्यो भनेर आउने पनि होइन। ती कारणहरू भनेका धेरै जस्तो हाम्रो राजनीतिक निर्णयहरूसँग जोडिएको छ, हाम्रो राजनीतिक व्यवहारहरूसँग जोडिएको छ।
4: संस्थापन र इतर पछि दुवैले महाधिवेशन गर्ने भएपछि कंग्रेस विभाजित हुने निश्चित देखिएको छ। पार्टीको आधिकारिकता विवाद अझै सकिएको छैन। सभापति थापाले पार्टीमा एकताका लागि पहल भए पनि सार्थक हुन नसकेको बताएका छन्। पूर्व सभापति देउवासँग संवाद गर्न खोजिए पनि सफल नभएको उनको भनाइ छ।
5: शेरबहादुर आइसके पछाडि अब केही दिन चाहिँ मैले पनि सम्पर्क गरिनँ, किनकि उहाँ आउन साथै अब एउटा भेलामा जाने भन्ने कुरा थियो होइन, जानुभयो गर्नुभयो, त्यसैले अलिक समय लिनुपर्छ भन्ने ठाने मैले पनि। तर त्यो भेलाहरू सकिसके पछाडि जब मैले केन्द्र समितिको बैठकबाट लामो समयदेखि साथीले राखिराख्नु भएको मागहरू थियो, ती मागहरूले एक प्रकारले सम्बोधन गरिसके, जब वातावरण पनि अलिकति बन्यो भन्ने भएपछि मैले आफैले नै पनि टेलिफोन गरेर पनि केही पटक कोसिसै गरेँ। र त्यसपछि मैले अरू धेरै साथीहरूबाट कोसिस गरेँ, यो बाहिरबाट नआएको हो, मैले धेरै साथीहरूबाट पार्टीको नेताहरू जो चाहिँ ल म तपाईँहरू बसेर कुराकानी गर्नुपर्छ भन्दै गर्दाखेरि जानुहोस् कुरा गर्नुहोस् म त यहाँनिर बिहान साँझ जतिखेर पनि म आउने कुराकानी गर्न तयार छु, किन मलाई आफूलाई मैले जे गरेको छु मैले ठिक गरेको छु भन्ने मेरो आफ्नो कुरा हो, त्यो कुरा अगाडि बसेर गर्छु भन्ने भयो, तर त्यसको लागि म तयार हुँदैन।
6: यसैबीच नेपाली कंग्रेसको 15 महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता प्रक्रिया सानेपामा शुरू भएको छ। काठमाडौँको खुला मंचमा उद्घाटन हुने महाधिवेशनका लागि जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ। कंग्रेसले विधानमा समेत हेरफेरको तयारी गरेको छ। त्यसबारे जानकारी दिँदै प्रवक्ता देवराज सालिसीले भने
7: 7,500 भन्दा बढी लगभग विदेशबाट आउने साथीहरूको संख्या कति हुन्छ आउने क्रम छ, त्यो अन्तिम संख्या मैले भन्न सक्दिनँ, तर अहिले 7,500 भन्दा बढी सहभागीहरू प्रतिनिधिहरू यस पटकको सम्मेलनमा सहभागी नै हुनुहुन्छ, जुन नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा ठूलो संख्या हो। यति धेरै संख्या अहिलेसम्म भएको छैन।
6: महाधिवेशन प्रतिनिधिलाई पर्सी सोमबार हुने बन्द सत्रमा राजनीतिक र सांगठनिक दस्तावेज वितरण गरिनेछ। महाधिवेशनमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने प्रवक्ता चालिसीले बताए।
7: सात हजार पाँच सय भन्दा बढी लगभग विदेशबाट आउने साथीहरूको संख्या कति हुन्छ आउने क्रम छ, त्यो अन्तिम संख्या।
6: यसैबीच कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेद्वारको मनोनयन पत्र दर्ता हुने भएको छ। कंग्रेस केन्द्रीय निर्वाचन समितिले हिजो जारी गरेको विज्ञप्ति अनुसार आज दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म काठमाडौँ स्थित राष्ट्रिय सभा गृहमा उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ।
4: नागरिकको आवास सुनिश्चितताका लागि सरकारले नगद अनुदान, निशुल्क निर्माण सामग्री, सहुलियत ऋण, आवास सुरक्षा लगायत व्यवस्था सहितको कानून बनाउने भएको छ। यसका लागि भवन ऐन 2055 संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरिएको छ। विधेयकको दफा 16 घको उपदफा 3 अनुसार सम्बन्धित स्थानीय तहले सिफारिश गरेका अति विपन्न परिवारले घर बनाउँदा संघ सरकारले 50,000 र प्रदेश सरकारले 25,000 रूपियाँ नघट्ने गरी नगद अनुदान दिनुपर्नेछ। रकम संघ र प्रदेश सरकारले आवश्यकता अनुसार हेरफेर गर्न सक्ने विधेयकमा उल्लेख छ। भवन विधेयक निजी आवास निर्माणलाई प्रोत्साहन गर्ने गरी तयार गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका निजी सचिवालय सचिव जीवेन्द्र मिश्रले बताए। उनले भने यसअघि बनिरहेका परम्परागत घरहरू अब भवन ऐन अन्तर्गत बन्नेछन्। कंक्रिट भवन एक न एक दिन त भत्काउनुपर्छ, कति समयमा भत्काउने विधेयकमा उल्लेख छ। सरकारी भवनको तथ्याङ्क व्यवस्थापन पनि विधेयकमा उल्लेख भएको उनले बताए। भवन निर्माणको स्ट्याण्डर्ड पनि बनाइने उनको भनाइ छ। डिजाइन तथा नक्सा स्वीकृति नगराए भवन निर्माण गरे, भवन संहितामा उल्लेखित मापदण्ड विपरीत भए वा स्वीकृत नक्सामा हेरफेर गर्नुपर्दा पुनः स्वीकृति नलिएमा सम्बन्धित स्थानीय तहले क र ख वर्गको भवनका लागि 5-10 लाख रूपियाँ जरिवाना गराउने प्रावधान विधेयकमा उल्लेख गरिएको छ। भवन ऐन सम्बन्धी विधेयकमा पहिला भएका व्यवस्था भन्दा धेरै विषय थप गरिएको र धेरै राम्रा पक्ष समेटिएको पूर्व शहरी सचिव मणिराम गेलालले बताए। भवन ऐनले भवनको सुरक्षा र नियमनको कुरा गर्ने, आवास ऐनले आवासको व्यवस्थापन गर्ने गरी नागरिकको मौलिक हकलाई कार्यान्वयन गर्ने विषय विधेयकमा समेटिएको उनको भनाइ छ।
6: ब्रिटिश गोर्खा सैनिकले पेन्सनमा समानता, समान व्यवहार र सन् 1947 त्रिपक्षीय सम्झौता कार्यान्वयनका माग सम्बोधन गर्न नेपाल सरकारलाई आगामी 31 डिसेम्बरसम्मको अल्टिमेटम दिएका छन्। ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आगामी डिसेम्बर 31 माग सम्बोधन नभए नेपाल र बेलायतमा पुनः शान्तिपूर्ण आन्दोलन, आमरण अनसन र ऐक्यबद्धताका कार्यक्रम शुरू गर्ने चेतावनी दिएको हो। लामो समयदेखि जारी त्रिपक्षीय वार्ताले निष्कर्ष नदिएको भन्दै समितिले 11 आर्थिक विषयमा बाध्यकारी कार्यान्वयन तालिका र ऐतिहासिक सेवा अवधि समेटिएको समान पेन्सनको माग अघि सारेको छ। नेपाल सरकार, बेलायत सरकार र आन्दोलनरत गोर्खा सैनिक बीच भइरहेको त्रिपक्षीय वार्ताको एक पक्ष समेत रहेको समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र पठाउँदै सोबारे जानकारी गराएको हो। गोर्खा सैनिकका माग सम्बोधन गर्न लन्डनमा पटक पटक वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेको समितिको भनाइ छ। बेलायतका लागि नेपालका एक राजदूतका अनुसार बेलायत सरकारले तलब र पेन्सनमा विभेद भोगिरहेका गोर्खा सैनिकका लागि प्याकेजमा आधार समाधानको प्रस्ताव अघि सार्दै आएको छ।

0: अम्फरमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 20 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको टास्क छ मजाले टास्क।
2: कफी रेडी।

0: what you like fragrance.
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको दस छ मध्य

0: हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको 10 मजाले काम।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै स्थिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राजीको दस्त मजाले दस्त।
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार।
3: कान्तिपुर सविस्तार।
2: काली गण्डकीको बाढ़ीले पर्वतको लस्तीका 40 भन्दा बढ़ी विद्यार्थीका कापी किताब पोशाक र झोला बगाएपछि परीक्षा नजिकै गर्दा पढ़ाई कसरी अघि बढ़ाउने भन्नेमा उनीहरू चिन्तित बनेका छन्। घरबार विहीन बनेका विद्यार्थी र शिक्षक शिक्षिकाका परिवारले समेत राहतमा अन्न र पाल पाए पनि शैक्षिक सामग्री पाउन सकेका छैनन्। बागलुङबाट प्रकाश बरालले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
4: काली गण्डकीको बाढ़ीले बगेको पर्वतको लस्ती स्थित शिव माध्यमिक विद्यालयमा अध्ययन गर्ने सुलभ थापाको कपी किताब पोशाक र घरको सबै सम्पत्ति बग्यो। बाबुको निधन भइसकेकाले मजदूरी गरेर खाने उनकी आमा विमलाले तत्कालै नयाँ कपी किताब किनेर दिन सक्ने अवस्था छैन। बाढ़ीले परिवारलाई विपत्तिमा पारेपछि सुलभको चिन्ता अब पढ़ाई कसरी अघि बढ़ाउने भन्नेमा छ। सुलभको मात्र होइन, यही विद्यालयकी शिक्षिका लक्ष्मी मल्ल थापाको घर खेत समेत बगेको छ। आफै सुत्केरी रहेकी उनी अहिले छिमेकीको आश्रयमा छिन्। पति अर्जुन, तीन छोरा र लक्ष्मीको परिवार सुकुम्बासी जस्तै भएको छ। जागिर भए पनि तत्काल घर व्यवहार चलाउन नसक्ने अवस्थामा पुगेकी शिक्षिकाकै छोरा छोरीको समेत कपी किताब छैन। बाढ़ीले बस्तीमा क्षति हुँदा लस्तीका 40 भन्दा बढ़ी विद्यार्थीको कपी किताब बाढ़ीले बगाएको छ। बाढ़ीका कारण विद्यालय खुलेको छैन। परीक्षा नजिकै गर्दा किताब बिनै कसरी पढ्ने भन्ने चिन्ता विद्यार्थीमा छ। कक्षा 10 पढ्ने दिवस केसी र कक्षा 9 पढ्ने दीपा दाजु बहिनीको पनि कपी किताब बगेको छ। परीक्षा आउने बेला भयो, किताब छैन, के पढ्ने? दिवसले भने बजारमा खोज्न गए पनि कपी किताब पाइँदैनन्। विभिन्न स्थानबाट राहत वितरणका समूह आए पनि बाल बालिकाको यो समस्यातर्फ ध्यान पुगेको छैन। खाने अन्न र केही थान पाल बाहेक आफूहरूले केही नपाएको स्थानीयहरू बताउँछन्। राहतमा कसले कति बोरा चामल पाए र पाल पाए भन्ने विवाद र झगडा बीच बाल बालिकाको पढ़ाई भने ओझेलमा परेको छ। शिव माविमा पढ्ने दिवस विक, कक्षा 1 रेमन विक, निकिता शाह, कृतिका आचार्य, बिना केसी, उदय विक लगायत विद्यार्थी दिउँसो आफ्नो भत्केको र बगेको घर रहेको बगरमा पुगेर बालुवा खोस्रेर किताब खोज्ने गरेका छन्। तर भेटिने कुरै भएन। विद्यालय नखुलेकाले उनीहरूले आफ्नो पीड़ा बताउने अवसर समेत पाएका छैनन्। शिव माविका प्रधान अध्यापक अमृत सापकोटाले 35 जना बाल बालिकाको कपी किताब, विद्यालय पोशाक र झोला समेत बगेको तथ्याङ्क निकालेको बताए। शैक्षिक वर्षको मध्यभाग भयो, किताब पाउने समस्या छ। उनीहरूलाई कसरी पढ्ने व्यवस्था गर्ने भन्ने हामीलाई निकै समस्या परेको छ। उनले भने बाल बालिकालाई एउटा पेन्सिल र इरेजरको पनि महत्व बढ़ी हुन्छ। बाढ़ीमा बगेका सामानको विवरण विद्यार्थी भेट्दा थाहा पाएको उनले बताए। विद्यालय भवनमा हिलो मात्र पसे पनि अभिभावकहरू घरबार विहीन भएकाले उनीहरूकै सल्लाहमा मात्र कक्षा सञ्चालन गर्ने सापकोटाले बताए। बाढ़ीले पीड़ितको मनोबल बढ़ाउने र बाल बालिका पढ़ाउन पठाउन सक्ने बनाएपछि कक्षा सञ्चालन हुन्छ। उनले भने हामीले त तत्काल विद्यालय खोल्न सक्छौ, अभिभावकहरूको सल्लाह पर्खेका छौ। ढिलोमा आगामी सोमबारसम्ममा विद्यालय खोल्ने उनले बताए। काली गण्डकीको झोलुङ्गे पुल बगेपछि बागलुङको ढोडेनीबाट आउने बाल बालिका र एक शिक्षिकालाई समेत विद्यालय आउन शास्ति छ। 5 मिनटमा आइपुग्ने विद्यालय अब 2 घुमाउरो बाटो धाउनुपर्ने बाध्यता छ। असोज 11 गते रातिको बाढ़ीले घरसहित 71 घरमा बालुवा पस्दा घरभित्रका खाने सामग्री सहित सबै नष्ट भएको छ। बचे खुसेका सामान पनि हिलामे छन्। भग्नावशेषमा छिर्न समेत जोखिम छ। नदीले बगाएर ल्याएका काठ दाउराको थुप्रो लागेको छ। सबै सामान बगे पनि मधुसमा धान थियो, हेर्न गएको हिलोले भरिएको रहेछ।

0: दीपा कार्कीले भनिन्, माथिको हिलो फालेर एक मान्द्रो धान सुकाएकी छु, पखालेर केही बाँकी रहन्छ कि, अब यही स्थानमा बस्ने कि नबस्ने भन्ने अन्यलमा रहेका स्थानीयसँग सुरक्षित बासका लागि अन्यत्र जग्गा समेत छैन। उनीहरूले आफ्नो बाध्यता बारे वडा अध्यक्ष मार्फत सरकारलाई ध्यानकर्षण गराइदिन आग्रह गरेका छन्। रेडियो कान्तिपुरका लागि बागलुङ सहकर्मी प्रकाश बरालको साथमा दीपशिखा रेग्मी।
1: कान्तिपुर सविस्तार।
2: मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकाया गाउँपालिका छका मोरङ्गे धाप र ठूलो ज्यामिरेमा असोज 9 देखि 11 सम्मको निरन्तर वर्षापछि जमिन चिरा पर्न र भाँचिन थालेको छ। घरभित्रै जमिन चिरा परेपछि 15 परिवार विस्थापित भएका छन्। बस्तीका 80 घर उच्च जोखिममा छन्। अहिले 15 परिवार स्थानीय संखेश्वरी आधारभूत विद्यालयमा आश्रय लिएर बसेका छन्। दिनभर घरमा पुगेर बस्ने र राति विद्यालयमा फर्किने गरेका उनीहरूलाई घरभन्दा विद्यालय सुरक्षित लाग्न थालेको छ। वनफडानी गरी करिब 30 वर्ष अघि बसोबास थालेका यहाँका बासिन्दा अहिले आफूले बनाएको घरमै बस्न नसक्ने अवस्थामा पुगेका हुन्। 70 वर्षीय चन्द्रमाया थिङले घरको मजेरीमै ढाँचा फाटेपछि बस्ने सक्ने अवस्था नरहेको बताइन्। जमीन भाँचिने क्रम नरोकिएको वडाध्यक्ष फुलमान ब्लोनले जानकारी दिए। भन्छन्, पानी परेको बेलामा जमीन भाँसिने र चिरा पर्ने क्रम अलि बढ़ी थियो, अहिले केही कम भएको छ। उनका अनुसार करिब 2 वर्ग किलोमिटर क्षेत्रमा ढाँचा फाट्नुका साथै जमीन भाँसिएको छ। बस्तीमा तामाङ माझी र विक समुदायको बसोबास छ।
3: सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङबाट सवारी साधन सञ्चालन गर्ने लक्ष्य फेरि पछाडि धकेलिएको छ। भोटे कोशीमा आएको बाढ़ीले मुख्य सुरुङका लागि आवश्यक इलेक्ट्रोन मेकानिकल सामग्री बगाएपछि निर्माण कम्पनीले ती सामग्री पुनः कोरोला नाका हुँदै ल्याउनुपर्ने भएको छ। त्यसले गर्दा मुख्य सुरुङ सञ्चालनमा आउन कम्तीमा 1 महिना ढिलाइ हुने आयोजनाको भनाइ छ। यसअघि मुख्य सुरुङ असोज कार्तिकसम्ममा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको थियो। निर्माण कम्पनीले समयमै सामग्री ल्याएर जेट र्यान भेन्टिलेसन लगायतका इलेक्ट्रोनिक सामग्री जडानको काम सके मंगसिर मसान्तसम्म सवारी साधन सञ्चालन गर्न सकिने आयोजना प्रमुख नवराज बास्तोडाले बताए। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
4: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एड्रेसिभ ब्रान्ड राज्यको मजाले
5: It's always fun when you hit the road.

0: Produced for Sadeki, Rasmala Yodi. Nepal's number one FSC brand. Rajiko, Tasa, Machalikasta.
1: दैनिकु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एचएससी ब्रान्ड राजीको 10 साल मजाले कास्ता

0: 20 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको मजाले
1: विपदपछि तपाई वा तपाईका बाल बालिकामा डर चिन्ता झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाई वा तपाईका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा दुर्व्यवहार बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
2: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 मा र सीएमसी नेपालको 1810500400 मा सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौं।
1: समस्या मनमै नराखौ, सहयोग मागौ।
2: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ सँगको सहकार्यमा जनहितमा जारी।
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको 10 छ मजा

0: 20 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस्त मजाले दस्त
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग यसपालि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका बेला खसी बोका र च्याङ्रा नबेच्ने भएको छ। बजार मूल्यलाई सन्तुलनमा राख्न भनेर अघिल्ला वर्षहरूमा खाद्यले खसी बोका र च्याङ्रा बेच्ने गरेको थियो, तर सड़कमा बेला बेलामा हुने अवरोधले खसी बोकाका तौल घट्ने र मर्ने समेत जोखिम देखिएको भन्दै खाद्यले यसपालि खसी बोका र च्याङ्रा बिक्री नगर्ने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिए। खसी बोका खरिद बिक्रीमा निरन्तर घाटा लागेपछि यसपालि खाद्यले खसी बोका भने नबेच्ने भएको मिश्रको भनाई छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस छ मजाले दस।
3: गान्धी डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। आज हुने ब्राजिलको राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताले मतदान गर्दैछन्। ब्राजिलको स्थानीय समयअनुसार बिहान 8 बजे मतदान शुरू हुनेछ। यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो लुला दा सिल्भालाई सिनेटर फ्लाभियो बोलोसोनारोले कड़ा चुनौती दिने अनुमान लगाइएको छ। 80 वर्षका लुला विश्वका पाको उमेरका राष्ट्राध्यक्ष मध्ये एक हुन्। उनी 7 पटक राष्ट्रपति निर्वाचनमा होमिएका छन्। यता 45 वर्षका बोलोसोनारो भने पहिलो पटक चुनावमा लड़िरहेका छन्।
4: कान्तिपुर डायरीमा अब खेल समाचार। जापानमा आयोजित 20औं एसियाली खेलकुदमा नेपालको प्रतिस्पर्धा सकिएको छ।
5: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: क्षेत्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, शंखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल रू 58 प्रति केजी, अरुवा सोना मनसुली चामल रू 1425 प्रति बोरा, इस्टिङ जिरा मसिनो चामल रू 87 प्रति केजी, इस्टिङ जिरा मसिनो चामल रू 2175 प्रति बोरा
4: र चिनी प्रति किलो 110 उपलब्ध छ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, संखुवा सभा। सम्पर्क नम्बर 0 29 562 1 97 4 29 2 5 20।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 0294-40-0084 र 98-40-45-827।
3: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98-163-51-107 र 98-03-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, शङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901555।
1: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, छेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
11: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
13: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
14: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 0294 र 98045487।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर।
2: नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98615 39444
4: र 0295901055।
6: More style, more design. Total Tailors.
0: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल बैंक सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधि, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025535040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
7: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना: तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030969299, खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
13: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
15: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
14: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू:
14: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
15: दाँत खोल्ने, दाँत सफा गर्ने,
14: दाँतको एक्सरे गर्ने,
15: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
14: झिक्न मिल्ने आरपीडी लगाइने,
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
14: बाङ्गो टिङ्गो दाँत मिलाइने,
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
14: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
15: सम्पर्क नम्बर 0295906667 र 98422667।
16: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना: खाँदबारी नगरपालिका वडा नम्बर 9 स्थित तुमलिङटार भित्री बजार क्षेत्रको मुख्य सड़क रूटमा एलटी लाइन अन्तर्गत जडान रहेको नाङ्गो तार बदली गरी इन्सुलेशन युक्त कालो तार जडान गर्नुपर्ने भएकोले सोको लागि असौज 17 गते शनिबार र असौज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि दिउँसो 5 बजेसम्म तुमलिङटार बजार क्षेत्रमा लाइन अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश्च निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
17: नमस्कार है वडाध्यक्षज्यू।
18: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
17: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
18: भन्नुहोस् के कुरा थियो?
17: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
18: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
17: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
19: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
20: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
21: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
22: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
23: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
24: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
25: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
9: नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। सभा पोखरी गाउँपालिका वडा नम्बर एक स्थित मकालु फिडर अन्तर्गत देउराली एनसेल डाँडादेखि वडा नम्बर 2, 3, 4, 5, 6 तथा लेबराङदेखि पाँच खपन नगरपालिकाको कटहरे बेसी लगायतको विभिन्न स्थानमा बुश कटिङ अर्थात मकालु फिडरको प्रसारण लाइन तथा एलटी लाइन अन्तर्गतको पोल तारमा छुन लागेका रूख बिरूवाहरूको हाँगा बाँस आदि काट्नुपर्ने भएकोले असोज 17 गते शनिबार र असोज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि 4 बजेसम्म 11 केवी मकालु फिडर सटडाउन रहने भएकोले सो अवधिभरि सभा पोखरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
26: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
27: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
26: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
27: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा।
22: विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
28: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
22: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
28: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
22: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
28: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
22: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
28: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
22: प्रत्येक विद्या

0: तथा उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: यु आर लिसनिङ टु द ग्रेटेस्ट बीट्स, हिट्स, न्यूज, भ्यूज अन 95.5 रेडियो सङ्खुवा सभा।

0: सत्यसँग नलज तर शक्तिसँग नजुक मेरो अठोटसँग तपाईँ परिचित हुनुहुन्छ।
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
3: नेपाल विद्युत प्राधिकरण, खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। सभा पोखरी गाउँपालिका वडा नम्बर 1 स्थित मकालु फिडर अन्तर्गत देउराली एनसेल डाँडादेखि वडा नम्बर 2, 3, 4, 5, 6 तथा लेबराङदेखि 5 खपन नगरपालिकाको कटहरे बेसी लगायतको विभिन्न स्थानमा बुश कटिङ अर्थात मकालु फिडरको प्रसारण लाइन तथा एलटी लाइन अन्तर्गतको पोल तारमा छुन लागेका रूख बिरूवाहरूको हाँगा, बाँस आदि काट्नुपर्ने भएकोले असोज 17 गते शनिबार र असोज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि 4 बजेसम्म 11 केवी मकालु फिडर सटडाउन रहने भएकोले सो अवधिभरि सभा पोखरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। खाँदबारी नगरपालिका वडा नम्बर 9 स्थित तुमलिङटार भित्री बजार क्षेत्रको मुख्य सड़क रूटमा एलटी लाइन अन्तर्गत जडान रहेको नाङ्गो तार बदली गरी इन्सुलेशन युक्त कालो तार जडान गर्नुपर्ने भएकोले सोको लागि असौज 17 गते शनिबार र असौज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि दिउँसो 5 बजेसम्म तुमलिङटार बजार क्षेत्रमा लाइन अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश्च निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
8: अस्मिन महिना यानि कि असोज महिना 18 गते आज आइतबार, तदनुसार ईस्वी सन 2026 आज अक्टोबर 4 तारीक नेपाल सम्मत 1146 यहाँ लागा। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु अश्विन कृष्ण पक्ष परम पवित्र पावन दिन रहेको छ। आज अष्टमी 3:47 बिहान 7:29 अष्टमी थियो। यतिखेर भने नवमी तिथि प्रारम्भ भइसकेको छ। पुनर्वसु नक्षत्र 51:26:30 परिगय योग 24:40 तैतिलकरण 30:49 आज आनन्दादि योगमा ध्वज योग रहेको छ। आजको दिनमानको समय 29:27 बिहान सूर्योदय 5:58 जाँदा भयो। साँझ सूर्यास्त 5:45 जाँदा रहनेछ। आज नवमी श्राद्ध, आज मातृ नवमी श्राद्ध पनि हो। आज जीवत पुत्रिका व्रत, यानि कि आजको दिनलाई जितिया पर्व पनि भन्ने गरिन्छ। सम्पूर्णलाई जानकारी गराए। अब कार्यक्रममा जानकारी गराउँछु तपाईँको ग्रह गोचर। आजको दिन आकाश खगोलमा आकाशमा कुन कुन ग्रह कुन राशिमा भ्रमण गरेर तपाईँ हाम्रो जिन्दगीमा उताप चढाव ल्याइरहेका छन् भन्ने कुरामा, सूर्य कन्या राशिमा हुनुहुन्छ, चन्द्रमा यतिखेर मिथुन राशिमा देखिनु भएको छ, रात्रिको 8:54 मिथुन राशिमा रहनुहुनेछ। यानि कि यसको अर्थ हुन्छ आज जन्मिने सम्पूर्ण जातकको भने रात्रिको 8:54 जन्मिनेको मिथुन राशि हुनेछ। तदुपरान्त कर्कट राशि रहनेछ। मंगल कर्कट राशिमा छन्, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा छन्, शनि ग्रह मीन राशिमा रहेका छन् भने राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँको दिनलाई कसरी ग्रहले अगाडि बढ़ाउँछ भन्ने कुरामा तपाईँको मेष आदिबार राशिफल प्रस्तुत गर्छौ। तर आज नवमी श्राद्ध हो, आजबाट तिथि घटबड़ छैन। आज नवमी, भोलि दशमी अनि एकादशी, द्वादशी, त्रयोदशी लगातार गर्नुहोला अनि 24 गते औंसी समापन पनि छ है। अब कार्यक्रममा रहेर जानकारी गराउँछु तपाईँको मेष आदिबार राशिफल कसरी व्यापित हुन्छ, तपाईँका मेष आदिबार राशिफलले के गर्छन् राशिफल। आजको दिनमा तपाईँलाई सकारात्मकता ऊर्जा प्राप्त रहने नै छ। काममा सकारात्मक हुनुका साथसाथमा आमदामीमा पनि आज वृद्धि रहने सम्भावना छ। लामो दूरको यात्रामा पनि सहज हुनेछ। पछिका निर्णयहरू पनि आज गर्दै जानुहोला, तपाईँलाई राम्रो मिल्ने योग छ। शेयर बजार लगानीकर्ताहरूको लागि आज असाध्य महत्वपूर्ण दिन रहन सक्छ, तर पठन पाठनमा कमजोरी हुनेछ। काममा बाधा अर्चन आइपर्ने सम्भावना छ। सोच एकदम सकारात्मक हुन्छ, सबैले प्रशंसा गर्नेछन्, राजकीय सम्मान प्राप्त हुन्छ। राजनैतिक क्षेत्रमा आज आफ्नो असाध्य महत्वपूर्ण कामहरू सम्पादन रहनेछ। मन कता कता बिग्रिन सक्छ, चञ्चलता हुन सक्छ, तपाईँले सोचेका काम अधुरो हुने युगहरू छन्। धार्मिक क्षेत्रमा अलि मन कम हुन सक्ने सम्भावना भएकाले अलिकति आध्यात्मिक क्षेत्रमा अगाडि बढ्नु राम्रो हुन्छ। मन असाध्य भ्रमित रहने युगहरू छन्, राहुको दृष्टिले गर्दा काममा विवादित पनि गर्न सक्छ, तर चन्द्रमाको कारण आजको दिन असाध्य राम्रो रहनेछ। डुबेका धनहरू अचानक हात पर्न सक्छन्, चेलीबेटीहरूबाट अथवा आफ्ना कुटुम्बहरूबाट पनि तपाईँलाई केही सम्मान अथवा केही महत्वपूर्ण उपहारहरू प्राप्त रहने युग छ। ग्रहहरूमा सकारात्मकता छ, धार्मिक क्षेत्रमा मन जानुका साथसाथमा उन्नति र प्रगतिमा पनि असाध्य राम्रो योग छ। लामो दूरको यात्राहरूमा पनि धेरै कुरामा सहज आजको राशिबाट संकेत देख्न सकिन्छ।
9: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
10: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
9: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मर्ष वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
10: सम्पर्क
9: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
10: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
11: तुला राशि।
8: आजको दिनमा तपाईँको लागि धेरै कुरामा राम्रो हुने खालका योगहरू छन्। तपाईँको लागि उन्नति र प्रगतिमा धेरै सकारात्मकता छ। बनेका कामहरू पनि आज सम्पादनमा चाहिँ नपुग्न सक्छन्। सावधानीका साथ अगाडि बढ्नुहोला। तपाईँको लागि दिन मध्यम र उत्कृष्ट पनि देख्न सकिने योग छ। भगवानको नाम संकेतन गरे अगाडि बढ्न सकिने सम्भावना छ। तपाईँको लागि काममा सकारात्मकता रहनेछ। इष्टमित्रहरूले साथ दिने खालका योगहरू पनि राम्रा छन्। मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका कामहरूबाट तपाईँलाई धेरै कुरामा सहज आजको राशिबाट संकेत छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा आँटेका ताकेका कामबाट पनि सकारात्मकता रहनेछ भने नबनेका कामहरूले तपाईँलाई सताइरहन सक्ने योगहरू छ। आजको दिनमा तपाईँको कामबाट अरूलाई पनि प्रभावित पार्न सकिने सम्भावना राम्रो योगमा देखिन्छ। छैटौं ग्रहहरू छन् अनि तपाईँको लागि धेरै कुरामा सहज हुनेछ अनि तपाईँको लागि काममा सकारात्मकता रहने नै छ। अलिकति स्वास्थ्यमा खानपिनमा ध्यान नदिए अलिकति औषधि मूल्यवर्धन खर्च वृद्धि त रहला। तर स्थानको राहु पनि छ। मामली पक्षमा भने विरोधाभास हुनेछ अथवा मामलीसँगको मनमुटावमा वृद्धि रहन सक्ने योग छ। कुम्भ राशि हुनेको लागि लग्नमा राहु छन्। आजको दिनमा तपाईँलाई केही काममा त सफलता मिल्ला तर पनि धनस्थानमा भएको शनिले पैसा चाहिँ असाध्य खर्च रहनेछ। सुन्दरतामा निखारिने योग छ। अचानक अरूलाई सहयोग पनि गर्नुपर्ने सम्भावना छ। र अन्त्यमा मीन राशि हुनेको लागि मन अलिकति चञ्चलता पनि रहन्छ। थोरै हल्का आनन्द पनि रहन सक्छ तर आजको दिन मनमा धेरै कुराहरू खेल्न सक्छन्। तपाईँको मनले धेरैतिर सोचिरहन सक्छ। काममा विरोध पनि हुन सक्ने सम्भावना छ। दिन राम्रो गर्नको लागि ओम सम शनिश्चराय नमः यो मन्त्र जप गर्नु राम्रो हुन्छ।
9: के तपाईँ भोलि वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
10: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
9: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
10: सम्पर्क
9: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
10: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
12: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
13: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
12: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
13: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी सम्भव भएसम्म हामी दिने प्रयासमा लागिरहेका छौं र हामी तपाईसँग छौं अनि तपाईसँग प्रत्यक्ष कुराकानी गर्नेछु। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। राधे राधे हजुर।
1: राधे राधे।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? प्रभु भन्दै थियौ, फोन डिस्कनेक्ट भयो। हामी तपाईसँग भएका भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूमा हामी तपाईसँग जोडिन्छौ र तपाईसँगका विशेष कुराहरूलाई यहाँ तपाईसँग जानकारीमा राखेर तपाईहरूसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको लागि हामी तपाईसँग जोडिएका छौं। यतिखेर हामी 98453 97658 र 98142 73601 सिधा कुराकानी गर्ने एउटा प्रयास गरिरहेका छौं है। हामी यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे श्याम हजुर। ए प्रभु राधे राधे। प्रभु राधे श्याम, उहाँ मतलब रेडियो सुनिरहनु भएको छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी भने उहाँसँग हुन सकिरहेको छैन, तथापि हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान समाजको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छु। हामी यतिखेर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी तपाईसँग भएका कुराकानी अनि भूत भविष्य र वर्तमान समाजको जानकारी दिने प्रयासमा छु। कोही जिज्ञासु मलाई यतिखेर प्राविधिकबाट इशारा मिलिरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? ए भगवान देवता प्रभु बोल्नु न भनेको, कहाँदेखि बोल्नु भएको? खै फोन गर्ने अनि हजुर
1: राधे राधे
0: राधे राधे। कहाँदेखि अलिक जाँगर चलाएर बोल्नु न है, पल्ला उठ्नु भएको छ क्या हो, ओछ्यानी हुनुहुन्छ क्या हो, कहाँदेखि बोल्दै हुनुहुन्छ भन्नु त? उहाँले फोन डिस्कनेक्ट गर्नु भएको छ। आदरणीय सज्जनहरू, कार्यक्रमको पाबन्दी असाध्य रहेको कारणले गर्दा थोरै समय छ, तपाईँहरूसँग महत्वपूर्ण कुरामा विषय उठान गर्नु छ। हामीले तपाईँलाई सोह्र श्राद्धको बारेमा धेरै जानकारी गराइसकेका छौं, अब नवरात्रको बारेमा पनि केही तपाईँलाई आज भोलिको दिनमा तपाईँहरूले जिज्ञासा राख्नुभयो, प्रश्न राख्नुभयो भने हामी अवश्य मेरो तपाईँलाई जानकारी गराउने नै छौं। यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु ए प्रभु, हामीसँग कोही जिज्ञासु? राधे राधे। कहाँदेखि बोल्नु भएको हो तपाईँ?
1: हेलो
0: हेलो, अब हेलो भन्न थाल्नुभयो बर्बाद भइगयो नि, अब हेलो भने त फोन त गाह्रो पर्छ त है। हामीसँग फेरि पनि कोही हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर भनेको मैले?
1: ए हजुर, म हतलागढी गाउँपालिकाबाट दुर्गा राई गुरु, भोजपुर।
0: दुर्गा राई बोल्दै हुनुहुन्छ भोजपुरबाट?
1: हजुर हजुर गुरु।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले यतिखेर?
1: अहिले त हाम्रो भोजपुर एफएम बस्दैछ त, अहिले बज्दैन गुरु।
0: अहिले कार्यक्रम सुन्नु भएको छ कि छैन भनेर सोधेको मैले?
1: छैन गुरु, छैन
0: छैन। अनि अहिले तपाईँ हाम्रो पात्रोबाट अनलाइनको माध्यमद्वारा पनि कार्यक्रम सुन्नु हुँदैन?
1: छैन गुरु, हाम्रोमा खासै नेटवर्कै दिँदैन गुरु
0: है। अहिले भनेपछि कार्यक्रम आउँछ भने थाहा पाउनुभयो अनि फोन गर्नुभयो होइन?
1: हजुर गुरु, तपाईँले फोन गरेको त अस्ति कार्यक्रम भोजपुर एफएम बज्दा कति गरेको लाग्यो, कहिले कहिले लाग्छ उठाउनु हुन्न थियो, कहिले लाग्यो लाग्दै लाग्दैन थियो, बल्ला बल्ला 3-4 वर्षमा उठो नि गुरु
0: है। ल ठिक छ, आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: हजुर मेरै बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो?
1: 2040 साल जेठ महिनाको 22 गते गुरु
0: कति बजे?
1: रातिको 9 बजे आइतबार गुरु।
0: 9 बजे राति, ठ्याक्कै 9 बजे हो?
1: हो गुरु।
0: कुन जिल्लामा जन्मिनु भयो?
1: म भोजपुर जिल्लामा गुरु।
0: भोजपुरको हतुवागढीमा जन्मिनु भयो?
1: हजुर हजुर।
0: 40 सालको जेठको 22 गते 9 बजे राति भन्नुभएको छ। राशिको नाम झबाट झरना नाम आउँछ। उत्तर भाद्रपद नक्षत्रको तेस्रो पाउबाट नाम जुडेको छ। राशि हुन्छ मीन राशि। लग्न धनु लग्न देखिन्छ। लग्नको मालिक बृहस्पति द्वादश स्थानमा गएर बसेको छ। लग्नको मालिक द्वादश स्थानमा बस्दा अलिकति सुखहीन हुन्छ। अनावश्यक खर्च हुने, असाध्य धेरै रिसाउने, श्रीमान श्रीमतीकोमा असाध्य धेरै झगडा पर्ने हुन्छ। हो है? अलिकति ग्रहमा दोष परेको छ, एकदम ध्यान दिनुहोला। किनभने हामीले चिना हेर्दाखेरि लग्न कुण्डलीको विशेष लग्नेशलाई ध्यान दिनुपर्छ, अथवा नवांश कुण्डलीको लग्नेशलाई ध्यान दियो भने पनि धेरै कुरामा फल मिल्छ। तपाईँले अलिकति झगडा नगर्नुहोला। घरमा पैसा टन छ, पैसाको कमी छैन, तर मन असाध्यै भारी भइरहेको छ। मन कहिल्यै शान्ति भएन, मन कहिल्यै हल्का छैन तपाईँको। किन यस्तो भएको होला
1: गुरु? खै अब घर बनाउने सोच गरेको कहिले, घर बनाउने गुरु।
0: पैसा सुन्नु न, पैसा सुन्नु न, पैसा छ र पनि घर बनाउने सम्भावना छैन। कारण के हो? तपाईँलाई ग्रह लागेको छ। अब यो ग्रहलाई पूर्ण रूपमा शान्ति गर्नको लागि तपाईँको अहिले उमेर अनुसार तपाईँलाई उल्का भन्ने गरेर चलिरहेको छ। उल्काको शान्ति गर्ने, पूजा पाठहरू गर्ने, महामृत्युञ्जय जपहरू गराउने, ब्राह्मणलाई भोजन गराउने काम गर्नुहोस्। अनि तपाईँको लागि धेरै कुरामा सकारात्मकता हुन्छ। तपाईँ आत्मिनु पर्दैन, ग्रह असाध्य राम्रा र बलवान छन् है, तर पनि अलिकति ग्रहमा दोषहरू परिरहेको छ है। उल्का ग्रह चलिरहेको छ, मन असाध्य चञ्चले चुलबुले होइन, यो खालको ग्रह छ। राम्रोसँग एकचोटि शान्ति गर्नु होला, गुरुबारलाई बोलाएर राम्रोसँग शान्ति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है।
1: हुन्छ गुरु। अनि गुरु मेरो पढाइ चाहिँ कस्तो छ गुरु?
0: मैले भने त सबै कुरामा तपाईँको चञ्चलता हुन्छ क्या, सबै कुरामा, एउटा मात्रै कुरा होइन नि, सबै कुरामा तपाईँको चञ्चलता हुन्छ। व्यापार व्यवसायको लागि पनि तपाईँको लागि कृषिमा राम्रो हुन्छ। तपाईँले किराना पसल पनि राम्रो हुन्छ, काठका व्यवसाय राम्रो हुन्छ, ठिक छ?
1: काठको व्यवसाय राम्रो हुन्छ गुरु।
0: हजुर।
1: अनि गुरु यहाँ अनि अरू के भने नि, हाम्रो यो घरको उचाइ कस्तो छ गुरु?
0: घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन। आत्तिनु पर्दैन, ग्रहहरू सबै ठिक छन्। अहिले छुट्टिन्छु। राधे राधे। पाँच अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। राधे श्याम हजुर।
1: अनि छोराछोरी
0: अब आज भोलिको जमानामा केटाकेटी कति हुन्छन् भन्ने, एउटा दुइटा भन्दा कसले पाउँछ र? ग्रहमा पाँचवटा भएर पुग्छ त। तपाईँको लागि अलिकति छोराको संख्या कमी छ, छोरीको संख्या धेरै छन्। अब छोरा पाउनु भएको छैन भने ग्रह शान्ति गर्ने छोरा पनि हुन्छ, आत्तिनु पर्दैन।
1: गुरु एउटा छोरी छ, छोरा हुँदै हुँदैन क्या गुरु? केसले के कारणले नभएको? डक्टरले औषधि नि खाँदैछ
0: सबै ठाउँमा। डक्टर पनि फेल हुन्छन् कहिलेकाहीँ ज्योतिषको ठाउँमा, कहिलेकाहीँ ज्योतिष पनि फेल हुन्छन् डक्टरको ठाउँमा। त्यसो भएको हुँदा एकचोटि मैले भनिसकेका छु, ग्रहको राम्रोसँग शान्ति गर्ने, ग्रहको राम्रोसँग पूजापाठ गर्ने, सबै कुरा ठिक हुन्छ है।
1: मेरो ग्रह उल्का मात्र छ गुरु, शनि राहु
0: केही पनि छैन। उल्काको शान्ति गर्ने मैले अहिले पनि भनेको छु, महामृत्युञ्जय जपहरू गर्ने, सबै कुरा ठिक हुन्छ है। तपाईँ 80 वर्ष बाँच्नुहुन्छ, त्यो भन्दा पछि हेर्नु पर्दैन अहिले है।
1: अनि हेर्नु गुरु, म त दुःख पाउने रहेछु नि गुरु, अब कुर्सीमा लागेको कति वर्ष भइसक्यो, केही हुँदैन। अब व्यापारतिर लाग्छु, यसो उधारो खाइदिएर भागिहाल्छन्, म के गर्छु गुरु? अब
0: मैले हजुरलाई भनिसके त सबै कुरा राम्रो छ होइन।
1: हजुर गुरु।
0: अनि ग्रहलाई राम्रोसँग शान्तिले गर्नु ठिक हुन्छ है।
1: हुन्छ गुरु। अनि रिस मात्र उठ्छ, रिस पछि दबाई चाहिँ होला नि गुरु।
0: मैले अघि भने भएन तपाईँलाई कुरा सबै भनिसकेको छु, अब यसो उपाय गरेर तपाईँ मलाई दिउँसो सम्पर्क गर्नु है। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ, हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी तपाईसँग भएका निरन्तर जिज्ञासाको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। ज्योतिषको माध्यमद्वारा गणितीय ज्योतिष अथवा सैद्धान्तिक ज्योतिषलाई हिसाब गरेर हामी फलित ज्योतिष अनुसार तपाईँको फलादेश गरिरहेका छौं। तपाईँ घरमै हुनुहुन्छ र तपाईँको घरबाटै तपाईँले यो सेवा लिन सक्नुहुनेछ। नम्बर राख्नु पर्यो, फोन गर्नु पर्यो, तर साल महिना गते समय बार जिल्ला सबै चाहिन्छ। कोही जिज्ञासु फेरि पनि आउनु भएको छ, स्वागत गर्छु। जय श्री कृष्ण, राधे राधे।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? प्रभु परमात्मा देवता भगवान ईश्वर परमात्मा
2: बहादुर थापा
0: बझाङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। के थापा भन्नुभयो?
2: लक्ष्मण बहादुर थापा।
0: लक्ष्मण बहादुरजी, मृत्यु पर्यो त तपाईँ त निकै छ भा?
2: निकै छु हजुर, त निकै
0: छौ। म त तिम्रो आशीर्वाद अहिलेसम्म त निकै छ। अब मृत्यु भन्नुपर्ने हो त कुन कुन रेडियोबाट कार्यक्रम सुन्दा हो मृत्यु? अहिले कसको हेराउने हो चिना? चेलाको भाड़ा त साल महिना गते समय क्या रहेछ हेर्ने हेर्दिने हो म।
2: 2072 साल भदौ महिनाको 3 गते बिहिबार दिउँसो 10:15
0: बिहानको 10:15 हो। छकाला हो, छकाला भन्दा बासा छकाला त कहाँ भन्दा नि तिम्रोतिर? बझाङ जिल्ला भयो कि अरू जिल्लामा भयो जन्म?
2: बझाङ
0: भएको। राशिको नाम रीबाट रितेश नाम जोड्ने हो। तुला राशि उद्धो छ। षष्ठी तिथि भन्दा आसन तम्रो चेलाको श्रावण महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा जन्म भएको छ। असाध्य रिसाउँछ, असाध्य घमण्डी छ। राहु चलेको छ 18 वर्षसम्म, असाध्य ग्रह बिग्रेको छ। पढाइमा केही पनि छैन, पढाइ जिरो, आलु खाने भयो। क्या गर्ने हो त? जे हुने हो तम्रो चेलाको जे आउने हो कुण्डलीमा म त त्यही भनिदिने छु त। तम्रो चेलाको कुण्डलीमा तहै छ, मैले त्यही भनिदिए। राहुको कब्ज लाउनु पर्ने हो तुरुन्तै है, अनि राहुको शान्ति पनि गर्नु पर्छ। अलिकति बढी रिसाउँछ केटो, अनि घर परिवार पनि तम्रो र तम्रो श्रीमती पनि खासै राम्रो छैन। घरमा पति र पत्नी बीचको झगडा भयो भने त अलक्षण लागिहाल्छ नि। तम्रो अर्को कुरो के छ, एउटा घरको पूर्व फर्किँदाखेरि देब्रे देब्रे साइडमा अलिकति फोहोर चिज, टोयलेट, बाथरुम, सेफ्टी ट्याङ्की, त्यहाँ फोहोर भाँडाहरू मार्ने के छ? अनि एकजनाले घरमा औषधि नियमित कसले खान्छ? तमी अब तम्रो ग्रहले तमीलाई सक्ने हो। राहुको निकै शान्ति गराए बामन बोलाइकन राहुको बीज धारण गर्नुपर्ने हो। अब त्यसको लागि चाहिँ दिनमा तम्रो मिजुलाई फोन गरे जाऊ यिनै नम्बरमा, म बीज तमलाई यहाँबाट कुरियर गरिदिनेछु। अनि निको भइजाला चिन्ता जनमान, तर राहुको अधिना छ 18 वर्ष 11 महिना 14 दिन भनेको त लगभग 19 वर्षसम्म राहु छ। असाध्य गाह्रो भयो पढ्ने बेलामा, असाध्य बिग्रियो छोरो, राम्रोसँग शान्ति गराए।
2: हजुर हुन्छ हुन्छ, म हजुरलाई दिउँसो फोन
0: गर्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर लक्ष्मण बहादुरजीले गइसक्नु भएको छ। हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिन्छौ, तपाईँले हामीलाई गर्नुभएका हाम्रो पात्र एप्लिकेशनमा गरिएका कमेन्टहरू पनि हामी हेर्ने तयारीमा छौं। तर एकैछिन कार्यक्रममा लिन्छु छोटो विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001।
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम जतेश दर्पणको व्यवसायमा छु, नेपालभरबाट कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रममा तपाईँलाई विश्रामपछि स्वागत गर्दै पुनः उपस्थित हुँदै अब तपाईँको बारेमा जानकारी गराउँछौ। फोन गर्नुभएको छ, फोन रिसिभ भएको छैन है, मनमा पिर पर्छ नि होइन, तर पनि तपाईँहरूको साथ, माया, सद्भावना, तपाईँको प्रेम, तपाईँले कार्यक्रम प्रति देखाएको लगाव र मेन कुरा भनेको चाहिँ हामीले भनेका कुराहरू तपाईँले शास्त्रीय मान्यतालाई मानिदिएर धेरैले मांस आहार छोड्नु भएको छ, धेरैले राम्रो यसरी चाहिँ हजुरहरू चाहिँ अगाडि बढ़िरहनु भएको छ, धेरै कुरामा खुसी लाग्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै हामीलाई तपाईँले जानकारी दिन सक्नुहुनेछ। यतिखेर दिल बहादुर नरागरी नागरै के हो यो नागरै, हाम्रो घरको श्राद्ध अष्टमीको हो, कहिले मनाउने हो गुरुजी? श्राद्ध मनाउने होइन, अष्टमी श्राद्ध हिजो गयो, अब छुट्टी हो भने फेरि द्वादशी अथवा औँसीमा गर्न सकिन्छ। एकादशी कति कति पर्छ गुरुदेव भन्नुभएको छ, यो पनि जानकारी गराउँछु। राधेश्याम गुरुदेव, म भोजपुरबाट सकुन विश्वकर्मा सनातन रेडियो नेटवर्क सुन्दैछु। गुरुदेव, शुक्र अस्त कहिलेदेखि कहिलेसम्म हो भनिदिनुहोस् न गुरुदेव। राधेश्याम भन्नुभएको छ शुक्र अस्त 28 गतेदेखि 11 गतेसम्म होला, यो यही महिनाको 28 गतेदेखि तपाईँले चाहिँ कार्तिकको 11 गतेसम्म तपाईँले हामीलाई अष्टको बारेमा जानकारी पाउनुहुनेछ। हामी फेसबुकमा पनि भरे भोलि राखिदिनेछौ है, हामीले हिजो घट स्थापनाको बारेमा पनि राखिसकेका छौं, तपाईँहरूलाई अन्य कुराहरूको लागि पनि जानकारी राखेका छौं। सिरानी कता गरेर सुत्दा राम्रो हुन्छ भन्ने कुरा पनि तपाईँलाई फेसबुकमा हामीले रिप्लाई गरिरहेका छौं, हेर्नुहोला। फेसबुकबाट आजभोलि हामी पहिलेभन्दा अलिकति एक्टिभ भएका छौं, धेरैले हामीलाई के भन्नुभयो भने आजभोलि सबै मान्छे फेसबुकमा टिकटकमा हुनुहुन्छ, तपाईँहरू चाहिँ किन नआउनु भएको, आइदिनु न भन्दा धेरैले लगभग 4 वर्षदेखि होला हामीलाई लगातार हामीले हुन्छ हुन्छ हुन्छ हुन्छ भनेर ढाँटेको ढाँटे गऱ्यौं। यस सालदेखि अलिकति पहिलेभन्दा थोरै एक्टिभ भइरहेका छौं, तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। अनि एकादशी तिथि कहिले छ भन्नुभएको छ, एकादशी तिथि 20 गते मंगलबार एकादशी परेको छ है। एकादशी व्रत पनि त्यसै दिन हो, 6 तारिकमा पर्छ, तपाईँहरूले यसलाई ध्यान दिएर एकादशीको व्रत उपासना गर्नुहोला। 20 गते मंगलबार एकादशी रहेको छ। अब हामी तपाईँलाई जानकारी गराउँछौ, तपाईँको फोन कोही जिज्ञासु आउनु भएको छ उहाँलाई स्वागत गर्छौ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? बिरबहादुर खड्का भन्नुभयो कि दिलबहादुर भन्नुभयो?
1: बिरबहादुर
0: सुर्खेतमा हुनुहुन्छ। अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? भेरी गङ्गा एफएम सुन्नुहुन्छ है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आफ्नो बारेमा हेर्न चाहन्छु।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
1: 2057 साल पुसको 22 गते राति 2 बजे
0: हजुर,
1: आइतबारको बिहान, आइतबारको राति सोमबारको बिहान।
0: कुन जिल्लामा जन्म भएको तपाईँको जन्म?
1: सुबेतमै।
0: कति गते राति कति गते बिहान?
1: 22 गते राति 23 गते बिहान।
0: के बारको राति के बार बिहान?
1: आइतबारको राति सोमबारको बिहान।
0: 22 गते आइतबार, 23 गते सोमबार हो?
1: हजुर।
0: ल, तपाईँले भनेको कुराहरू ठ्याक्कै मिलेको छैन, एकचोटि राम्रोसँग आमाबालाई सोधेर सल्लाह गरेर फेरि फोन गर्नुहोला अथवा दिउँसो सम्पर्क गर्नुहोला। अहिले छुट्टिन्छु। राधे राधे, उहाँले राधे पनि भन्नुहुन्न, यस्तो छ क्या समस्या, के गर्ने? मलाई घरेर अचम्म लाग्छ मान्छेहरूको देखेर है, कति स्वार्थीपन बन्नुहुन्छ के कति। राधा भन्दा त न मेरो नाम राधा हो, न मेरो बुढीको नाम राधा हो, न मेरो आमाको नाम राधा हो, भगवानको नाम त जपनुहोस् न कम्तीमा भने के होइन, नबोलौँ भन्नु, कहिले कहिले बोल्नै पर्छ। राधे भगवान, कृष्ण परमात्मा, शिव, शंकर, नारायण, कोही हुनुहुन्छ फेरि पनि? राधे राधे हजुर। हे प्रभु,
2: राधे राधे,
0: राधे राधे, जय श्री कृष्ण। को बोल्नुभयो?
2: म बलङको दिलासाली गाउँपालिकाबाट नवीन दैमल गुरु।
0: नवीनजी आरामै हुनुहुन्छ? ठिक ठाक छ
2: हजुर, ठिकै छ, आरामै छु भन्नु पर्यो।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
2: म यो 47 एमबाट
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नै बारेमा हेर्न चाहन्छु गुरु।
0: साल महिना गते समय भनिदिनु त।
2: 2057 साल जेठ महिनाको 32 गते बुधबार नौ बजेर 32 मिनट
0: मैले बिहान हेर्नु कि बेलुका हेर्नु त
2: बेलुका
0: प्रश्न भनिदिनु पर्यो नि कुन जिल्लामा हेरौँ त मैले अब
2: पदाङ जिल्लामा हेरेर
0: हजुरको आफ्नै हो
2: हजुर मेरो आफ्नै
0: तपाईँको राशिको नामै नवीन हो
2: हजुर मेरो राशिको नामै नवीन
0: हो वृश्चिक राशि हेर्नुहुन्छ होइन
2: हजुर वृश्चिक राशि
0: सातममा राहु छ यसले गर्दा पेटमा समस्या प्रेममा असफल है अध्ययन अध्यापनमा ठिकै थियो अलिकति ग्रहले साथ दिएन किनभने बीचमा ग्रहले तपाईँलाई टुक्ल्याउने युग छ शनि र सूर्यसँगै विद्या स्थानमा बस्दा विद्या असाध्य राम्रो पनि हो तर यसले बीच बीचमा झगडा गरेर कामहरू बिगारिदिन्छ भनेको विद्यामा कहिले कहिले कमी भयो होइन अलिकति ग्रहमा तपाईँको योग छ अरू सबै कुरामा ठिक छ आत्रिनु पर्दैन ग्रह राम्रोसँग शान्तिहरू गर्ने ग्रह राम्रोसँग पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है ठिक छ राम्रो छ खाइन्छ
2: जागिर
0: पढाइ त बिचमा बिग्रिने भने राहुहरूको शान्ति गर्ने पूजा पाठ गर्ने झनै धेरै राम्रो हुन्छ है राहु ग्रह होइन तपाईँलाई अहिले सप्तमै राहुको शान्ति गर्नु पर्यो राहुको विशेष गरी पूजा पाठ गर्नु पर्यो अनि राहुको पत्नी भन्ने ग्रह हुन्छ संकटा संकटाको जप गर्नु पर्यो है
2: हजुर
0: राधे राधे तपाईँको लागि सबैभन्दा राम्रो रातो सेतो रंग राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ छ अङ्क राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे
2: घरको
0: ठिक छ हजुर ठिक छ हजुर अरू केही छ बाँकी राम्रो छ छोराछोरीसँग पनि राम्रो छ श्रीमतीसँग चाहिँ मिल्दैन कुरो यो पुरा गर्नको लागि त अब यो राहुहरूको कवचहरू लाउने औठीहरू लाउने सकभर दुईजनाको चिनाहरू हेराउने किन मिलेन मेरो ग्रह भन्न त्यहाँ पनि कति त्यसले पनि कहिले बिगारिरहेको हुन्छ सबै कुरा गर्नुपर्छ है अरू बाँकी छ कि छुट्टी अब राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौ कोही जिज्ञासु हुनुहुन्छ राधे राधे हजुर ए प्रभु राधे श्याम को बोल्दै हुनुहुन्छ यतिखेर बैतडीबाट के भयो भन्नुभयो नाम दिपाजी बोल्दै हुनुहुन्छ कुन ठाउँमा हुनुहुन्छ बैतडीको अहिले तपाईँ
3: बैतडीको
0: सुरनयामा हुनुहुन्छ अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो बैतडीबाट सुन्नुहुन्छ अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ
3: छोरीको बारेमा गुरुजी
0: छोरीको साल महिना गते समय भन्नु त
3: 2079 साल साउन महिना 14 गते शनिबार 11 बजेर 29 मिनटमा
0: बिहान कि बेलुका
3: बिहान
0: कुन जिल्लामा भयो जन्म चाहिँ
3: बैतडी जिल्लामा
0: छोरीको है राशिको नाम डोलमा नाम आउँछ कर्कट राशि हुन्छ अश्लेषाको चौथो पाउले बाबा पिर्ने अश्लेषा हुन्छ अश्लेषा नक्षत्रको शान्ति गराउनु अश्लेषा नक्षत्रको पूजा पाठ गराउनु राम्रो हुन्छ है सबैभन्दा पहिले मैले यही भनिहालेँ अलिकति स्वास्थ्यमा निकै समस्या छ स्वास्थ्य बिग्रिरहन्छ हो बिरामी भइरहन्छन् राजयोग परेको छ तर अष्टम स्थानमा राहु मंगलको युतिले मान्छेलाई दीर्घरोगी बनाउन सक्छ खुट्टाहरू कमजोरी बनाउन सक्छ हड्डीमा रगतमा समस्या आउन सक्छ एकदम ध्यान दिनुहोला र यसको यो चिनाले बाबा र आमाको पनि सम्बन्ध कता कता बिग्रिन सक्छ कारण के हो एउटा मंगल अष्टम हुनु किन मंगल अष्टम किन भयो भन्दा तृतीय स्थानको मालिक अष्टम स्थानमा गएर बस्नु असाध्य अशुभ मान्ने गरिन्छ शास्त्रले है अनिखेर चाहिँ अस्वस्था पनि परेको छ, यसले बाबासँग पिर्ने भनेपछि आमा र बुवाको सम्बन्ध बिगारिदिन पनि सक्छ। एकदम ध्यान दिएर राम्रोसँग राम्रो गुरुबारहरूलाई बोलाएर पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ।

0: कवचहरू घाँटीमा धारण गराइदिनु भयो भने केही हकमा राम्रो हुन सक्ने सम्भावना हुन्छ है। ल अहिले छुट्यौँ कि केही बाँकी छ जिज्ञासा? त्यहाँ केही कपीमा लेख्नु भएको छ कि छैन? कपीमा केही जिज्ञासाहरू लेख्नु भएको छ कि छैन? ल अहिले छुट्यौँ राधे श्याम। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग बैतडीबाट रेडियो बैतडीको ध्वनि तरङ्गमा कार्यक्रम बजेर सुनिरहनु भएको छ। नेपालका विभिन्न जिल्लाहरूबाट केही साथमा तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ र यो कार्यक्रमलाई मेची र महाकाली जोडेका छौँ हामीले। नेपाल यसै पनि तपोभूमि, तान्त्रिक भूमि, यो देवभूमि हो, देवले क्रीडा गरेको भूमि हो क्या। देवताहरू सबै पहिले सत्ययुगमा पनि नेपालमै आएर बुर्खुसी मार्थे अरे क्या। अब तपाईँलाई ठाडो भाषा बोल्नु पर्यो नि, भन्दा बुझ्नुहुन्न। नेपाल भनेको यस्तो देश हो, एकदमै धेरै है, एकदमै धेरै त्यसरी चाहिँ देवताहरूले चाहिँ बुर्कुसी मार्ने देश हो है। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ? राधे राधे। राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता? बैतडीबाट हजुरको शुभ नाम?
1: मेरो नाम गजेन्द्र।
0: गजेन्द्रजी बैतडीमा हुनुहुन्छ अहिले कि कहाँ हुनुहुन्छ? अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ बैतडीमा अहिले? ए आज कार्यक्रम बजेन है? खै अब त्यहाँको बारेमा मलाई थाहा छैन। ल भन्नुहोस् अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? नातिको साल महिना गते समय भनिदिनु त। ठिक छ बजे। ए प्रभु ठिक छ बजे हो त, उहाँको फोन डिस्कनेक्ट भएको छ। हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौँ, पुरापुरी हामीले उहाँसँगको जानकारी लिन सकिएन, उहाँको चिना हेर्न पाइएन, माफ गर्नुहोला, फेरि फोन प्रयास गर्नुहोला। राधे राधे हजुर। ए प्रभु परमात्मा, ए प्रभु, कोही अहिले पनि हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो जिज्ञासा मेटाउने काम भएन। उहाँसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेको हुन्छौ। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? सुर्खेतबाट आशिकाजी बोल्दै हुनुहुन्छ। आशिकाजी सुर्खेतको कुन गाउँमा हुनुहुन्छ? अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तपाईँले? दैनिक रूपमा सुन्नुहुन्थ्यो कि आज मात्रै सुन्नु भएको हो?
2: दैनिक रूपमा गुरु।
0: हजुर हजुर,
2: दैनिक रूपमा सुन्छु गुरु।
0: दैनिक रूपमा सुन्नुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? आफ्नो साल महिना गते समय भनिदिनु त।
2: 2069 साल चैत महिनाको 23 गते राति, 23 गते बिहान 3 बजे।
0: ठ्याक्कै 3 बजे?
2: हजुर गुरु।
0: कुन जिल्लामा?
2: सुर्खे जिल्लामा।
0: कति गते राति, कति गते बिहान?
2: 22 गते राति, 23 गते बिहान।
0: तपाईँ कति वर्षको हुनुभयो अहिले? 14 वर्ष हुनुभयो है?
2: हजुर।
0: 69 साल चैत्र 22 गतेको राति 3 बजेको जन्म भयो, भोलिपल्ट 23 गते शुक्रबार हुने बेला तपाईँको चैत्र महिनाको कृष्ण पक्षको दशमीको दिनमा जन्म भएछ है?
2: हजुर।
0: राशिको नाम खीबाट खिना माया अथवा खिला माया नाम आउँछ, मकर राशि हुन्छ, यो राशि नै घमण्डी राशि हो, बुझ्नुभयो? तपाईँ अलिक घमण्डी हुनुहुन्छ हो कि? अनि 11 वर्षदेखि भनेको 11, 12, 13, 14, अब 2 वर्ष पुरापुरी भयो पढाइमा जिरो, पढाइमा कमजोरी।

0: होइन
1: किन
0: भयो भन्दा राहु भन्ने कुरा चलेको छ तपाईँलाई अहिले नभए पढाइ असाध्य दिव्य असाध्य बाठी तपाईँले त साइन्स पढ्नुपर्छ है भोलि असाध्य राम्रो भाग्य छ तर हेर्नुहोस् राहु भन्ने ग्रहको शान्ति गर्नु भएन भने राहुले बिगार दिन्छ राहुको शान्तिहरू गर्नु राहुको पूजापाठहरू गर्नु राहुको आराधना गर्नु राहुको पूजा गर्नु राहु कवच लगाउनु अनि राति बढी सपना बिग्रिने सपनामा झस्किने बोल्ने बानी छ होइन अब यसको लागि चाहिँ कवच तुरन्तै धारण गराउने कवच लगाइसकेपछि शुभ हुन्छ यो राहु भन्ने ग्रह 33 वर्षसम्म राहु छ धेरै लामो राहु छ यसलाई विशेष ख्याल गरेर राम्रोसँग शान्तिहरू गर्नुहोला बाबासँग अलिक कुरो मिल्दैन है बाबा अलि एकोर एकोर खालको हुनुहुन्छ होइन आमासँग ठिकै छ तपाईँ पनि अलिक घमण्डी नै हुनुहुन्छ है ख्याल गर्नु तपाईँ अलिक घमण्य हुनुहुन्छ कोही पनि खासै कुरा मिल्दैन तपाईँलाई हजुर हजुर जसले गरौँ उसमा मात्रै कुरा मिल्छ मैले अघि पनि भने साइन्स पढ्नुपर्छ भनिसकेँ तर राहुहरूको कवच लगाएर मात्रै नभएदेखि फेरि कुरो बिग्रिन्छ नि फेरि
1: हजुर
0: हजुर
1: घरको
0: वास्तुको लागि ठिक छ हात दिनु पर्दैन ग्रहहरू बिग्रिएका छन् राम्रोसँग शान्ति गरेर राम्रोसँग पूजा पाठहरू गर्नुहोला अहिले छुट्टी छ अङ्क राम्रो हुन्छ तपाईँको लागि सबैभन्दा राम्रो तपाईँको लागि चाहिँ सेतो र कालो रङ राम्रो हुन्छ दक्षिण दिशा राम्रो हुन्छ राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विशेष विशेष धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिइरहेका छौँ जति हामीले तपाईँलाई ज्ञान बाँड्न सक्यौं हामी त्यति खुसी हुन्छौँ जस्तो लाग्छ तर ज्ञान त हामीसँग छैन छैन चाहिँ है तर हामीले जानेको चाहिँ बाँडिरहेका छौँ है यतिखेर अर्को एउटा कमेन्ट छ जय श्री राधे गुरु म किसान राई घर भोजपुर भई हाल अहिले इटेरीबाट म आफ्नो पात्रो म हाम्रो पात्रोको माध्यमद्वारा हजुरलाई सुन्दैछु मेरो जिज्ञासा यस प्रकार छ जुन हाम्रो राई लिम्बूको घरमा मरि मराउ हुन्छ अनि तीन दिन मात्र बार छ नुन तेल चलाउँछन् अनि धामी झाँक्री राख्छ अनि सकिन्छ अनि वर्ष दिन पुगेपछि चौतारा लगाइन्छ अनि फेरि धामी झाँक्री लगाइन्छ अनि यति गर्दैमा हाम्रा सम्पूर्ण विधिहरू पूरा हुन्छ र गुरु यसलाई स्पष्ट पारिदिनु होला भन्नुभएको छ अब यस्तो क्या यो के हो भने नि तपाईँहरू म तपाईँले यहाँ लेख्नु भएको राई लिम्बू भन्नुभएको छ राई त किराँतका भक्त हुन् त यो अलिकति पहिले हुन सक्छ हाम्रा पुर्खाहरूले अलिकति राईलाई हेला गरेको लिम्बूलाई हेला गरेको होइन त्यो खालको व्यवहार हुन सक्छ तर वास्तविक नबुझेर हो नि त अज्ञानताको कारणले हो राई र बाहुन एउटै हो क्या रगत एउटै छ तपाईँकोमा हुने मुटुको साइज र हाम्रो मुटुको साइज एउटै हुन्छ तपाईँ र हाम्रो संसारै एउटै हुन्छ त हाम्रो शास्त्रले भन्छ वसुधैव कुटुम्बकम् जमिनमा बस्ने तपाईँ हामी दाजुभाइ हो सबैलाई दाजुभाइ मानेर त सम्म हुँदैन त्यही भएर हामीले आफ्नो दाजु र पर्ने दाजुमा फरक गरे त हो नि होइन र अब आफ्नैमा पनि त आफ्नो आमाले जन्मदिएका दाई र काकाका छोरामा त फरक पर्छ त हो होइन र आफ्नै त वाहारी उमर्दा जुठो बार्नुपर्छ नुन छोड्नुपर्छ 10 दिन जुठो बार्नुपर्छ हामीले 12-13 दिनै होइन अनि उसको परिवार कोही भएन भने आफूले उस्तैपट्टि उसको श्राद्ध गरिदिनुपर्छ क्रिया गरिदिनुपर्छ त्यतिलाई त आफ्नो मान्दैन भने संसारलाई चाहिँ मान्न सक्दैनन् यो व्यावहारिक रूपमा तर शास्त्रले एउटै हो भन्छ क्या हामी तपाईँ राम्रो हुन सक्छ आँखाको साइज फरक होला दाँतको साइज फरक होला हातको साइज फरक होला तर वास्तविक हो त एउटै हो त कुनै एउटा धानबारीमा रोपेका धानहरूको साइज एउटै हुँदैन कहिलेकाहीँ कोही होचो धान कहिलेकाहीँ कोही अग्लो धान भइदिन्छ मलको कारणले भनेको खानपिनको कारणले वातावरणको कारणले चिसो तातोको कारणले तर पनि यो हामी चाहिँ राई हामी धामी झाँक्री लगाएर ठिक हुन्छ भन्ने होइन त्यो पनि राख्नु ठिक छ त तर त्यो राख्दा राख्दै पनि सनातन सभ्यता परम्परालाई चाहिँ छोड्न हुँदैन किनकि यो जीवन्त रह्यो भने हामी जीवन्त रहन्छौँ यो अनुशासन हो धर्म केही होइन हजुर धर्म मात्र एउटा अनुशासनको पाठ हो तपाईँ अनुशासित हुनु भन्ने धर्मको मात्र एउटा मार्ग हो त्यति हो अरू केही हुँदैन हजुर बुझ्नुभयो कि भएन? अनुशासन हुनलाई धेरै कुराहरू चाहिँ नभएर पनि हुने जस्तो गरिदिनुपर्छ र हुन्छ भने फेरि बुझ्नुभयो कि भएन? तपाईँले घरमा बिहान बेलुका पूजा गर्नुहुन्छ, छोरीसँग चाहिँ तपाईँले चाहिँ विवाह गर्नुहुन्न, यही त हो नि हाम्रो सभ्यता, तपाईँ हाम्रो एउटै भएन? कोही मान्छेले, नेपाली मान्छेले छोरीसँग बिहे गर्छ कसैले गर्दैन, तर यही काम विदेशतिर हुन्छ, बकैदा हुन्छ। म यहाँ धेरै बोलिनँ, मलाई तपाईँले चाहियो मलाई प्रमाण भन्नुहोस्, म त्यो धर्मको बारेमा, त्यो समाजको बारेमा, त्यो देशको बारेमा बोल्न सक्ने मसँग प्रमाणहरू पनि छन्। त्यस्तो भएको हुँदा आमालाई पत्नी बनाउने, दिदी बहिनीलाई पत्नी बनाउने, होइन आफ्ना काकीहरूलाई भनौँ न आफ्नो आफन्तहरूमा त्यो खालको सम्बन्ध नराख्ने, अनि हामीले सृष्टिको लागि अलि परको पराय घरकी कन्या ल्याउने, यो सभ्यता अनुशासन होइन? हो कि न भन्नु त? हो, यो अनुशासन तपाईँमा पनि छ र हामी बाबा छ, एउटै हो तपाईँ हामी। तपाईँ यो कार्यक्रिया भनेको 13 दिनै गर्नुपर्छ सबैले। किन मैले भने सोधेको उत्तर दिएँ, अब गरेन होला तपाईँको विचार। म कहिले कहाँ आएँ यो टिकटकतिर
2: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
3: त्यसको लागि के को चिन्ता हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
3: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
2: प्रोप्राइटर लक्ष्मी काफ्ले
3: सम्पर्क 9843347262
2: 9810555580
3: र व्हाट्सएप नम्बर 9852286646
4: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852557668
7: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने
10: दाँत भर्ने दाँतको आसुति गर्ने
9: दाँतको एक्सरे सुविधा
10: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
9: ध्यान दिनै पर्ने कुरा
10: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल खादबारी नगरपालिका 1 हातलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 029552320 र 9842505541
11: This is Radio Sankhuwa Sabha 95.5 MHz.
12: Surya Jyoti Sahi Plan. Sahi cha, isle ta ma sahi bhandai chu.
13: Surya Jyoti Life Insurance, jivan ko lagi.

0: यस कान्तिपुर डायरीका साथमा
1: हुलास ग्याल्भलम तीन गुना बढी टिक छ, हुलास भए अरू किन खोज्ने।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। नेपाली कंग्रेसको नियमित 15 महाधिवेशन आजबाट संघीय राजधानी काठमाडौँमा शुरू हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो 2 बजेदेखि खुला मंचमा शुरू हुनेछ। गत पुष अन्तिम साता भएको विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिले पार्टीको नियमित महाधिवेशन गर्न लागेको हो। सभापति गगन थापा नेतृत्वको कंग्रेसले नियमित महाधिवेशन गरिरहँदा पूर्व सभापति शेरबहादुर देउवा पक्ष समेत समानान्तर महाधिवेशनमा केन्द्रित भएको छ। विशेष महाधिवेशनमा सहभागी नभएका कतिपय नेता थापा नेतृत्वको कार्य समितिलाई स्वीकार गर्दै नियमित महाधिवेशनमा सहभागी हुँदैछन्। काठमाडौँको खुला मञ्चमा आज उद्घाटन हुने कंग्रेसको महाधिवेशनका लागि जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ। महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारी साधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था पनि गरिएको छ। कंग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुला मंचमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिएका छन्। जनमत पार्टीले आज नयाँ केन्द्रीय कार्य समितिको टुंगो लगाउने भएको छ। पर्साको वीरगंजमा हिजोदेखि शुरू भएको पार्टीको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान मार्फत नयाँ कार्य समिति चयन हुन लागेको हो। 26 पदाधिकारी सहित 900 जना उम्मेद्वारका लागि मतदान भएको थियो। जलवायु परिवर्तन सम्बन्धी प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल फिजी प्रस्थान गरेका छन्। उनले भोलि र पर्सी मंगलबार फिजी र टुभालुमा आयोजन हुने कार्यक्रममा सहभागिता जनाउनेछन्। मन्त्री खनालको नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधि मण्डल हिजो त्यसतर्फ प्रस्थान गरेको हो। मन्त्री खनालले मंगलबार आयोजना हुने नेताहरूको पूर्ण सत्रमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको 10 छ मजा।

0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एथेसिभ ब्रान्ड राजीको मजाले
1: विपद पछि तपाईँ वा तपाईँका बाल बालिकामा डर चिन्ता झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा दुर्व्यवहार बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
2: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन टीपीओ नेपालको 1660102005 र सीएमसी नेपालको 1810500402 मा सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौं।
1: समस्या मनमै नराखौं, सहयोग मागौं।
2: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एथेसिभ ब्रान्ड राजीको 10 छ मजाले 10

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको कास्ट मजाले कास्ट।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एड्रेसिभ ब्रान्ड राजीको दस्ता मजाले कास्ता।

0: 25 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको मजाले दास।
1: हालै आएको विनाशकारी बाढ़ीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
2: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
1: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैङ्गिक तथा यौन

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संघ सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
3: More style, more design. Total Tailors.
4: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813651107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860964000
2: र 9819327375।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी एक शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
8: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खाँदबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खाँदबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो दुई प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
9: शंखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने पिच दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ शंखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाद्यबारी शंखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7औं वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5.5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा
12: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी शंखुवा सभा। सम्पर्क नम्बर 029-562201 97-4992-520।
13: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
9: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
13: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
9: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शंखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
10: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
9: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
10: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
9: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
10: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
9: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
10: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
9: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
10: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
9: थप जानकारीको लागि 029-562-061,
10: 029-573-315
9: र 98-520-60177
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शंखुवा सभा।
14: नमस्कार है वडा अध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
21: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
23: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029570315
2: र 98520701177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी शङ्खुवा सभा।
0: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। खाँदबारी नगरपालिका वडा नम्बर 9 स्थित तुमलिङटार भित्री बजार क्षेत्रको मुख्य सड़क रूटमा एलटी लाइन अन्तर्गत जडान रहेको नाङ्गो तार बदली गरी इन्सुलेशन युक्त कालो तार जडान गर्नुपर्ने भएकोले सोको लागि असौज 17 गते शनिबार र असौज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि दिउँसो 5 बजेसम्म तुमलिङटार बजार क्षेत्रमा लाइन अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश्च निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: खुशीको खबर तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
9: सम्पर्क 0294400084 र 9804045827।
11: आयो सबको घर घरमा।
0: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
14: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025535040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाणपत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
15: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। सभा पोखरी गाउँपालिका वडा नम्बर 1 स्थित मकालु फिडर अन्तर्गत देउराली एनसेल डाँडादेखि वडा नम्बर 2, 3, 4, 5, 6, तथा लेबराङदेखि पाँच खपन नगरपालिकाको कटहरे बेसी लगायतको विभिन्न स्थानमा बुश कटिङ अर्थात मकालु फिडरको प्रसारण लाइन तथा एलटी लाइन अन्तर्गतको पोल तारमा छुन लागेका रूख बिरूवाहरूको हाँगा बाँस आदि काट्नुपर्ने भएकोले असोज 17 गते शनिबार र असोज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि 4 बजेसम्म 11 केवी मकालु फिडर सटडाउन रहने भएकोले सो अवधिभरि सभा पोखरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9819320375।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
10: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी 1 बुदकुक बाटो दूरसञ्चार जाने बाटो।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
12: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 9842226667।
1: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। खाँदबारी नगरपालिका वडा नम्बर 9 स्थित तुमलिङटार भित्री बजार क्षेत्रको मुख्य सड़क रूटमा एलटी लाइन अन्तर्गत जडान रहेको नाङ्गो तार बदली गरी इन्सुलेशन युक्त कालो तार जडान गर्नुपर्ने भएकोले सोको लागि असौज 17 गते शनिबार र असौज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि दिउँसो 5 बजेसम्म तुमलिङटार बजार क्षेत्रमा लाइन अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश्च निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
13: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 पाँच छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा
14: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
13: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97449522।
0: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
18: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेशन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू
17: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520 61580 र 98421 08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
19: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 98520853645 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो दुई प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान,

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। सभा पोखरी गाउँपालिका वडा नम्बर 1 स्थित मकालु फिडर अन्तर्गत देउराली एनसेल डाँडादेखि वडा नम्बर 2, 3, 4, 5, 6 तथा लेबराङदेखि पाँच खपन नगरपालिकाको कटहरे बेसी लगायतको विभिन्न स्थानमा बुश कटिङ अर्थात मकालु फिडरको प्रसारण लाइन तथा एलटी लाइन अन्तर्गतको पोल तारमा छुन लागेका रूख बिरूवाहरूको हाँगा बाँस आदि काट्नुपर्ने भएकोले असोज 17 गते शनिबार र असोज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि 4 बजेसम्म 11 केवी मकालु फिडर सटडाउन रहने भएकोले सो अवधिभरि सभा पोखरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429980, जनक पौडेली 98525354 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 98433-47262,
11: 98-10-55-55-85
12: र व्हाट्सएप नम्बर 98520-28-646।
13: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहू महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहू महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहू महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
3: This is Radio Songkhuwa Sabha 95.5 MHz.
4: कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, सुरु गरौं मुख्य समाचार अपडेटबाट। कंग्रेसले एक वरिष्ठ र एक महिला उपसभापति थप गर्ने भएको छ। त्यसै गरी दुई खुला सहमहामन्त्री थप गर्ने समझदारी बनेको छ। अहिले उपसभापति दुईजना र सहमहामन्त्रीको संख्या 11 रहेको छ। नयाँ व्यवस्था लागू भएपछि वरिष्ठ सहित उपसभापतिको संख्या 4 पुग्नेछ भने सहमहामन्त्रीको संख्या 13 पुग्नेछ। महामन्त्री थप गर्ने विषयमा पनि छलफल भइरहेको छ। अहिले कंग्रेसमा दुई महामन्त्री छन्। महिलाका लागि एक महामन्त्री पद थप गर्ने विषयमा छलफल भइरहेको हो। विधान मस्यौदा समितिका एक सदस्यले महामन्त्री थप्ने वा नथप्ने, थपेमा मनोनित गर्ने वा खुला निर्वाचनबाट चयन गर्ने भन्ने विषय टुंगिन बाँकी रहेको बताउनुभयो। सहमहामन्त्री 13 मध्ये एक महिला सहित 3 जना र एक कोषाध्यक्ष सभापतिबाट मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। अन्य सबै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने व्यवस्था रहनेछ। महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको समितिको बिहान 11 बजे बस्ने बैठकले पदाधिकारी संख्या बढ़ाउने सिफारिश गर्नेछ। त्यसपछि केन्द्रीय कार्य समितिले अनुमोदन गरेर सोमबार बिहानदेखि शुरू हुने बन्द सत्रमा प्रस्ताव प्रस्तुत गरिनेछ। सोमबार अपराह्नदेखि मनोनयनको कार्यक्रम रहेकाले बन्द सत्रको पहिलो प्रस्ताव विधान मस्यौदा संशोधन सम्बन्धी हुने कार्यक्रम छ। कंग्रेसमा एक वरिष्ठ सहित उपसभापतिको संख्या 4 पुर्याउँदै महामन्त्री थप्ने विषयमा छलफल चलेको छ। अब आजदेखि शुरू हुने कंग्रेसको 15 औं महाधिवेशन र सवारी साधन पार्किङको व्यवस्थाबारे सुनौं। नेपाली कंग्रेसको आजदेखि काठमाण्डौमा शुरू हुन लागेको 15 औं राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिका सवारी साधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। कंग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले ट्राफिक प्रहरीसँगको समन्वयमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार धरहराको अण्डरग्राउण्ड, माइती घरदेखि भद्रकालीसम्मको वान बे सड़कको एकतर्फी भाग र करमार्ग र दरबार मार्ग स्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। पुरानो बस पार्क आसपास र भ्रिकुटी मण्ड पब भित्र पनि केही सवारी साधन पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको संयोजक स्वारले बताउनुभयो। कंग्रेसको 15 औं राष्ट्रिय महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनमा देशभर तथा जनसम्पर्क समिति मार्फत 7,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदै हुनुहुन्छ। आजदेखि कंग्रेसको 15 औं महाधिवेशन शुरू हुँदैछ। सवारी साधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। नीति र नेतृत्व तय गर्न 76% कंग्रेस प्रतिनिधि काठमाण्डौमा भेला हुनुभएको छ। गगन थापा र विश्व प्रकाश शर्माले प्रतिवेदन पेश गर्नुहुनेछ। कंग्रेसको 15 औं महाधिवेशनमा करिब 7,600 प्रतिनिधि सहभागी हुनुहुने भएको छ। यो कंग्रेस महाधिवेशनमा अहिलेसम्मकै धेरै प्रतिनिधिको सहभागिता हुनेछ। प्रतिनिधिहरूले 5 वर्षका लागि पार्टीको नीति र नेतृत्व तय गर्नुहुनेछ। वैशाख 2078 बन्द खुला मञ्चमा महाधिवेशन गरेर कंग्रेसले नीति र नेतृत्व रूपान्तरणको सन्देश दिन खोजेको छ। 46 र 62 भाग 63 का जनआन्दोलनपछि तथा 63 माओवादी शान्ति प्रक्रियामा आएपछि भएका विशाल कार्यक्रम यही मञ्चमा भएका थिए। कंग्रेसको 14 महाधिवेशनमा 4743 प्रतिनिधि थिए। विशेष महाधिवेशनले शेरबहादुर देवालाई विस्थापित गरी गगन थापालाई सभापतिमा चयन गरेको थियो। 15 महाधिवेशनबाट थापा सभापति हुने तयारीमा हुनुहुन्छ। कंग्रेस प्रवक्ता देवराज चालिसेले नयाँ नीति नेतृत्व र संकल्प सहित महाधिवेशन सम्पन्न गरिने बताउनुभयो। उहाँका अनुसार राजनैतिक आर्थिक उत्पादन रोजगारी र विदेश नीति सम्बन्धी दस्तावेज ल्याइनेछ। युवा महिला पिछड़िएको वर्ग र विदेशमा रहेका नेपालीलाई समेट्ने गरी संरचनागत परिवर्तन गरिनेछ। उपसभापति विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक तथा संरचनात्मक परिवर्तन प्रतिवेदन पेश गर्नुहुनेछ। विधान संशोधन मार्फत सहमहामन्त्रीको संख्या 14 पुर्याउने र 35 वर्ष मुनिका युवाका लागि थप अवसरबारे छलफल भइरहेको छ। केन्द्रीय कार्य समितिको संख्या 238 पुर्याइएको छ। महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री वालेन्द्र शाहसहित संसदमा रहेका दलका अध्यक्षलाई निमन्त्रणा दिइएको छ। नीति र नेतृत्व तय गर्न 7600 कंग्रेस प्रतिनिधि काठमाडौँमा हुनुहुन्छ। गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गर्नुहुन्छ। अब मौसमतिर लागौं कि यसपालिको दशैं घमाइलो होला त। नेपालबाट यस वर्षको मनसून बाहिरिन थालेको छ। आइतबार सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसून बाहिरिएको हो। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसूनी वायु कमजोर हुँदै गएकाले बाँकी भूभागबाट पनि केही दिनमा मनसून बाहिरिने सम्भावना छ। यस वर्ष असार 5 गते कोशी प्रदेश हुँदै मनसून भित्री थियो। मनसून सरदर भन्दा 6 दिन ढिलो भित्रिएको हो। भारतीय मौसम विभागले नेपालको पूर्वी भूभागबाट अक्टोबर 10 तिर मनसून बाहिरिन सम्भावना जनाएको छ। महाशाखाका अनुसार आइतबार कोशी बागमती गण्डकी र लुम्बिनीका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। मौसमविद विनोद पोखरेलले मनसून बाहिरिँदैमा नेपालमा वर्षा रोकिने नभएको बताउनुभएको छ। उहाँका अनुसार पश्चिमी वायुको प्रभावले घट स्थापनासम्म विभिन्न ठाउँमा वर्षा हुन सक्छ। मौसमविद संजीव अधिकारीले भने अहिलेको विश्लेषण अनुसार दशैंका बेला नयाँ उल्लेख्य मौसमी प्रणाली आउने नदेखिएकाले हिलेत्सैंको सम्भावना कम रहेको बताउनुभयो। उहाँले मनसून बाहिरिँदैमा सधैँ घाम लाग्छ भन्ने नहुने र हिउँदयाममा पश्चिमी वायु तथा प्री मनसूनमा स्थानीय वायुले ठूलो वर्षा गराउन सक्ने बताउनुभयो। के यसपालिको दशैं घमाइलो होला त भन्ने जिज्ञासा छ। अब अर्को गम्भीर विषय, सड़क दुर्घटनामा गुम्दै युवा जीवन। भर्खर वयस्क भएका तथा किशोरहरूको श्रद्धांजलि सभामा सहभागी हुँदाको पीड़ा धेरैले भोग्नु भएको हुन्छ। सड़क दुर्घटनामा विशेष गरी मोटरसाइकल दुर्घटनामा अकाल मृत्यु हुँदा परिवार आफन्तजन र साथीभाइले अपूरणीय क्षति बेहोर्नुहुन्छ। आर्थिक रूपमा सक्रिय युवाको मृत्युले समाज र राज्यमा बहुआयामिक असर पार्छ। संसारमै 19-देखि 25 वर्ष उमेरमा हुने मृत्युको प्रमुख कारण मध्ये मोटरसाइकल र स्कूटर जस्ता द्विपाङ्ग्रे साधन दुर्घटना पनि हो। यस्तो दुर्घटना महिला भन्दा पुरूषमा बढ़ी देखिन्छ। द्विपाङ्ग्रे साधनमा बाहिरी सुरक्षा कवच र इयर रब्याग नहुँदा चालक तथा यात्रुलाई गम्भीर चोट लाग्ने जोखिम उच्च हुन्छ। तीव्र गति अनियन्त्रित चलाई मादक पदार्थ सेवन गर्नुभएको अवस्थामा वाहन चलाउनु चिप्लो वा बिग्रेको सड़क खाल्डाखुल्डी सड़कमा छाड़िएका चौपाया र ठूला सवारी साधनसँगको ठक्कर दुर्घटनाका प्रमुख कारण हुन्। गुणस्तरीय हेलमेट नलगाउनु ट्राफिक संकेत र गति सीमा पालना नगर्नु तथा सिक्कारू अवस्थामा व्यस्त सड़कमा चलाउनु पनि जोखिमपूर्ण हुन्छ। सुरक्षाका लागि चालकहरूले पर्याप्त तालिम र अनुभव लिएर मात्र व्यस्त सड़कमा वाहन चलाउनु आवश्यक छ। नियन्त्रित गति गुणस्तरीय हेलमेट र ट्राफिक नियमको पालना अनिवार्य छ। अभिभावक र शिक्षकहरूले युवाहरूलाई नियमित रूपमा सचेत गराउनुपर्छ। राज्यले सड़क गुणस्तर निगरानी छुट्टै लेन र शक्तिशाली बाइक सञ्चालनका लागि उमेरहद सम्बन्धी व्यवस्था गर्नुपर्छ। श्रद्धांजलि सभालाई औपचारिकतामा सीमित नगरी दुर्घटना रोकथामको चेतना फैलाउनु आवश्यक छ। सड़क दुर्घटनामा युवा जीवन गुमिरहेको छ। अब हेटौडा धल्केवर 400 केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको र दशैं लगत्तै चार्ज हुने खबर। बाह्र वर्षदेखि निर्माणमा अल्झिएको हेटौँडा ढल्केवर 400 केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत प्राधिकरणले बाँकी दुईवटा बहु सर्किट टावर निर्माण सम्पन्न गरी दशैं लगत्तै प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा ढल्केवर 400 केभी सबस्टेशनको निरीक्षण गर्नुभएको छ। उहाँले निर्माणाधीन दुईवटा बहुसर्किट टावरको प्रगति विवरण लिनुभएको छ। उहाँले प्रसारण लाइनको बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार निर्माण गर्नुपर्ने 16 वटा टावर मध्ये 14 वटा दुई सर्किट टावर तयार भइसकेका छन्। बाँकी दुईवटा बहुसर्किट टावरको काम पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभएको छ। उहाँले 10-15 दिनभित्र टावर तयार गरी प्रसारण लाइन सञ्चालनमा ल्याउने जानकारी दिनुभएको छ। दीर्घायु कुमार श्रेष्ठका अनुसार प्रसारण लाइन राष्ट्रिय विद्युत प्रणालीको मेरुदण्ड हो। यो सञ्चालनमा ऋषि आएपछि विद्युती आपूर्तिको विश्वसनीयता बढ्नेछ, आन्तरिक खपत विस्तार र विद्युत निर्यातमा पनि सहयोग पुग्नेछ। मन्त्री श्रेष्ठले प्रसारण लाइन सम्पन्न भएपछि नेपालको विद्युत प्रणाली थप सन्तुलित र गुणस्तरीय हुने बताउनु भएको छ। उहाँका अनुसार यसले पूर्व पश्चिम विद्युत प्रवाहलाई थप सुदृढ भरपर्दो र दिगो बनाउनेछ। बढ्दो औद्योगिक माग व्यवस्थापन, अतिरिक्त विद्युत उपयोग र भारत लगायत छिमेकी मुलुकसँगको विद्युत व्यापार विस्तारमा पनि यसले सहयोग गर्ने अपेक्षा गरिएको छ। विभिन्न कारणले लामो समय अघि बढ़न नसकेको आयोजना मन्त्री श्रेष्ठको पहलमा मन्त्री परिषदबाट निर्णय गराएर प्रक्रिया अघि बढ़ेपछि गतिमा आएको प्राधिकरणले जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राज्यको 10 छ मजाले 10।

ब्रेक पछि अब देश बाहिरको प्रसंग। आज हुने ब्राजिलको राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताले मतदान गर्दैछन्। स्थानीय समय अनुसार बिहान 8 बजे मतदान शुरू हुनेछ। 12 जना उम्मेद्वार मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा वर्तमान राष्ट्रपति लुइज इनाचियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो बीच हुने अनुमान छ। पहिलो चरणमा कसैले 50% भन्दा बढ़ी मत नल्याए अक्टोबर 25 मा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852589344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानुहोला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
11: सम्पर्क नम्बर 0295706679 र मोबाइल नम्बर 9842287676।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
14: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464-88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाणपत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852055768 9852055768।
18: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
20: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफ्ले।
20: सम्पर्क 9843347262,
19: 9010555580
20: र व्हाट्सएप नम्बर 9852028646।
21: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903096289। खादबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट गेट।
22: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
23: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
22: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
23: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
22: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
23: ए ल ल, सँगै जाउँ न भाइ।
21: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
20: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
21: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
20: सम्पर्क नम्बर 9860946000
21: र 9819327375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
20: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
21: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू
21: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
20: दाँत खोल्ने, दाँत सफा गर्ने,
21: दाँतको एक्सरे गर्ने,
20: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
21: झिक्न मिल्ने आरपीडी लगाइने,
20: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
21: बाङ्गोटिङको दाँत मिलाइने,
20: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
21: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
20: सम्पर्क नम्बर 0295906667 र 9842226667।
0: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: हेर्नु विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन नि
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
5: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण क्यूआर कोड अध्यावधिक मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ क्याम्प सञ्चालन हुने स्थान र मिति स्थान स्वागत होटल खादबारी मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026 थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ साथै जिल्ला सैनिक बोर्ड भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464-88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो दुई प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान
6: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
7: किन त काका
6: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
7: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनसादी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
6: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
7: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
7: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
7: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली
6: सम्पर्क 029-41-0084 र 98-40-45-827
8: आयो सबको घर घरमा
9: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
10: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online.
12: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
13: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
14: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
15: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
14: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
15: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेज रत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
16: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
15: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
16: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
15: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25%
7: अन्तर्गत छुटको व्यवस्था गरिएको छ।
16: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
16: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
16: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तान्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 029-762-061
16: 029-573-315
7: र 98-520-60-177
16: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संख सभा 95.5 MHz।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
2: 9010555580
3: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।
4: ओहो लु, नमस्कार है सर।
5: ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 98615-39444
6: र 0295-90155।
8: More style, more design. Total Tailors.
9: Surprise! जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो?
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801। जनक पौडेली, 98520-58344 र 0295-60248।
9: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 9876940000
2: र 9819327375।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाइ खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सप्रेस सुविधा,
14: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा,
14: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
12: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
15: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
16: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
16: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952061580 र 9942108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हाजारी 1, सङ्खुवा सभा।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98-433-47-262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0-29-560-580, 99-520-160-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
18: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 90 0062।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 9813655553
1: र 9843180950।
3: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852016580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, संखुवा सभा।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल, संखुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852058344 र 0295602048।
4: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल, संखुवा सभा।
6: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
9: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफले।
4: सम्पर्क 98 4 33 47 262,
6: 98 10 55 55 85
4: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio संखुवा सभा 95.5 MHz।
2: किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मंचमा शुरू। उम्मेद्वारको मनोनयन दर्ता भोलि। पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव। चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन। चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा। भोटेकोशीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय, मिति र गति यकिन। उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने। मानिसको संख्या बढ़दै अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपाल 2 पदक लिएर बाहिरियो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन काठमाडौँको खुल्ला मंचमा शुरू भएको छ। आउँदो 22 गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 7,700 प्रतिनिधिहरू सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा प्रतिनिधिहरूले भाग लिइरहेका छन्। उद्घाटन सत्रसँगै बन्द सत्र पनि खुल्ला मंचमै हुनेछ। प्रतिनिधिहरूको व्यवस्थापनका लागि खुल्ला मंचमा हिमाल पहाड र तराई मधेस नामका 3 ठूला हल निर्माण गरिएका छन्, जहाँ प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। हालैको प्राकृतिक विपदप्रति ऐक्यबद्धता जनाउँदै यसपटक प्रचार शैलीलाई पूर्ण रूपमा मितव्ययी र वातावरण मैत्री बनाएको कांग्रेसले जनाएको छ। भौतिक ब्यानर तथा प्रचारहरू पूर्ण रूपमा निषेध गरी शहरका 100+ डिजिटल बोर्डबाट मात्र सूचना प्रवाह गरिएको छ। यसपटकको महाधिवेशनले 232 सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गर्नेछ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवा महिलाहरूको 1/3 प्रतिनिधित्व र विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको सहभागिता सुनिश्चित गरिएको छ। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभा गृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। प्रतिनिधिहरूको सुविधाका लागि तोकिएको क्षेत्रमा आवास, निशुल्क पार्किङ र 30 स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क समेत भरपर्दो प्रबन्ध मिलाएको कांग्रेसले जनाएको छ। यसैबीच नेपाली कांग्रेसले पदाधिकारीहरूको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा अब 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 पुर्याएको छ। चारैजना उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरूमध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। यस्तै 35 वर्ष मुनिका युवाहरूलाई केन्द्रीय समितिमा समेट्ने र समग्रमा केन्द्रीय कार्य समिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ़नेछ। चिनिया राजदूत चाङ माओमिङले मुस्ताङको कोरोला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्च स्तरीय टोली कोरोला नाका हुँदै नेपालको लोमानथाङ पुगेको हो। मुख्य नाका रसुवा र तातोपानी बन्द रहेको र कोरोला नाका पनि सड़कका कारण अवरूद्ध रहेका बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाडपर्व नजिकै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थल मार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढ़ी पहिरोले 3 नाका प्रभावित भएपछि दशैं तिहार लक्षित लत्ता कपड़ा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्। डेढ महिनादेखि सामान रोकिएपछि रिरूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1,00,000 बढ़ेर 5-6,00,000 रूपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ। चाडपर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढ़ेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा धेरै मार पार्छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो। नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय, स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सिस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37 16 सेकेण्डमा
ताङबो री हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार पहिरोपछि पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बहेको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुले किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यो दिवस संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रहरूले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाको रूपमा स्थापित भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बीन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ। यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ। काभ्रेका महाभारत र खानेखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन्। पछिल्लो समय नेपालबाट 22 भन्दा बढ़ी देशमा कफी निर्यात हुन थालेको छ। आर्थिक वर्ष 2081-82 मात्रै नेपालबाट झण्डै 64,000 किलो कफी जर्मनी लगायतका देशमा निर्यात भई 1,14,00,000 रूपियाँ भन्दा बढ़ी वैदेशिक मुद्रा आर्जन भएको छ। पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ। अब विदेशको खबर। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै गइरहेको एक सर्वेक्षणले देखाएको छ। विश्वभर बढ़दो चिन्ता र कड़ा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्याउने ठानिएहरूको संख्या बढ़दै गएको प्यू रिसर्च सेन्टरले जनाएको छ। मेटा, स्न्याप र टिकटक लगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू संचालन गर्ने कम्पनीहरूले हजारौं मुद्दाहरूको सामना गरेका र प्रयोगकर्ताहरूलाई हानि पुर्याएको आरोप सम्बन्धी दावीहरू सुल्झाउन ठूलो रकम भुक्तानी गरेका समाचार संस्था रोइटर्सले जनाएको छ। सरकारहरूले आफ्नो नागरिकको गोपनीयताको रक्षा गर्ने त्रुटिरहित उपायहरू खोजेका छन्। प्रतिवेदन अनुसार धेरै सो उत्तरदाताले सामाजिक सञ्जालले मानिसलाई जानकारी दिने र राजनीतिमा उनीहरूलाई आफ्नो कुरा राख्ने अवसर प्रदान गर्ने बताएका छन्। यद्यपि सन् 2022 तुलनामा अहिले सामाजिक सञ्जाललाई नराम्रो कुरा मान्नेहरूको संख्या भने व्यापक वृद्धि भएको छ। अमेरिका, क्यानाडा र बेलायत जस्ता धनी देशका मानिसहरूमा सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याइरहेको छ भन्ने धारणा राख्ने प्रवृत्ति घाना, केन्या र नाइजेरिया जस्ता प्रति व्यक्ति कुल गृहस्थ उत्पादन कम भएका अर्थतन्त्रका मानिसहरूको तुलनामा धेरै रहेको पाइएको छ। अब खेल खबर। जापानको आईसी नागोयामा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदकसहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ। जापानले 83 स्वर्ण 95 रजत र 91 काँस्य सहित 269 पदक जितेको छ। यस्तै तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। एसियाली खेलकुदमा नेपालले 2 पदक जितेको छ। कराते को कुमी ते एमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काश्य पदक जितेका छन्। प्रतियोगितामा नेपालबाट 21 खेलका 135 जना खेलाड़ी सहभागी थिए। एसियाली खेलकुदमा नेपालले 1 स्वर्ण सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको थियो। नेपालले मिशन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता भन्ने पाउन सकेन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मञ्चमा शुरू, उम्मेद्वारको मनोनयन दर्ता भोलि, पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव, चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन, चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा, भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय मिति र गति यकिन, उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़, सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै, अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित,

0: शाली नदीको चिर
1: मणि चूडको काख
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
0: भीडभाडबाट टाढा
1: शहरबाट नजिकै
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81 वेबसाइट झुले.com.np
3: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
4: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
6: कम ऑन यु विल सर्टेनली बी बेनिफिटेड
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
8: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
7: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
7: न्यून सेवा शुल्क न्यून ब्याज दर
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
10: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईंलाई स्वागत छ सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सामान थुपार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ प्रस्तावित विधेयकको दफा 31 गाड़ी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति वा संस्थाबाट असूल गरिने व्यवस्था गरिएको छ यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने प्रस्ताव छ सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव विधेयकमा रहेको छ दशैं तिहार लगायत ठूला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुहरूको चाप बढ़न थालेको छ चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा धेरै नागरिक बाहिरिने अनुमान छ चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक वा आफ्नो स्थायी घर फर्कने क्रम शुरू भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री गाड़ीको व्यवस्था भाड़ा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायहरूले अनुगमन समेत बढ़ाएका छन् विजयादशमी तथा दीपावलीको अवसरमा भक्तपुर नगर क्षेत्रभित्रका विभिन्न वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरू बीच शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ भक्तपुर नगरपालिकाको

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल खाँदबारी नगरपालिका एक हाट लाग्ने टुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76 75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनोकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: सकम्बरी
1: सकम्बरी
0: हजुर तपाईँको नि
1: श्रीयोगवीर
0: श्रीयोगवीर
1: जोक्सपाल बाई द वे आम देव
0: डिरेक्टर
1: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
0: अनि डिनर चाहिँ गर्नुहुन्न
1: लाइट्स

0: यहाँ जब बड़ा मस्की मस्की नाची राधी त
1: रमाइलो मात्रै गरेको
0: राम्रो डान्स गर्दै रहेछ गीत हिट भयो भने तर म फेरि काम गर्नुपर्छ जा चल

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843-47-262,
5: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9520-28-6।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852-55-768, 9852-55-768।
9: साथै 9852-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: खोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51-107 र 9903-96-299, खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
11: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुख वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मनसुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97492522।
3: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
3: सम्पर्क 0294040 र 9804045827।
6: नमस्कार है वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
14: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
12: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842279801, जनक पौडेली 9852558344 र 0295602048।
12: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
18: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: आयो सबको घर घरमा आयो।
20: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
20: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295626066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: कोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852160580 र 9841081181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
4: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छूट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छूट पछिको अरूवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 029562201 9749922520।
4: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन त्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन त्यो। संखुवासभा जिल्ला खादबारी नगरपालिका 1 दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धनबहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खादबारी 1 सङ्खुवा सभा।
6: खादबारी नगरपालिकाको अनुरोध।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू।
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी पङ्खुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैनथ्यो इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो शंखुवासभा जिल्ला खागबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक संतप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खागबारी एक शंखुवा सभा
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड शंखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंखुवा सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ शंखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029-5906-67 र 98-4-20-22-67।
4: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जय कुरानी सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-5605-80, 99-5201-60-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदबारी एक शंखुवा सभा।
6: Ah! हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्केको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल 98615349444
11: र 029590155।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
13: आयो सबको घर घरमा।
14: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: खादबारी नगरपालिकाको अनुरोध।
16: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
17: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
16: डेंगू रोगको रोकथामका उपायहरू:
17: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
16: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
17: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
16: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
17: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
11: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी संखुवा सभा।

0: सबै घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

भन्सार छलीको आशंकामा छापा मार्दा सप्तरीमा तनाव, गलत सूचनाका कारण खानतलासी गर्दा पनि केही भेटिएन। झापामा अपाङ्गता भएका व्यक्तिको वास्तविकता र तथ्याङ्कको तालमेल मिलेन, सरकारी आँकडा भन्दा यथार्थमा फरक, परिणाममुखी कार्य सम्पादनमा जोड़। इटरीमा संचालित रोजगार मेला बनियो अवसर खोज्ने थलो, विभिन्न कम्पनीमा रोजगारीको अवसर प्राप्त, मेलामै विभिन्न सिप विकासका तालिम। इबोलाका कारण गणतन्त्र कंगोको जनस्वास्थ्यमा गम्भीर संकट, इतिहासकै घातक महामारी साबित, मृत्यु हुनेको संख्या 4,000 नाग्यो। र दमकमा जारी प्रदेश स्तरीय भेटरन च्यालेन्ज कपमा आइतबार दुई खेल सम्पन्न, उपाधि होडका लागि सेमी फाइनल समीकरण पूरा।

0: ग्लोबल जुनियर एप अपना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आईएमई ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संखुवासभाको खाँदबारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। रसुवाको भोटेको सीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीको एक महिनाभन्दा लामो समय बितिसकेको छ, तर बाढ़ीपछि अझै 4,718 जना बेपत्ता छन्। उनीहरूको खोजीका लागि प्रभावित क्षेत्र तथा आसपासका सम्भावित स्थानहरूमा प्रहरीसहितका सुरक्षा निकायले खोजी अभियान जारी राखेका छन्। बाढ़ीमा हराइरहेकाहरूको आफन्तको अवस्था थाहा नपाउँदा आफन्त र परिवारजनमा भने गहिरो चिन्तामा परेका छन्। सो बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 1,456 पुगेको छ। आइतबार विभिन्न जिल्लाबाट 1,456 जनाको शव फेला परेको तथ्याङ्क सार्वजनिक भएको छ। प्रहरीका अनुसार रसुवाबाट 236, नुवाकोटबाट 204, धादिङबाट 73, चितवनबाट 369, गोर्खाबाट 80, तनहुँबाट 38, नवलपरासी पूर्वबाट 232 र नवलपरासी पश्चिमबाट 200 जनाको शव फेला परेको छ। उपचारका क्रममा अरू 2 जनाको समेत मृत्यु भएको छ। बाढ़ीपछि फेला परेका शवको पहिचान र व्यवस्थापनको काम पनि भइरहेको छ। हालसम्म 1,334 शव व्यवस्थापन गरिएको छ। पहिचानका लागि मृतकका 1,330 र आफन्तका 2,077 गरी कुल 3,407 डीएनएका नमूना संकलन गरिएको छ। पहिचान हुन नसकेका 1,430 शवको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। शव पहिचानका लागि डीएनए परीक्षण सहितका प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार बेपत्ताको खोजी राहत वितरण तथा शव व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षा निकाय लगायतका जनशक्ति परिचालित भएका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन आइतबारदेखि काठमाण्डुमा शुरू भएको छ। काठमाण्डुको खुल्ला मंच महाधिवेशनको पार्टी सभापति गगन कुमार थापाले उद्घाटन गर्नुभयो। महाधिवेशन अन्तर्गत असोज 19 र 20 गते बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुने कांग्रेसले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार यो महाधिवेशनमा करिब 7,700 महाधिवेशन प्रतिनिधि सहभागी छन्। महाधिवेशनको उद्घाटनसँगै सोमबारबाट बन्द सत्र पनि काठमाण्डुको खुल्ला मंचमा नै हुनेछ। महाधिवेशन उद्घाटन समारोहमा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप दृढ़ता र नयाँ उत्साहका साथ अघि बढ़ने बताउनुभयो। उहाँले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर नयाँ भिजन र धारणाका साथ अघि बढ़ेको भन्दै महाधिवेशनपछि थप दृढ़ता र नयाँ ऊर्जाका साथ अघि बढ़ने समेत बताउनु भएको छ। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: कांग्रेस बदल्ने सही धारणाहरूका साथ देशलाई निश्चित समयभित्र बनाउन सक्ने भिजनका साथ एउटा बलियो नेतृत्व गगन थापालाई सभापति बनाइराखेर विशेष महाधिवेशनबाट आएको कांग्रेस अब यो महाधिवेशनबाट नयाँ ऊर्जाका साथ अझै दृढताका साथ अघि बढ्नेछ। यसको लागि यहाँ उपस्थित सबै साथीको जागर त छ नै, यहाँ अनुपस्थित रहनुभएका पनि कैयौं आदरणीय अग्रजहरूलाई श्रद्धापूर्वक नम्रतापूर्वक विनम्रतापूर्वक सम्झिराखेर बीबी कोइरालाले स्थापित गरेर गएको यो राजनीतिक दललाई पछिल्लो पुस्ताले सबल ढंगले हाँकी राखेर यो देशको अनुहार उज्यालो बनाउनलाई महत्वपूर्ण योगदान गर्नेछन्। हामी तपाईँहरू सबैको आशीर्वाद चाहन्छौ।
2: झापामा अपाङ्गता भएका व्यक्तिको संख्याबारे सरकारी तथ्याङ्क र स्थानीय तहको तथ्याङ्क बीच ठूलो अन्तर देखा परेपछि अपाङ्गता भएका व्यक्तिको पहिचान पहुँच र सेवा प्रभावमै चुनौती देखिएको छ। राष्ट्रिय जनगणनाको तथ्याङ्कमा झापामा 30,000 भन्दा बढ़ी अपाङ्गता भएका व्यक्ति रहेको देखिए पनि स्थानीय तह तथा अपाङ्गताका क्षेत्रमा काम गर्दै आएको करूणा फाउण्डेशनको तथ्याङ्कमा करिब 15,000 जना मात्र पहिचान भएको पाइएको छ। तथ्याङ्कमा देखिएको यो अन्तरले जिल्लामा अझै ठूलो संख्यामा अपाङ्गता भएका व्यक्ति सेवा तथा पहुँचबाट बाहिर रहेको हुन सक्ने सरकारवालाले बताएका छन्। करूणा फाउण्डेशन झापाका अनुसार जिल्लाका 15 स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको पहिचान र पुनर्स्थापनाका लागि काम भइरहेको भए पनि सबै व्यक्तिको तथ्याङ्क पहुँचमा छैन। कतिपयको परिवारले अपाङ्गता भएका सदस्यलाई सामाएर ल्याउन नचाहने, कतिपय व्यक्ति उपचार तथा सेवाका लागि अन्य पालिकामा जाने र बसाई सरेका कारण एउटै व्यक्तिको तथ्याङ्क फरक फरक स्थानमा देखिने समस्या रहेको जनाइएको छ। सप्तरीको बलान बिहुल गाउँपालिका चार बेलहीमा भन्सार छलेका सामान लुकाएको आशंकामा खानतलासी गर्न पुगेको सशस्त्र प्रहरी बल र राजविराज भन्सार कार्यालयको संयुक्त टोलीलाई स्थानीयले अवरोध गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 गण राजविराजका प्रमुख एसपी नवीन सिंह राईको नेतृत्वमा आइतबार बिहान करिब 8 बजे मोहम्मद अब्दुल्लाको घरमा खानतलासी गर्न पुगेको टोलीलाई स्थानीय जनप्रतिनिधिसँग समन्वय नभएको भन्दै उनीहरूले रोकेका हुन्। स्थानीयको अवरोधपछि प्रहरी टोली केही समयका लागि पछि हटेर वडा नम्बर 4 को कार्यालयमा पुगेको थियो। त्यहाँ जनप्रतिनिधिसँग छलफल गरेपछि मात्र घर खानतलासी गर्ने सहमति जुटेको थियो। त्यसपछि अब्दुल्लाको घरमा खानतलासी गरिए पनि प्रहरीले आशंका गरे अनुसार कुनै पनि अवैध सामान फेला पार्न सकेन। एसपी राईले प्राप्त सूचनाका आधारमा खानतलासी गरिएको तर कुनै अवैध सामग्री बरामद नभएको बताउनु भएको छ। बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले भने पर्याप्त समन्वय बिना गरिएको खानतलासीप्रति असन्तुष्टि जनाउनु भएको छ। गलत सूचनाका आधारमा कुनै व्यक्तिको घरमा खानतलासी गर्दा सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामै असर पर्ने अन्य जनप्रतिनिधिहरूले समेत बताएका छन्। धनकुटा नगरपालिका 4 स्थित बिहिबारे हटिया नजिक निर्माण गरिएको 8 पर्या संग्रहालय संचालनको अन्तिम तयारीमा पुगेको छ। 8 पर्या जातिको कला संस्कृति भाषा र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको संग्रहालयका आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ। करिब 3 करोड़ रूपियाँको लागतमा निर्माण गरिएको 2 तली संग्रहालय भवनमा एउटा ठूलो हलसहित 10 वटा कोठा रहेका छन्। भवनमा परम्परागत शैली झल्काउने गरी फुसको छाना लगाइएको छ। लगाइएको छ। धनकुटा नगर विकास समितिको करिब 3 रोपनी क्षेत्रफलमा निर्माण गरिएको संग्रहालयका लागि संघीय सरकारको विशेष अनुदान र धनकुटा नगरपालिकाको लगानी रहेको छ। संग्रहालयमा 8 पर्या जातिको कला संस्कृति वेशभूषा भाषा धर्म र पुरातात्विक महत्वका सामग्री राखिने भएको छ। संग्रहालयका लागि आवश्यक सामग्री संकलनको काम समेत भइरहेको किराँत 8 पर्या समाज नेपालका केन्द्रीय महासचिव कोमल किमदाङ 8 पर्याले बताउनु भएको छ। वर्षौंसम्म संस्था नवीकरण नगरी निष्क्रिय बसेका तथा सरकारी निकायको सम्पर्कमा नआएका संस्थाको वास्तविक अवस्था पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मोरङले अभिलेख शुद्धिकरणको काम अघि बढ़ाएको छ। प्रशासनले जिल्लामा दर्ता रहेका करिब 4,600 संस्थाको विवरण अध्यावधिक गर्न 2 महिनाको समय सीमा तोकेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले असोज 12 गते सूचना जारी गर्दै 2 वर्षभन्दा बढ़ी समयदेखि नवीकरण नगरेका संस्थालाई आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको हो। तोकिएको अवधिमा सम्पर्कमा नआए प्रचलित कानून अनुसार कार्यवाही गरिने प्रशासनले जनाएको छ। मोरङमा संस्था दर्ता ऐन 2034 र संस्था दर्ता नियमावली 2034 अनुसार करिब 4,600 संस्था दर्ता छन्। तीमध्ये कतिपय 5 वर्षभन्दा लामो समयदेखि नवीकरण नभएको प्रशासनको अभिलेखमा छ। सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार दर्ता भएका संस्था मध्ये कति नियमित सञ्चालनमा छन् र कति निष्क्रिय छन् भन्ने यकिन विवरण संकलन भइरहेको छ। तथ्याङ्क स्पष्ट भएपछि निष्क्रिय र कानून अनुसार कार्यवाही गर्नुपर्ने संस्थामाथि प्रक्रिया अघि बढ़ाइने उहाँले जनाउनु भएको छ। सन्तानको दीर्घायु सुस्वास्थ्य र समृद्धिको कामना सहित महिलाले मनाउने जितिया पर्व अन्तर्गत निराहार व्रत सम्पन्न भएको छ। 3 दिनसम्म विभिन्न विधि पूजा गरी मनाइने जितिया पर्व अन्तर्गत शुक्रबार राति ओकटन खाएर महिलाले व्रत शुरू गरेका थिए। शनिबार पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आइतबार नुहाई धुवाई गरी व्रत सम्पन्न गरेका हुन्। पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्न ग्रहण गरी व्रत समापन गर्ने परम्परा छ। थारूहरूको बाक्लो बसोबास रहेको क्षेत्रमा थारू महिलाहरूको महान पर्व जितियाको विशेष उल्लास देखियो। थारू समुदायका महिलाहरू झाम्टा नाच्दै गीत गाउँदै जितिया पर्व मनाएर उत्साहित भएका छन्। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्राशिक्षक स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा मेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङमाङद्वारा सञ्चालित मेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिक बहादुर निङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 22730 9856070030। झिल्जिले सम्पर्क 9703121494। निङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा संकलन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9704073।
5: जनसेवा होमियोक्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रा विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, पुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, दाँत, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पाइरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, बोल्ने, निदाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
7: सम्पर्क जनसेवा होमियोक्लिनिक सेन्टर प्राली, दमक्ष थाना अगाडि। फोन नम्बर 023-573-752 र 023-581-052, मोबाइल नम्बर 9856-70-552।
2: ब्रेकपछि बाँकी खबर। सिप सिकेर रोजगारी खोजिरहेका युवाहरूका लागि इटारीमा संचालित सिप तथा रोजगार मेला अवसरको थलो बन्दै गएको छ। मेला स्थलमै सिप परीक्षण, अन्तर्वार्ता र रोजगार मिलान तीव्र भइरहँदा पहिलो चरणमै 11 युवाले रोजगारीको अवसर पाएका छन्। यस्तै थप जनशक्ति छनौटका लागि विभिन्न कम्पनीले समेत प्रक्रिया अघि बढ़ाएका छन्। एक रिपोर्ट।
8: युवालाई व्यावहारिक सिप प्रदान गर्दै स्वदेशमै रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा सञ्चालन भइरहेको सिप तथा रोजगार मेला 2083 रोजगार मिलान र अन्तर्वार्ता प्रक्रिया तीव्र बनेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय र स्थानीय तहको संयुक्त सहकार्यमा सञ्चालित मेलामा पहिलो चरणमा रिलायन्स उद्योगबाट 9 र होटल तथा पर्यटन क्षेत्रबाट 2 गरी 11 जब म्याचिङ भएको छ भने मार्केटले 25 छनौट गर्ने प्रक्रिया अघि बढ़ाएको छ। सिप र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ सञ्चालित मेलामा कोशी प्रदेशका सबै स्थानीय तहका रोजगार संयोजक परिचालन गरिएको छ। उनीहरूले उद्योगी, व्यवसायी र रोजगारी खोज्ने युवा बीच समन्वय तथा रोजगार मिलानको काम गरिरहेको युवा तथा श्रम मन्त्रालयका उपसचिव होमनाथ पराजुलीले जानकारी दिनुभयो।
9: प्रत्येक पालिकाका चाहिँ रोजगार संयोजकहरूलाई हामीले परिचालन पनि गरेका छौँ र हामी मन्त्रालय अनि हाम्रो माता निकायबाट धेरै जनशक्ति परिचालन भएको छ र रोजगार संयोजकहरू चाहिँ यो रोजगार मिलानको काममा चाहिँ धेरै महत्त्वपूर्ण भूमिका खेलिरहनु भएको छ। उहाँले संयोजन गरिरहनु भएको छ र खास गरेर यो इटहरी क्षेत्र नजिक पर्ने कोर एरिया, यो औद्योगिक क्षेत्रको करिडोरको कोर एरियाको चाहिँ रोजगार संयोजकहरू चाहिँ धेरै एकदमै प्रभावकारी रूपमा चाहिँ खटिरहनु भएको छ र यहाँको चाहिँ उद्योगी, व्यवसायीहरू र जाइको खोजकर्ता भनौँ न, रोजगारीको खोजकर्ताहरू बिच ब्रिजिङ गर्ने कामहरू एकदमै प्रभावकारी रूपमा गरिरहनु भएको छ।
8: मेलामा रोजगारदाताको माग अनुसार युवाको सिप, क्षमता र योग्यताका आधारमा रोजगारी मिलान भइरहेको धरान उपमहानगरपालिकाकी प्रशासन महाशाखाकी कर्मचारी निर्मला बस्नेतले बताउनुभयो। उहाँका अनुसार बजारको माग अनुसार 10 विधामा 5 दिने व्यावहारिक तालिम समेत सञ्चालन गरिएको छ। मन्त्रालयका सहसचिव हेमराज तामाङका अनुसार युवालाई सिप सिकाउने, योग्यता अनुसार रोजगारी उपलब्ध गराउने र रोजगारदाताले माग गरेको जनशक्ति तथा रोजगारी खोज्ने युवा बीच प्रत्यक्ष मिलान गराउने मेलाको मुख्य उद्देश्य छ। ओरियन्ट, सीजी र भागवटिनी लगायतका कम्पनीले मेला स्थलमै अन्तर्वार्ता पनि लिइरहेका छन्।
10: यो सिप तथा रोजगार मेलामा चाहिँ हाम्रो मेन मकसद भनेकै सिप सिक्न चाहने व्यक्तिहरूलाई सिप सिकाउने र तत्काल सिक्न नसके व्यक्तिलाई तथ्याङ्क लिएर भविष्यमा उहाँहरूको आवश्यकतर्फको तालिम प्रबन्ध गर्नु। दोस्रो, रोजगारीको खोजी गरिरहेका व्यक्तिलाई उहाँको क्षमता र योग्यताको आधारमा रोजगारीको प्रबन्ध गरिदिने। तेस्रो, रोजगारदाताहरूले माग गर्नुभएको जनशक्तिलाई रोजगारी खोज गर्ने व्यक्तिहरूसँग मिलान गरेर र रोजगारीको सूचना गर्ने जस्तो उद्देश्य हो। यो उद्देश्य अनुसार चाहिँ हिजो मात्रै हामीले चाहिँ रिलायन्स पत्र नौजना र अरूको जुन पत्र व्यवसायबाट दुईजना गरी 11 जब सिलेक्ट।
8: मेलामा एआई तथा डिजिटल मार्केटिङ, बेकरी तथा कुकिङ, विद्युतीय सवारी साधन मर्मत, एसी तथा रेफ्रिजरेशन लगायतका 10 विधामा तालिम सञ्चालन भइरहेको छ। 75 भन्दा बढी प्रदर्शनी स्टल र 100 भन्दा बढी उद्योगी तथा रोजगारदाता संस्थाको सहभागिता रहेको मेलामा युवालाई तालिम, परामर्श र रोजगारीका अवसर उपलब्ध गराइएको छ। असोज 20 गतेसम्म सञ्चालन हुने मेलाले युवाको सिपलाई बजारको मागसँग जोड्दै स्वदेशमै रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
2: नेपालमा अर्को नयाँ प्रजातिको चरा अभिलेख भएको छ। नेपाल पंक्षीविद संघका अनुसार कलर्ड किंगफिशर नेपालमा पहिलो पटक अभिलेख भएको हो। चरा अवलोकनकर्ता मण्डलले धनुषाको जनकपुर धाम उपमहानगरपालिका 12 कुवा मंगलैया फाटक नजिक यही असोज 13 गते यो चराको तस्विर कैद गर्नुभएको हो। नेपाल पंक्षी रेकर्ड समिति र राष्ट्रिय अन्तर्राष्ट्रिय पंक्षीविदहरूको सहकार्यमा यसको यकिन पुष्टि गरिएको हो। यो चरा मुख्यतया दक्षिण एसिया र अस्ट्रेलियाका तटीय क्षेत्रमा पाइन्छ। यससँगै नेपालमा चरा प्रजातिको कुल संख्या 904 पुगेको छ। अब सुनचाँदीको बजार भाउ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ आज तोलामा 2900 रूपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भएको थियो भने आज घटेर तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको हो। यस्तै चाँदीको भाउ आज तोलामा 60 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,450 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,390 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
11: आउनुहोस् आउनुहोस् आउनुहोस्। सम्पूर्ण दमकवासी तथा आसपासका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूमा विशेष अफर। नेपालीहरूको महान चाड विजय दशमी, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा नेपाल सरकारबाट मान्यता प्राप्त मुस्कान डेन्टल केयर प्राली दमक झापाले ल्याएको छ तपाईँहरूका लागि विशेष चाड पर्व अफर। दाँतको प्रत्येक उपचारमा 25% छुट, निशुल्क दन्त परीक्षण सेवा, एक्सरे सेवा, काठमाडौँबाट आउनुभएका वरिष्ठ दन्तरोग विशेषज्ञद्वारा दैनिक उपचार सेवा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, आरसीटी गर्ने, दाँत निकाल्ने, बुद्धिबंगला निकाल्ने, कृत्रिम दाँत राख्ने, क्राउन तथा जिर्कोनिया क्राउन लगाउने, ब्रिज लगाउने, दाँत मिलाउने, गिजा सम्बन्धी उपचार लगायत बाल बालिकाको दाँत सम्बन्धी सम्पूर्ण उपचारमा पाउनुहोस् 25% छुट। थप जानकारीका लागि मुस्कान डेन्टल केयर प्राली दमक छापा लाइफलाइन हस्पिटल भन्दा 2 घर माथि, फोन नम्बर 98 12 30 37 27।

0: वृहत्पछि अन्तर्राष्ट्रिय खबर प्रजातान्त्रिक गणतन्त्र एउटा महामारीका कारण मृत्यु हुनेको संख्या 4,000 नागेको छ। यद्यपि केही प्रभावित स्वास्थ्य क्षेत्रहरूमा लामो समयदेखि नयाँ संक्रमित नभेटिएकाले संक्रमण फैलावट संकुचित बन्दै गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। राजधानी किन्सासामा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री रोजर काम्बालेले महामारी अब प्रान्तीय तहमा भन्दा पनि निश्चित स्वास्थ्य क्षेत्रहरूमा सीमित हुँदै गएको जानकारी दिए। स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक पछिल्लो तथ्याङ्क अनुसार 7 प्रान्तमा पुष्टि भएका कुल 8,300 संक्रमित मध्ये 4,018 जनाको मृत्यु भइसकेको छ। यस महामारीमा बिरामीको मृत्युदर 48.4% पुगेको छ भने 2,162 जना उपचारपछि निको भएका छन्। यो मे महिनामा घोषणा गरिएको इबोला प्रकोप कंगोको इतिहासकै सबैभन्दा ठूलो र घातक साबित बनेको छ। अब खेल खबर। दमकमा जारी प्रदेश स्तरीय प्रथम भेटरन च्यालेन्ज कपको सेमी फाइनल समीकरण पूरा भएको छ। आइतबार सम्पन्न दुईवटा क्वार्टर फाइनलका खेल सम्पन्न भएसँगै सेमी फाइनलको समीकरण पूरा भएको हो। आइतबारको पहिलो खेलमा धरान भेटरनलाई 2-1 गोल अन्तरले पराजित गर्दै चन्द्रगढ़ी भेटरन सेमी फाइनलमा प्रवेश गरेको छ। यस्तै दोस्रो खेलमा काँकरबिटा भेटरनले दुधे भेटरनलाई 2-0 पराजित गर्दै सेमी फाइनलमा स्थान बनाउन सफल भयो। सोमबार सेमी फाइनलका खेलहरू हुनेछन्। सोमबार पहिलो सेमी फाइनलमा चन्द्रगढ़ी भेटरन र बिरतामड भेटरन आमने सामने हुँदा दोस्रो सेमी फाइनलमा आयोजक रातोली काँकरबिटा भेटरनसँग प्रतिस्पर्धा गर्नेछ। दमक 2 स्थित बेलनाङ्गी खेल मैदानमा जारी प्रतियोगिताको विजेताले नगद 1,01,000 रूपियाँ तथा उपविजेताले 51,000 रूपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिनुभएको छ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। भन्सार छलीको आशंकामा छापा मार्दा सप्तरीमा तनाव, गलत सूचना कारण खानतलासी गर्दा पनि केही भेटिएन। झापामा अपाङ्गता भएका व्यक्तिको वास्तविकता र तथ्याङ्कको तालमेल मिलेन, सरकारी आंकड़ा भन्दा यथार्थमा फरक, परिणाममुखी कार्य सम्पादनमा जोड़। इटरीमा संचालित रोजगार मेला बनियो अवसर खोज्ने थलो, विभिन्न कम्पनीमा रोजगारीको अवसर प्राप्त, मेलामै सिप विकासका तालिम। इबोलाका कारण गणतन्त्र कंगोको जनस्वास्थ्यमा गम्भीर संकट, इतिहासकै घातक महामारी साबित, मृत्यु हुनेको संख्या 4,000 नाग्यो। र दमकमा जारी प्रथम प्रदेश स्तरीय भेटरन च्यालेन्ज कपमा आइतबार
1: This is Radio Sankhuasubha 95.5 MHz.

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ।
3: This is Radio Sankhuasabha 95.5 MHz.
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाँचभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथिपरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

नेपाली कांग्रेसको 15 महाधिवेशन काठमाडौँमा शुरू, लोकतन्त्रका लागि सहकार्य गर्न तयार रहेको दलका नेताहरूको भनाई। महाधिवेशनमा पेश गर्ने कांग्रेस सभापति थापाको राजनैतिक प्रतिवेदन तयार, निर्वाचनमा गठबन्धन नगर्ने नीति र संगठन पुनर्संरचना लगायत अवधारणा समेत थियो। कक्षा 12 नतिजा चाँडै आए पनि चिकित्सा शिक्षाको भर्नामा भने ढिलाइ, प्रवेश परीक्षाका लागि कुर्नुपर्ने विद्यार्थीको बाध्यता। ब्राजिलमा राष्ट्रपति निर्वाचनका लागि मतदान शुरू, वामपन्थी र दक्षिणपन्थी नेता मुख्य प्रतिस्पर्धी। र कर्णाली प्रदेशमा 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 16-27 गतेसम्म सञ्चालन हुने, 11 टीमलाई सहभागी गराइने।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एफएसटी ब्रान्ड राज्यको दस्त मजाले दस्त।
2: It's always fun when you hit the road.

0: नमस्कार कान्तिपुर डायरीका साथमा शिखर नवीन समाचार अब विस्तारमा।
1: नेपाली कंग्रेसको नियमित 15 महाधिवेशन संघीय राजधानी काठमाण्डुमा शुरू भएको छ। विशेष महाधिवेशनको 9 महिनापछि पार्टीको आधिकारिकता विवाद कायमै रहेका बेला नयाँ कार्यसमिति चयनका लागि कंग्रेसले नियमित महाधिवेशन काठमाण्डुको खुला मंचमा आयोजित कार्यक्रममा महाधिवेशनको उद्घाटन गरिएको हो। एक सामग्री
0: गत पुसमा भएको विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिले नियमित महाधिवेशन गरेको हो। विशेष महाधिवेशनलाई अस्वीकार गरेको पूर्व सभापति शेरबहादुर देउवा पक्ष अहिले पनि समानान्तर रूपमा महाधिवेशनको तयारी गरिरहेको छ। यद्यपि देउवा पक्षका केही नेता भने थापाको पक्षमा खुलेर सक्रिय भएका छन्। प्रमुख राजनैतिक दलका नेताहरू सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस नेताहरूले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका समस्याको समाधान तर्फ अबको राजनीति केन्द्रित हुनुपर्ने बताएका छन्। महामन्त्री गुरूराज घिमिरेले लामो समयसम्म विभिन्न दलले सत्ता सञ्चालन गरे पनि जनताको निराशा हटाउन नसकेको बताए। उनले भने,
2: आज लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन, आज राजनीतिक सार्थक भइरहेको छ कि छैन, आज सर्वत्र प्रश्न उठिरहेको छ। हामी यस मञ्चमा बस्ने सबैमाथि प्रश्न छ। यो प्रश्नको समुचित जवाब खोज्ने दायित्व हामी सबैको हो। यदि यो प्रश्नको समुचित जवाब खोज्न सक्यो भने मलाई लाग्छ लोकतन्त्र पनि सार्थक हुन्छ, राजनीति पनि सार्थक हुन्छ र राजनीतिको अभिष्ट पनि पूरा हुन्छ। त्यसैले हामीले राजनीतिलाई सार्थक बनाउन सकेनौ, लोकतन्त्रलाई सार्थक बनाउन सकेनौ भने हामीले जतिपटक जुनसुकै दर्जा लिए पनि, जतिपटक जतिसुकै अवसर प्राप्त गरे पनि त्यो अवसर कुनै त्यसको सार्थकता रहँदैन, त्यसको अर्थ रहँदैन। कांग्रेस बन्यो, नेकपा बन्यो, एमाले बन्यो, सबै बन्यो, तर जनताको मनमा जुन एउटा निराशा थियो त्यसलाई हामीले चिर्न सकेनौ।
0: यस्तै उपसभापति पुष्पा भूषालले पार्टीको महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम मात्र नभई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताइन्। जनतामाझ गुम्दै गएको विश्वास फर्काउन कांग्रेस गम्भीर हुनुपर्ने उनको भनाइ छ। उनले भनिन्,
3: यो अधिवेशन एउटा भेला होइन, यो अधिवेशन 4 सालदेखि लोकतन्त्रको लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको, यो बोकेको राजनीतिक दलको, यो वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने छलोको रूपमा यो महाधिवेशन बन्न गइराखेको छ। यो महाधिवेशन केवल पदको लागि मात्रै, पदलाई व्यवस्थापन गर्नको लागि मात्र भइराखेको छैन। यो महाधिवेशन लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने, नेपाली कांग्रेसमा विश्वास गर्ने, सबैले आत्मसमीक्षा गर्ने थलोको रूपमा यो बन्नु पर्दछ। यो अधिवेशन हामी सबै आत्मसुधारको रूपमा, हामीले यो ऐतिहासिक अवसरको रूपमा यो महाधिवेशनलाई हामीले लिन जरूरी छ।
0: राजनीति प्रति बढ्दो वितृष्णाका बीच युवा पंक्तिको बलियो उपस्थिति रहने अपेक्षा गरिएको कांग्रेस महाधिवेशन 4 दिनसम्म चल्नेछ। अब पनि नयाँ कार्य समितिले नयाँ पुस्तादेखि 3 पुस्तालाई समेटेर लैजाने बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानिया बताउँछन्।
4: बुवा पुस्ता, अनिखेरि दाई पुस्ता र भाइ पुस्ता, तीनटा हामी पुस्ताको यो पार्टीभित्रको एउटा परम्परा र संस्कृति र हाम्रो एउटा पहिचान र एउटा इतिहासको गौरवले आज नेपाली कांग्रेसको यो 15 महाधिवेशनले नयाँ दिशा दिएर यसलाई संसारभरिका विदेशी पाहुना पनि आउनु भएको छ, संसारले हेरिरहेको छ नेपाली कांग्रेसले अब नेपालको राजनीतिमा कसरी अगाडि बढ्छ भन्ने कुरा अब यो 15 महाधिवेशन सम्पन्न भएपछि नेपालको राजनीतिमा नेपाली कांग्रेसले आफूले खेल्न पर्ने भूमिका राम्रैसँग सबैसँग मिल्दै अगाडि हिजो नि बढ्यो, आज नि बढ्छ, भोलि पनि।
0: यसैबीच कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसमा भएको नयाँ नेतृत्व र युवा पुस्ताका लागि जिम्मेवारी लिने अवसर अधिवेशनले दिलाएको बताए। कांग्रेस बदलेर बलियो नेतृत्व बनाउन सबै लागि पर्नुपर्ने उनको भनाइ छ।
4: 80 वर्षको सभापतिबाट 50 वर्षको सभापतिमा कांग्रेस पुग्दै गर्दा आज देशभरिबाट आएका 35,000 भन्दा बढी प्रतिनिधिहरू युवा उमेरको आउनु भएको छ। म प्रत्येक युवा उमेरको 35 वर्ष मुनि आउनु भएका प्रत्येक साथीलाई अपील र आग्रह गर्न चाहन्छु, यो तपाईँको लागि कांग्रेस काँध लिने यात्राको शुरूआत हो, यो तपाईँको लागि सिङ्गो देश झुरुक्कै तपाईँको काँधमा बोक्ने यात्राको शुरूआत हो। पूरै ऊर्जाका साथ यो महाधिवेशनमा तपाईँ लाग्नुहुनेछ, यसलाई सफल बनाउन जुट्नुहुनेछ आग्रह गर्न चाहन्छु। एउटा बलियो नेतृत्व गगन थापालाई सभापति बनाइराखेर विशेष महाधिवेशनबाट आएको कांग्रेस अब यो महाधिवेशनबाट नयाँ ऊर्जाका साथ, अझै दृढताका साथ अघि बढ्नेछ। यसको लागि यहाँ उपस्थित सबै साथीको जाँगर त छ नै। बीपी कोइरालाले स्थापित गरेर गएको यो राजनीतिक दललाई पछिल्लो पुस्ताले सबल ढंगले आँखी राखेर यो देशको अनुहार उज्यालो बनाउनलाई महत्वपूर्ण योगदान गर्नेछन्। हामी तपाईँहरू सबैको आशीर्वाद चाहन्छौ, सबैको शुभेच्छा साथ चाहन्छौ।
0: यसपटकको महाधिवेशनमा नेतृत्व, प्रतिनिधित्व, छलफल र प्रचार शैलीमा नयाँ अभ्यास अपनाउने कांग्रेसले जनाएको छ। संशोधित विधान अनुसार युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व बढ़ाइएको छ भने 35 वर्ष मुनिका युवाको सुनिश्चित प्रतिनिधित्व, केन्द्रीय कार्य समितिमा 21 युवा सदस्य र कम्तीमा एक तिहाई महिला प्रतिनिधित्वको व्यवस्था गरिएको छ। यस्तै डिजिटल दस्तावेज, सुझाव अभिलेख, डिजिटल प्रचार, प्रदेशगत बन्द सत्र र हिमाल, पहाड़, तराई मधेसमा छलफलको व्यवस्था गरिएको छ। खर्चिलो प्रचार नियन्त्रण गर्दै औपचारिक प्यानल नबनाउने अभ्यासलाई पनि कांग्रेसले प्राथमिकता दिएको छ। सोमबारबाट बन्द सत्र शुरू हुनेछ भने कांग्रेसले विधान समेत संशोधन गरेर पदाधिकारीको संख्या बढ़ाउने तयारी गरेको छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला। यसैबीच राष्ट्रसभा सभापति रवि लामिछानेले लोकतन्त्र र परिवर्तनको पक्षमा सहकार्य गर्न तयार रहेको बताएका छन्। लोकतन्त्रप्रति राष्ट्रसभा प्रतिबद्ध रहेको भन्दै सरकारका निर्णय गलत भए सच्याएर अघि बढ़ने उनले बताए। नेकपाका संयोजक पुष्पकमल दाहालले मुलुकको अहिलेको अवस्थामा राजनैतिक शक्ति मिल्नुपर्ने बताएका छन्। मुलुकको अराजकतातिर जाने जोखिम भएकाले राजनैतिक शक्ति मिलेर जानुपर्ने दाहालले बताए। एमाले महासचिव शंकर पोखरेलले सरकारले जनता र संसदको कुरा नसुनेको बताए। लोकतन्त्रको रक्षाका लागि कांग्रेस लगायतका दलसँग कार्य आवश्यक भएको उनको भनाइ छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पहिलो पुस्ताका नेताहरूले युवालाई विश्वास गरेर अघि लैजानुपर्ने बताएका छन्। उनले संविधानको रक्षा गरी कमी कमजोरी सच्याएर अझ बलियो बनाउन दलहरूलाई सुझाव समेत दिएका छन्। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेनले देशको अवस्था फेरिन नसकेको बताएका छन्। उनले पात्र फेरेर मात्र देशको अवस्थामा परिवर्तन आउन नसक्ने टिप्पणी गरे। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले कांग्रेसलाई पुस्तान्तरण गरेर अघि बढ़न सुझाव दिएका छन्। राजनैतिक दलले सत्ता चलाउन भन्दा पनि राम्रो काम गरेर देखाउन प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बदलिएको कांग्रेसप्रति विश्वास जागेको बताएका छन्। उनले संविधान बनाउन सबैभन्दा ठूलो भूमिका कांग्रेसले निभाएकाले आगामी दिनमा पनि विश्वास जागेको बताएका हुन्।
1: कंग्रेस सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्ने राजनैतिक प्रतिवेदन तयार पारेका छन्। प्रतिवेदनमा विगतको आत्मसमीक्षासँगै निर्वाचनमा गठबन्धन नगर्ने नीति, संगठन पुनर्संरचना, निजी क्षेत्रसँग सहकारी, युवा सहभागिता र समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणा अघि सारिएको छ। थापाले कंग्रेसलाई सत्ता केन्द्रित र निर्वाचनमुखी संगठनबाट नागरिकसँग निरन्तर जोड़िने राजनैतिक संस्थाका रूपमा रूपान्तरण गर्ने कार्यदिशा प्रस्ताव पारेका छन्। कंग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्न तयार पारेको राजनैतिक प्रतिवेदनमा पार्टीको राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण प्रस्ताव अघि सारेका छन्। प्रतिवेदनले कंग्रेसको विगतको समीक्षा गर्दै पछिल्लो समय सत्ता, पद, गुट र पहुँच केन्द्रित राजनीतिका कारण जनतासँग दूरी बढ़ेको स्वीकार गरेको छ। अब पार्टीको नयाँ राजनैतिक संस्कार र कार्यशैली सहित अघि बढ़ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ। प्रतिवेदनमा भदौ 23 र 24 गतेको आन्दोलन तथा त्यसपछिको राजनैतिक घटनाक्रमलाई षड्यन्त्रका रूपमा मात्र नहेरी त्यसले उठाएका सुशासन, अवसर, न्याय र समानताका मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख छ। आन्दोलनका क्रममा राज्यबाट भएको बल प्रयोग, हिंसा र क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही तथा पीड़ितलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ। फागुन 21 निर्वाचन परिणामलाई पनि कंग्रेस र नागरिक बीच बढ़ेको दूरी दशक लामो दूरीको परिमाणका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उल्लेख छ। निर्वाचनपछिको भूमिकामा कंग्रेससँग प्रभावकारी प्रमुख प्रतिपक्षका रूपमा स्थापित गर्ने प्रस्ताव छ। सरकारका कामको तथ्यमा आधारित निगरानी, भ्रष्टाचार र अधिकार हनन विरूद्ध खबरदारी तथा वैकल्पिक नीति प्रस्तुत गर्न संघीय र प्रदेश तहमा छाया सरकारको अवधारणा अघि सारिएको छ। आगामी निर्वाचनमा पूर्व निर्वाचन गठबन्धन नगर्ने र कंग्रेस आफ्नै चुनाव चिन्ह, उम्मेद्वार तथा एजेण्डा सहित जनता माझ जाने प्रस्ताव प्रतिवेदनमा छ। उम्मेद्वार छनौटका गुट, पहुँच र आर्थिक प्रभाव भन्दा योग्यता, योगदान र कार्य सम्पादनलाई आधार बनाउने तथा प्राथमिक निर्वाचन, जनमत संग्रह वा पार्टी सदस्यको प्रत्यक्ष जनमत जस्ता विधि अपनाउने प्रस्ताव गरिएको छ। वैचारिक रूपमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई 21 शताब्दी अनुकूल पुनर्व्याख्या गर्ने
5: गर्ने प्रस्ताव गरिएको छ। राष्ट्रियतालाई ऊर्जा, खाद्य, प्रविधि, वित्त र ज्ञानको क्षमतासँग जोड्दै लोकतन्त्रलाई निर्वाचनमा मतदान गर्ने प्रक्रिया भन्दा नागरिकको निरन्तर सहभागिता र निर्णय प्रक्रियासँग विस्तार गर्नुपर्नेमा जोड़ दिएको छ। आर्थिक क्षेत्रमा निजी क्षेत्रलाई रोजगारी, उत्पादन, लगानी र नवप्रवर्तनको प्रमुख साझेदारका रूपमा स्थापित गर्ने प्रस्ताव छ। लगानी सुरक्षा, नीतिगत स्थिरता र व्यवसाय गर्ने वातावरण सुधार गर्दै रेमिट्यान्सलाई कृषि, उद्योग, पर्यटन र प्रविधिमा लगानी गर्ने वातावरण बनाउने तथा जलविद्युत र स्वच्छ ऊर्जालाई औद्योगिकीकरण र हरित निर्यातसँग जोड्ने योजना अघि सारिएको छ। समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणा अन्तर्गत आर्थिक वृद्धि मात्रै नभई शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ। शुरूआतदेखि नै समान अवसर सृजना गर्ने पूर्व वितरणात्मक न्यायको अवधारणालाई शिक्षा, स्वास्थ्य, सीप, वित्तीय पहुँच र रोजगारीसँग जोड़िएको छ। युवाका लागि देशभित्रै सम्मानजनक रोजगारी सृजना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र अधिकारमुखी बनाउने तथा आवासीय नेपालीको सामाजिक सुरक्षा र रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने प्रस्ताव छ। जनसंख्या र बसाईसराईको बदलिदो स्वरूप अनुसार प्रशासनिक सीमा भन्दा नागरिक वास्तवमा कहाँ बस्छन् र कहाँ सेवा चाहिन्छ भन्ने आधारमा विकास योजना बनाउनुपर्ने उल्लेख गरिएको छ। कृषि, ऊर्जा, पानी, पर्यटन, उद्योग र डिजिटल प्रविधिलाई उत्पादनमुखी अर्थतन्त्रको आधार बनाउने प्रस्ताव पनि प्रतिवेदनमा छ। जलवायु परिवर्तनलाई आर्थिक तथा राष्ट्रिय सुरक्षाको विषयका रूपमा लिएर पूर्वाधार, बस्ती र विकास योजनामा विपद जोखिमलाई अनिवार्य रूपमा समेट्नुपर्नेमा जोड़ दिइएको छ। प्रविधि र कृत्रिम बौद्धिकताले रोजगारी, शिक्षा र ज्ञानको क्षेत्रमा ल्याउने परिवर्तन अनुसार शिक्षा तथा सीप प्रणालीलाई पुनर्संरचना गर्ने प्रस्ताव छ। सामाजिक क्षेत्रमा जातीय विभेद, बाल विवाह, लैंगिक हिंसा, कुपोषण, शिक्षा र स्वास्थ्यसँगै ज्येष्ठ नागरिक, बाल बालिका, महिला तथा कमजोर वर्गको सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ। संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा प्रशासनिक र वित्तीय संघीयता बलियो बनाउने प्रस्ताव छ। संविधान संशोधन आवश्यक भए राष्ट्रिय सहमतिको आधारमा गर्नुपर्ने र संक्रमणकालीन न्यायलाई राजनीतिक सौदाबाजीको विषय नबनाई सत्य, न्याय र परिपूरण सहित टुंग्याउनुपर्ने उल्लेख छ। पार्टीभित्र आर्थिक पारदर्शिता, नियमित लेखा परीक्षण, आचार संहिता र भ्रष्टाचार आरोपमा परेका नेतामाथि छानबिनको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनमा पार्टीगत भागभण्डा नगर्ने तथा आफ्ना नेता वा कार्यकर्ताको भ्रष्टाचारलाई समेत संरक्षण नगर्ने प्रतिबद्धता प्रतिवेदनमा राखिएको छ। प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था, निर्वाचनमा नन अफ द अभवको विकल्प, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार तथा निर्वाचन प्रणालीलाई थप सहभागीमूलक र पारदर्शी बनाउने प्रस्ताव पनि अघि सारिएको छ। युवाको असन्तुष्टि र जेनेरेशन जेडका माग अध्ययन गर्न स्वतन्त्र युवा विज्ञ कार्यदल गठन गर्ने र त्यसका सुझावलाई नीति निर्माणमा अनिवार्य रूपमा समेट्ने प्रस्ताव छ। शहीद, घाइते तथा विस्थापित परिवारका लागि 10 करोड़ रूपैयाँको अक्षय कोष स्थापना गरी शिक्षा र स्वास्थ्यमा दीर्घकालीन सहयोग गर्ने योजना पनि प्रतिवेदनमा समेटिएको छ। थापाले पार्टीको संगठनलाई 5 पुस्ता बीचको सहकार्यमा अघि बढ़ाउने, नेतृत्व विकास तथा नीति निर्माणका लागि प्रशिक्षण, नीति निर्वाचन र सुशासन सम्बन्धी संस्थागत संरचना निर्माण गर्ने प्रस्ताव गरेका छन्। पहिलो 100 दिनमा पार्टीको विगत 2 दशकको राजनैतिक तथा सांगठनिक कार्य सम्पादन समीक्षा गर्ने, पहिलो वर्षमै प्रदेशगत कार्यदल मार्फत शिक्षा, पोषण, रोजगारी, सुशासन र हरित विकासका कार्यक्रम अघि बढ़ाउने तथा प्रत्येक वर्ष समुन्नति प्रतिवेदन सार्वजनिक गर्ने प्रस्ताव पनि प्रतिवेदनमा छ। समग्रमा थापाको प्रतिवेदनले नेतृत्व परिवर्तन भन्दा व्यापक राजनीतिक संस्कार, पार्टी संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा, प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा रूपान्तरणलाई कंग्रेसको आगामी कार्य दिशाका रूपमा प्रस्तुत गरेको छ।
6: राजीको दस्ता मजाले दस्ता।

0: अफरमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: कफी रेडी।
2: वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको दस छ मजाले काश

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: ओहो जेठा, बजार हिँड कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
4: उल्लास भए अरू किन खोज्ने?
5: कान्तिपुर डायरी, म अब कान्तिपुर सविस्तारको पालो।
6: कान्तिपुर सविस्तार,
5: कक्षा 12 को नतिजा समय अगावै प्रकाशित भए पनि

कक्षा बाह्रको नतिजा चाँडो प्रकाशन भए पनि मेडिकलको प्रवेश परीक्षा समयमा भएन, त्यसैले इन्जिनियरिङ पढ्न थालेको छु। अभिषेक जस्तै धेरै विद्यार्थी चिकित्सा शिक्षाको प्रवेश परीक्षा ढिला हुने भएपछि अन्य विश्वविद्यालय र संकायमा भर्ना भएका छन्। मेडिकल बाहेक इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, व्यवस्थापन लगायतका विषयमा प्रवेश परीक्षा र भर्ना प्रक्रिया अधिकांश विश्वविद्यालयमा अघि बढ़िसकेको छ। सरकारले कक्षा बाह्रको नतिजा विगतका वर्षभन्दा छिटो प्रकाशन गरे पनि चिकित्सा शिक्षाको प्रवेश परीक्षा निर्धारित समयमा अघि बढ़ाउन सकेको छैन। चिकित्सा शिक्षा आयोगको आर्थिक वर्ष 2083-84 शैक्षिक क्यालेण्डरमा असोजको तेस्रो साता एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी मसान्तसम्म नतिजा प्रकाशन गर्ने उल्लेख छ, तर आयोगले 14 कार्तिकदेखि मात्र प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। आयोगको तयारी अनुसार प्रवेश परीक्षा क्यालेण्डरमा तोकिएको समयभन्दा झण्डै एक महिना ढिलो हुनेछ। गत वर्ष कक्षा बाह्रको नतिजा 19 साउनमा प्रकाशन भएको थियो भने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा 15 कार्तिकदेखि सञ्चालन गरिएको थियो। यो वर्ष कक्षा बाह्रको नतिजा झण्डै 1.5 महिना अघि 5 असारमा प्रकाशित भएको थियो। सरकारले विश्वविद्यालय तहमा भर्ना प्रक्रिया छिटो शुरू गर्ने र शैक्षिक क्यालेण्डरमा एकरूपता ल्याउने उद्देश्यले कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गरेको दावी गर्दै आएको छ। विगतमा कक्षा बाह्रको नतिजा प्रकाशन गर्न करिब 3 महिना लाग्ने गरेकोमा यो वर्ष करिब 40 दिनमै नतिजा प्रकाशन गरिएको थियो। त्यस अनुसार विश्वविद्यालय तथा चिकित्सा शिक्षाको प्रवेश र भर्ना प्रक्रिया अघि बढ़न सकेको छैन। आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी छनौटका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आह्वान 25 साउनमा मात्र गरेको थियो। आयोगका सूचना अधिकारी तथा उपसचिव अर्जुन ढकालले पदाधिकारी नियुक्तिमा भएको ढिलाइका कारण परीक्षा केही पर धकेलिएको बताए। उनले भने गत वर्षभन्दा ढिलो भएको छैन, चिकित्सा शिक्षाको प्रवेश परीक्षा अरू विषयको भन्दा पछाडिने हुने हो। यो वर्ष एमबीबीएस, बीडीएस, नर्सिङ लगायत चिकित्सा शिक्षाका विभिन्न विषयमा प्रवेशका लागि 77,359 विद्यार्थीले आवेदन दिएका छन्। उनीहरूको आवेदन रुजु भइरहेको आयोगले जनाएको छ। चिकित्सा शिक्षाको प्रवेश परीक्षा ढिलो हुँदा विद्यार्थीले एकैपटक 2 विकल्प हेर्नुपर्ने अवस्था आएको छ। धेरै विद्यार्थीले मेडिकलमा अवसर पाए भर्ना हुने र नपाए इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, व्यवस्थापन लगायतका अन्य संकाय पढ्ने गरेका छन्। निजी मेडिकल कलेज संचालकहरूको एसोसिएशनका उपाध्यक्ष डाक्टर बुद्धिमान श्रेष्ठले चिकित्सा शिक्षामा शैक्षिक क्यालेण्डर कार्यान्वयन नहुँदा विद्यार्थी र अभिभावक दुवैलाई समस्या पर्ने बताए। उनका अनुसार प्रवेश परीक्षा र भर्नामा ढिलाइ हुँदा मेडिकलमा भर्ना नपाएका विद्यार्थीको 1 वर्ष खेर जाने जोखिम समेत हुनेछ। उनले भने आवेदन दिएका र परीक्षा पास गरेका सबै विद्यार्थीले नेपालमै सीट पाउँदैनन्। हाम्रो प्रवेश परीक्षा हुने बेलासम्म छिमेकी मुलुकमा पढ़ाई शुरू भइसकेको हुन्छ। नेपालमा पनि अरू विषयको पढ़ाई अघि बढ़िसकेको हुन्छ। भर्ना नपाउने विद्यार्थीको 1 वर्ष खेर जाने जोखिम हुन्छ। गत वर्ष एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका चिकित्सा शिक्षाका 16 शैक्षिक कार्यक्रममा 9,273 सीट निर्धारण गरिएको थियो, तर 8,548 विद्यार्थी मात्र भर्ना भएका थिए। यस वर्षको सीट निर्धारणका लागि आयोगले मेडिकल कलेजहरूको अनुगमन गरिरहेको छ। एमबीबीएसमा गत वर्ष 2,635 सीट थियो। यो वर्ष एमबीबीएस प्रवेश परीक्षाका लागि करिब 22,000 आवेदन दिएका छन्। नर्सिङमा पनि आवेदन दिने विद्यार्थीको संख्या 22,000 हाराहारी छ। गत वर्ष बीएससी नर्सिङमा 2,430 र बीएनएसमा 1,062 सीट थियो। बीडीएसमा 625 सीट रहेकोमा यो वर्ष करिब 11,000 विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन्। चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा ढिलो हुनुमा यो वर्ष पदाधिकारी नियुक्तिमा भएको ढिलाइ मुख्य कारण देखिएको छ। सरकारले गत वैशाखमा अध्यादेश ल्याएर आयोगका उपाध्यक्ष लगायत पदाधिकारीलाई पदमुक्त गरेको थियो। नयाँ उपाध्यक्षमा डाक्टर देवेन्द्र बहादुर खत्रीलाई 23 असारमा नियुक्त गरिएको थियो। आयोगका 3 निर्देशक भने 3 भदौमा नियुक्त भएका थिए। आयोगमा अझै 1 निर्देशक नियुक्त गर्न बाँकी छ। चिकित्सा शिक्षा ऐन अनुसार आयोगका निर्देशकहरूले मापदण्ड तथा प्रत्यायन, योजना समन्वय तथा प्रागिक उन्नयन, परीक्षा र नेशनल बोर्ड अफ मेडिकल स्पेशियालिटिज निर्देशनालयको नेतृत्व गर्ने व्यवस्था छ। आयोगले एमबीबीएस, बीडीएस र नर्सिङसँगै बी फार्मा, बीपीएस, बीएएमएस, आयुर्वेदिक मेडिसिन तथा सर्जरी, बीपीटी, फिजियोथेरापी, बी अप्टोमेट्री दृष्टि विज्ञान, बीएससी एमएलटी, बीएस मिडवाइफरी, एएसएलपी, बीएमएस र बीएससी रेडियोथेरापी लगायत कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्छ। प्रवेश परीक्षाबाट प्राप्त योग्यता क्रमका आधारमा विद्यार्थी भर्ना हुन्छन्। सार्वजनिक शिक्षण संस्थामा 75% र निजी संस्थामा 10-20% विद्यार्थीले छात्रवृत्ति पाउने व्यवस्था छ। गत वर्ष निर्धारण गरिएको सीट अनुसार विभिन्न सरकारी तथा निजी मेडिकल कलेजमा 2,771 विद्यार्थीले छात्रवृत्ति पाएका थिए। विदेशी विद्यार्थीका लागि छुट्याइएका एमबीबीएस बाहेकका कतिपय सीट समेत भरिन नसक्ने अवस्था छ। गत वर्ष 9,273 सीट मध्ये विदेशी विद्यार्थीका लागि 2,428 सीट छुट्याइएको थियो। एमबीबीएसमा विदेशीका लागि छुट्याइएका 749 सीटमा 742 विद्यार्थी भर्ना भएका थिए तर

0: एसी नर्सिङमा विदेशी विद्यार्थीका लागि छुट्याइएको 640 सीटमा 3 जना मात्र भर्ना भएका थिए।
1: कान्तिपुर डायरीमा पुनः भेटको बालो।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एचएसटी ब्रान्ड राज्यको मजाले
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि बाढी वा अन्य विपदको समयमा बाल बालिका किशोरी महिला अपाङ्गता भएका व्यक्ति लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा दुर्व्यवहार वा यौन जन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा सुरक्षित ठाउँ

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
3: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सुना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 029562001, 97492522।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860946000
7: र 9819320075।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने
4: साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खागबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
6: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
16: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
17: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
16: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक, प्रगति टोल।
17: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
16: प्रोप्राइटर प्रतीक्षा दाहाल।
17: सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको 15 महाधिवेशन शुरू, युवा नेतृत्वदेखि पदाधिकारीको संख्या बढ़ाउन सम्मका प्रस्ताव, मंचबाट लोकतन्त्र संस्थागत गर्न खबरदारी आवश्यक रहेको शीर्ष नेताहरूको सन्देश।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
0: बारामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु, स्कर्ब टाइफसको जोखिम पनि बढ़दो, 10 महिनामा करिब 10,000 संक्रमित, सातजनाको मृत्यु, अझै 1 महिना संक्रमणको जोखिम।
2: पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
0: दशैंमा उत्सवका रूपमा नयाँ नोट नसाटिने, आवश्यकता अनुसार बैंकबाट पाइने, बाढ़ी पहिरोले पर्वतमा 300 परिवार विस्थापित, 170 घर पूर्ण रूपमा क्षतिग्रस्त।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाली टोली ओमान जाँदै, ओमान क्यानाडा र नेपाल बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विश्वका विभिन्न क्षेत्रमा हुने युद्ध, विश्वव्यापी कारण, डलरको भाव र उत्पादन लागतका कारण महँगी बढ्दछ, त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ। तर बजारमा सामानको अभाव हुन नदिने, गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ र गर्नै पर्छ। नयाँ सरकारले जनमतलाई जोगाई राख्ने हो भने नयाँ कार्यक्रमका साथ बजारमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन तालिका अनुसार भोलि र पर्सी बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले सरकार कमजोर नहुने बताउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकल निराधार भएको दावी गर्नुभयो।
6: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीति परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याइएको बताउनुभयो। लोकतन्त्रलाई स्थगित गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन आग्रह समेत गर्नुभयो।
7: अहिले जो समावेशी लोकतन्त्र सहीको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अंगको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चीज टुङ्ग्याउन बाँकी छ। त्यो चीज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
5: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो, तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 को नजिक पुर्याए।
5: 15 महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापाले राजनीतिप्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। वहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनुभयो।
8: रोचक के भयो, नेपालमा एन्टाइ पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स, अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबै कुरा राजनीति, चिया खाऊ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
5: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षीहरूलाई व्यवस्थापन गर्ने, उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढ़ाएको छ। उपसभापतिको संख्या 2 बढ़ाएर 4 पुर्याउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेसमा 2 उपसभापति छन्, 4 निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ। गएको 10 महिनामा स्क्रब टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 संक्रमण पुष्टि भएको छ। महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 रहेका छन्। त्यस्तै सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, बागमतीमा 1,226, कोशीमा 1,132, कर्णालीमा 729 र मध्य प्रदेशमा 246 संक्रमण देखिएको छ। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै 624 संक्रमित भएका छन्। त्यसपछि स्याङ्जामा 513, बाजुरामा 456, संखुवासभामा 438, पाल्पामा 396, धादिङमा 340, बर्दियामा 323, गोर्खामा 319, दार्चुलामा 312 र सल्यानमा 305 संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी, घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाईबाट सर्छ, त्यसैले झाडी तथा घाँस क्षेत्रमा जाँदा सावधानी अपनाउन कीटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
2: अब स्क्रब टाइफसका केसहरू प्रत्येक वर्ष बढ्ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्क्रब टाइफस पनि हो। यद्यपि स्क्रब टाइफसले ठूलो समुदायमा एकैचोटि ठूलो प्रकोप चाहिँ ल्याउँदैन, त्यो नल्याए पनि त्यसको स्वास्थ्यकर्मीहरूलाई ओरिएन्टेशन गर्ने कुरा, नागरिक तहमा सचेतना फैलाउने कुरामा चाहिँ हामी निर्देशिका बनाएर राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढ़िरहेका छौं।
5: स्क्रब टाइफसको संक्रमणको जोखिम चाहिँ कहिलेसम्म रहन्छ?
2: खास गरी यो 4-5 महिना नै हो, पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
5: स्क्रब टाइफस मलाई संक्रमण भयो भनेर आम सर्वसाधारणले चाहिँ कसरी थाहा पाउने?
2: अब यो स्क्रब टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरल ज्वरोका जस्तै प्रकृतिकै हुनलाई, तर पनि खासमा व्यक्तिलाई ज्वरो आउने, शरीर असाध्य धेरै थाक्ने, मांसपेशीहरू दुख्ने, कसै कसैलाई अलिकति ढिलो भयो भनेदेखि चाहिँ श्वास प्रश्वासमा समस्या हुने, कसैको आँखाहरूमा रातो हुने, कन्जक्टिभाइटिसहरू हुने लगायतका लक्षण देखिन्छन्। ठ्याक्कै यो स्पेसिफिक चाहिँ देखिने सिस्टेमिक लक्षणमा स्पेसिफिक यस्तो देखिने भन्ने हुँदैन, तर यसले चाहिँ के हुन्छ भने बेलैमा उपचार गरिएन भने कहिलेकाहीँ मृत्युको जोखिम त चाहिँ बढ़ी हुन्छ। यसमा यसले चाहिँ शरीरका सबै अंगहरूको मल्टी अर्गन फेलियर भन्छौं, सबै शरीरका अंगहरूलाई काम गर्ने क्रियाशीलतालाई त्यसले कमजोर बनाइदिन्छ।
5: घाँस तथा झाडीमा जानु परे पूरै शरीर ढाक्ने कपड़ा लगाउने र घर फर्किएपछि शरीर तथा कपड़ा सफा गर्ने र वरपरको वातावरण सफा राख्न उहाँको सुझाव छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिका 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा रहेका छन्। जलजलाका 171 परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जंगबहादुर छेत्रीले जानकारी दिनुभयो।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ। पहिला चाहिँ त कति घर प्रभावित भएको भन्ने चाहिँ पालिकाले चाहिँ अहिले रेकर्ड चाहिँ तयार गर्दैछ र त्यो रेकर्ड तयार भइसक्यो कति घर एकिन भइसकेपछि अनि त्यसपछि उहाँहरूलाई कहाँ राख्न सकिन्छ, समावेश सुरक्षित ठाउँ कहाँ छ र चाहिँ हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ नि उपयुक्त हुन्छ हुँदैन हामीले चाहिँ पहिचान गरेका स्थानहरू, त्यो भइसकेपछि स्थान पहिचान भएपछि अनि उहाँहरूलाई त्यसका लागि आवासको प्रक्रिया अगाडि बढ्छ। अहिले कहाँ राख्ने भन्ने चाहिँ यकिन भए छैन।
5: बाराको देवताल गाउँपालिका 6 जवका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाहीकी 14 वर्षीय निशा पटेल र सोही गाउँ ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले यस वर्षको बड़ा दशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ नोट सटही नगर्ने जनाएको छ। हालैको बाढ़ी पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यस पटक नयाँ तथा सुकिला नोट आवश्यकताका आधारमा मात्र वितरण गरिने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट साट्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त सतही काउन्टरबाट सकेसम्म नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गर्दै टोलीको विदाई गरेको हो। नेपालले ओमान पुगेर तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। नेपाली टोली आज राति नै ओमानका लागि प्रस्थान गर्नेछ। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने कुरा यही श्रृंखलाबाट टुंगो लाग्नेछ।
0: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पढ़ाई र अतिरिक्त क्रियाकलापमा जोड़।
9: बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँहरूलाई एक प्रकारको हामीले इंगेज गरिरहेको छौँ।
0: सूचना र आवश्यक जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकाको स्वास्थ्य जोखिम बढ़न सक्ने सवाल, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ।
14: यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
15: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
18: बाढ़ी वा लेदो पसेको घर बाहिरबाट हेर्दा सग्लो देखिए पनि राम्रोसँग जाँच गर्न इन्जिनियरहरूको सुझाव छ।
19: पूरा भई सफा गरिसकेपछि अबको भई पहिला हाम्रो भएको भैँसँग तुलना गर्न सकियो भने कहीँ पनि क्षति नोक्सानी भएको रहन्छ भनेदेखि सुरक्षित रहने आवास अलिकति बढ्ता भयो। तर त्यो भैँ कतै चर्किएको अथवा भैँ कोठाको भित्ताको चाहिँ कुनामा जमिन भाँचिएको देखियो भनेदेखि चाहिँ त्यो फेरि यो घरको चाहिँ संरचनात्मक सुरक्षा छ कि छैन भनेर जाँच्नलाई प्राविधिकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ। अब बाहिरबाट हेर्दाखेरि त तपाईँहरूले सबै सरक्क सबै ठाडो घन्टी अनुसार नै भएको, कुनै पनि भित्ता बाहिर पनि ननिस्केको, झ्यालहरू पनि नफुटेको अवस्थामा चिर्नुभयो। तर भित्र चाहिँ भित्ताहरू चर्केका, भित्तामा छड्के चर्काहरू आएको, गहिरो चर्काहरू आएको रहेछ भने त्यसलाई पनि फेरि प्राविधिकलाई जचाउनु पर्ने हुन्छ। तर सामान्य रौँ जस्ता चिराहरू छन् भने चाहिँ त्यसमा त्यति डर मान्नु पर्दैन।
18: इन्जिनियर विजय कृष्ण उपाध्याय, तपाईँको घर हेर्दा राम्रै देखिए पनि बाढ़ी वा लेदो पसेपछि चिरा परेको, जग कमजोर भएको, जमिन धसिएको हुन सक्ने बताउनुहुँदै बाढ़ीपछि तपाईँकोतिर विद्यालय खुल्यो कि छैन? कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढ़ाउन शुरू गरिएको छ। विद्यालयहरूले बालबालिकालाई पढ़ाईसँगै नाच्न, गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरूङको सुझाव छ।
20: यसो बेलामा बालबालिकाहरूलाई अभिभावकले पनि हेर्न नसके अवस्थामा अब कसले अलिकति बढ़ी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले बालबालिकाहरूलाई चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर उहाँलाई एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने, अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँले क्लासहरू लिनुहुन्छ कि, त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको। अनि यहाँ खेलाउनहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ, मन भुलाउने भनौँ न बच्चाहरूले
18: पढ़ाईसँगै बालबालिकालाई गीत संगीत, चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। नुवाकोटको देवीघाटमा बेलीब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले बेलीब्रिजबाट आउजाउ गर्दा चाहिँ सावधानी अपनाउनुपर्छ। नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई,
21: यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको चाहिँ भारवान क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, त्यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन, यो ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डायमा ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
18: नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई, पुल साँघुरो र क्षमता कम भएकाले पालै पालो यात्रा गर्न बेलीब्रिजमा धेरै मानिस जम्मा भएर नहेर्न अनुरोध गर्नुहुँदै तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्ने,
4: जसमा चाहिँ भाइरल डायरी तिनीहरू बढेर जान्छ, श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ।
0: सावधानी अपनाउन विशेषज्ञको सुझाव हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
22: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावका

0: सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
3: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौं। वर्खा सकिनै लाग्दा चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा कस्ता समस्या आउन सक्लान्? हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
4: कोल्ड डायरिया भनिन्छ, भाइरल डायरिया, त्यो पनि बढेर जान्छ। हालाकि पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा पखाला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा, ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ, मङ्सिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्यास्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्यास्या बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
5: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला?
4: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन। तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो, केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि, संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउनु भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
5: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
4: मैले सरकारले जे लगाइरहनु भएको छ त्यो चाहिँ एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ, अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ है, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा। र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ। त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ, र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ। त्यसपछि 12 महिनामा गएर हाम्रो जेई जापानिज इन्केफेलाइटिस जुन अहिले हजुरले सुनि पनि रहनु भएको छ होला, एकदम बढेको छ भनेर, त्यसको खोप लाग्छ। र 15 महिनामा गएर चाहिँ हजुरको टाइफोइडको र फेरि दादुरा र जर्मन दादुराको खोप लाग्छ। सो यो चाहिँ हाम्रो तालिकामा रहेकै खोप हो। यो बाहेक चाहिँ ठुला, अलिक ठुलो भइसकेको नानीहरू जुन 9 वर्ष माथिको नानीहरूलाई चाहिँ HPV ह्युमन प्यापिलोमा भाइरसको खोप पनि अहिले सरकारले सुरु गरेको छ, यो पनि हामीले लगाइराखेको छौँ। यी खोप चाहिँ अलरेडी सरकारले फ्रीमा दिइराखेको छ, यो त हामीले छुटाउनै पाइएन। यो छुटाउनु भनेको त आमा बुवाको तर्फबाट पनि यो एकदम ठुलै नै क्राइमै जस्तो मान्छौँ हामीले। यो बाहेक अरू खोपहरू छन् नभएको होइन होइन, त्यो चाहिँ किनकि अलिकति महँगो पनि पर्छ र हामीले हाम्रो दक्षता अनुसार हामीले लगाउन सक्छौँ। अरू
5: जस्तो चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
4: श्वास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि भाइरल निमोनिया भन्छ हामी धेरै छौँ। यसमा चाहिँ अलिकति स्यास्या किसिमको निमोनिया आउने, स्यास्या सुनिने, आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने, बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन

0: हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
1: अघि कुरा गर्दै गर्दाखेरि चाहिँ खानपानको कुरा पनि जोडेको थियो होइन, त्यो मुख्य गरी चाहिँ अब यो चिसो मौसममा बालबालिकालाई चाहिँ कस्तो खालको खाने कुराहरूलाई अलिक बढी अभिभावकले जोड दिनु पर्ला, अनि कस्तो खालको खानेकुरा चाहिँ नखुवाउने भन्ने होला।
0: खानपानमा चाहिँ पहिला चाहिँ म जाडो महिना जोडेर भनिनँ ल, खानपानमा चाहिँ हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ अब उमेर अनुसार अलिकति फरक पर्छ, केटाकेटीको उमेरसम्म एकदम ठुलो छ, 0 अब 18 वर्षसम्म हुने भयो उहाँहरू होइन, त्यस कारणले पहिला चाहिँ हामीले रेसियो भन्छौँ यो कार्बोहाइड्रेट जुन यो चामल मकै गहुँ यिन किसिमका चिजबाट बनेका तत्त्वहरू यिनीहरू सबै कार्बोहाइड्रेटमा पर्ने भयो, जस्तै आलु पिँडालु, अर्को हुन्छ प्रोटिन मासु अन्डा दुध चिजहरूमा पाइने भयो, अर्को भयो तपाईँको यो भेजिटेबल र फलफुल तरकारी र फलफुल जसमा चाहिँ हामीले मिनरल्स भाइटामिन्सहरू पाउँछौँ भने, अर्को चाहिँ दही दुध यिनीहरूबाट पाइने अर्को तत्त्व भयो, जुन तरकारी र फलफुलमा पाउँछ त्यसमा फाइबर भन्ने पनि हुन्छ जुन पनि जरुरी छ।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा वा गुनासो भए हाम्रो टेलिफोन नम्बर 0152 68 66 1 फोन गरी आफ्नो प्रश्न रेकर्ड गराउन सक्नुहुन्छ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
3: नेपाली कांग्रेसको 15 महाधिवेशनमा बोल्ने अधिकांश नेताले आज पनि आरोप प्रत्यारोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेको आलोचनाले सरकार कमजोर नहुने बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र नै धराशायी भएको हुनाले नेपाली कांग्रेस र एमाले मिलेर लोकतन्त्र जोगाउनुपर्ने बताउनु भएको छ। कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 भन्दा बढ़ी घर विस्थापित भएका छन्। बाराको देवताल गाउँपालिकामा माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ।
4: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-420-82-776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ

0: डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000902062।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615349444
5: र 0295901055।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295062666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पार्थ्यो कुन्नी।
12: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
14: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
16: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
15: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
16: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98131555553 र 98423180।
17: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
18: किन र काका?
17: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
18: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
17: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
18: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
17: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
18: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
17: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
18: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
17: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
18: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
17: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
18: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
17: सम्पर्क 029141084 र 98044548।
19: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल असोज 19 गते सोमबार आश्विन कृष्ण नवमी 5 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: कांग्रेसको महाधिवेशनबाट परम्परामा क्रमभंग, भविष्यप्रति नयाँ आशा, छुटिए संस्थापक नेताका लिगेसी, उत्पादनमा जोड़ दिने नीति, अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति भराउने र त्रिशुली पारी वैकल्पिक मार्ग बनाउने योजना अघि बढ़्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पशुपालनमा आधुनिकता भित्र्याउँदै बागलुङका किसान शीर्षकको शुभ समाचार।
0: एक दशक अगाडिसम्म बागलुङका किसानले परम्परागत रूपमै पशुपालन गर्ने गर्थे। एउटै परिवारले सयौंको संख्यामा पशु पाले पनि जीविकोपार्जन समस्या थियो, तर अहिले त्यो अवस्था विस्तारै फेरिँदै गएको छ। किसान अब आधुनिक प्रविधिसँग जोड़िन थाले। ग्रामीण क्षेत्रका अधिकांश किसान अझै पनि परम्परागत रूपमै पशु पाल्दै आए पनि केही किसान भने आधुनिकतासँग जोड़िन थालेका छन्। पछिल्लो समयमा बागलुङमा कृत्रिम गर्भाधान गराउने पशुको संख्या वर्षेनी बढ़दै गएको छ। पशुको नस्ल सुधारसँगै दूध उत्पादन बढ़न थालेपछि जिल्लाका पशुपालक किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका हुन्। आर्थिक वर्ष 2081-82 2543 पशुमा कृत्रिम गर्भाधान गरिएकोमा आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 3876 पुगेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा 1333 गाई तथा भैंसीमा कृत्रिम गर्भाधान गरिएको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: हेल्दी हो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।

0: 37,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रमभंग, भविष्यप्रति नयाँ आशा शीर्षकमा खबर छ। लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको 15 महाधिवेशनमा युवा पुस्ताको सक्रिय सहभागिता देखिएको छ। काठमाण्डुको खुला मंचमा आइतबारदेखि शुरू भएको महाधिवेशनमा 18 वर्षका युवादेखि लामो समय पार्टी राजनीतिमा सक्रिय प्रतिनिधिसम्मको अर्थपूर्ण उपस्थिति देखिएको हो। उद्घाटन समारोहमा देखिएको युवा सहभागितासँगै नेतृत्व र कार्यशैली परिवर्तनको आवाजले कांग्रेस नयाँ ढंगले अगाडि बढ़ने संकेत देखाएको प्रतिनिधिहरूले बताएका छन्। कांग्रेसकै पुरानो विरासत बोकेको एउटा समूह बाहिरै रहे पनि विशेष महाधिवेशनबाट नेतृत्वमा आएको परिवर्तनपछि शुरू भएको महाधिवेशनलाई धेरैले आफ्नो राजनीतिक भविष्यसँग समेत जोडेर हेरेका छन्। महाधिवेशनले लामो समयदेखि नेतृत्वमा सीमित अनुहार दोहोरिरहने प्रवृत्ति तोड्ने र युवालाई मूलधारको राजनीतिमा स्थापित गर्ने उनीहरूको विश्वास छ। पहिलो पटक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका कतिपय युवाले कांग्रेसमा आफूहरूको आकर्षण बढ़नुको कारण नै विशेष महाधिवेशनबाट शुरू भएको रूपान्तरणको प्रक्रियालाई मानेका छन्। त्यस्तै सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म पहिलो पटक वरिष्ठ उपसभापतिको व्यवस्था, विगत भन्दा केही नयाँ अभ्यास, विद्युतीय मतदान नहुने लगायतका व्यवस्था पनि गरिएको छ। आइतबारदेखि शुरू भएको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ। आज र भोलि 2 दिनसम्म बन्द सत्र काठमाडौँ स्थित खुला मंचमै हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल हुनेछ भने बन्द सत्रमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब 3,000 प्रतिनिधि अट्ने गरी 3 वटा हल तयार गरिएको छ। बन्द सत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड राखिएको छ। कांग्रेस सभापति गगन थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति म्युजिकल चेयर जस्तो बनेको बताएका छन्। त्यस्तै म्युजिकल चेयरको प्रवृत्तिकै कारण भदौ 23 र 24 गतेको घटना भएको समेत उनले बताएका थिए। त्यस्तै महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सभापति रवि लामिछानेले भाषण, नारा र घोषणा पत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त हुँदैन भनेका छन्। त्यस्तै शंकर पोखरेलले लोकतन्त्रका लागि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ भनेका छन् भने नेकपाका संयोजक प्रचण्डले मलाई गाह्रो छ अब क्रमभंग गर्ने पालो गगनजीको भन्दै भनेका छन्। त्यस्तै राजेन्द्र लिङ्गेनले मान्छे फेरिएर मात्र हुँदैन रहेछ भनी भनेको बताइएको छ। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रमभंग शीर्षकमा यो खबर छापिएको छ।
3: कंग्रेसको महाधिवेशन वैधानिकतातर्फ गगन, छुटे संस्थापक नेताका लिगेसी, मध्याह दैनिक खबर लेख्छ। नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबार विशेष समारोहका बीच उद्घाटन भयो। खुल्ला मंचमा उद्घाटन भएको महाधिवेशनमा सबै राजनीतिक दलका शीर्ष नेतालाई राखेर साझा मंच बनाउने प्रयास गरेको छ। कंग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सबै राष्ट्रिय दलका नेतालाई एकै मंचमा राखेर राष्ट्रिय राजनीतिबारे बहस चलाउँदा कंग्रेसको एउटा समूह भने देखिएन। विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वमा जारी 15 महाधिवेशनले आगामी 4 वर्षका लागि कंग्रेसमा नेता र नीति स्थापित गराउनेछ। महाधिवेशनले गगन थापालाई संस्थापन वैधानिकता दिने बाटो तय गर्नेछ। निवर्तमान सभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि पटक पटक निम्ता गर्दा पनि नआएको कंग्रेसले दावी गरेको छ। सभापति थापाले पूर्व सभापति देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी नभएको दावी गरे। देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्न गर्दै उनले भने, पूर्व सभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कति पटक जाने हो, कसरी लिन जाने हो? अधिवेशन उद्घाटन समारोहमा सुजाता कोइराला बाहेक कंग्रेसका संस्थापक नेताहरूको लिगेसी बोकेका नेताहरूको अनुपस्थितिले कार्यकर्ता तहले खल्लो महसुस गरे। सन्त नेता कृष्ण प्रसाद भट्टराईको लिगेसीबाट आएका नेता देउवाको अनुपस्थितिले कंग्रेसको राजनीतिलाई फकर कोणबाट विश्लेषण गरिएको छ। उनीसँगै कंग्रेसका संस्थापक नेताहरू बीपी कोइराला र गणेशमान सिंहका पुत्र डाक्टर शशांक कोइराला र प्रकाशमान सिंहको सहभागिता नहुँदा कंग्रेसमा पूरै नयाँपन देखिएको भन्नेहरूको जमात त्यत्तिकै थियो।
2: रविले गगनलाई के लगाए दोस्रो गुण शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको खुलासा गरेका छन्। तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले भने, कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ। यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु, मान्ने नमान्ने तपाईँको जिम्मा। सभापति लामिछानेले पहिलो गुण बारे नखुलाए पनि त्यसलाई लिएर कांग्रेस वृत्तमा भने विभिन्न चर्चा हुन थालेको छ। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ चारमा कांग्रेस सभापति थापा उम्मेद्वार थिए। अरू सबैतिर उम्मेद्वारी दिएको रासोपाले त्यो क्षेत्रमा भने उम्मेद्वारी नै दिएन। त्यसबेला रासोपाले काठमाडौँका क्षेत्र नम्बर 2, 6, 7 र 8 उम्मेद्वारी दिएको थियो। सबै क्षेत्रमा जित हासिल गरेको थियो। अन्यन्त्र पनि कांग्रेसका थुप्रै नेताले चुनाव हारे, तर गगनले जिते। जबकि 2082 फागुन 21 निर्वाचनमा गगन सर्लाही 4 उम्मेद्वार भने रासोपाका अमरेश सिंहसँग चुनाव हारे। सायद लामिछानेले यसैलाई पहिलो गुण लगाएको अर्थका रूपमा व्याख्या गरेका हुन सक्ने कांग्रेसी नेताहरू बताउँछन्। लामिछाने पछि उद्घाटन सत्रमा बोलेका कांग्रेस सभापति थापाले पनि पहिलो गुणबारे उल्लेख गरेनन्। त्यस्तै लामिछानेले शेरबहादुर देउवा लगायतलाई छोडेर गगनले राम्रो गरेको अभिव्यक्ति दिएका छन्। कांग्रेसको मंचमा देउवाका लागि छुट्याइएको कुर्सी नै खाली राखिएको थियो। सभापति थापाले भने पूर्व सभापति देउवाका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कतिपटक जाने हो लिन, कसरी जाने हो? राष्ट्रपति सभापति लामिछानेले चुनावमा कांग्रेसका प्रतिबद्ध कार्यकर्ताले पनि आफूलाई मत दिएर जिताएको बताएका छन्। त्यस्तै कांग्रेस राजनैतिक प्रतिवेदन, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड़ दिने उपशीर्षकमा खबर छ। कांग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा आगामी 4 वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्ताव गरेका छन्। प्रतिवेदनमा निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र उम्मेद्वार लिएर जनता माझ जाने, पार्टी संगठनको पुनर्संरचना गर्ने तथा सरकारका काम कार्यवाहीमाथि प्रभावकारी निगरानी गर्ने प्रस्ताव गरिएको छ। थापाले कांग्रेसले पछिल्ला 2 दशकमा आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरेका छन्। गठबन्धन व्यवस्थापन, भागभण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्ना पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै थापाको प्रतिवेदनको मुख्य अवधारणा समुन्नत नेपाल, सम्मानित नेपाली रहेको छ। आर्थिक वृद्धि दरलाई मात्र समुन्नतिको आधार नमान्दै शिक्षा, स्वास्थ्य, पोषण, सिप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई विकासको आधार बनाउनु पर्ने प्रस्ताव गरिएको छ।
3: सड़क सुरक्षा विधेयक अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति शीर्षकमा गोर्खा पत्रमा खबर छ। निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अहिले प्रचलनमा छैन। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि 3 तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
2: भनिन्छ संकटले कहिलेकाहीँ नयाँ सामर्थ्य जन्माउँछ। भोटेकोशी त्रिशुली करिडोरमा आएको विनाशकारी बाढ़ीले पुर्याएको अकल्पनीय क्षतिको पीड़ालाई सम्हाल्दै उठ्ने प्रयासमा देश छ। यही सन्दर्भमा बाढ़ीसँग जोड़िएको जलवायु परिवर्तन र जलवायु न्यायको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको छ। यही पृष्ठभूमिमा आइतबार राजधानीमा सम्पन्न काठमाण्डु क्लाइमेट विक 2026 पनि त्यही बहसको एउटा कड़ी बन्यो। जलवायु उत्थानशीलताका लागि जलवायु न्याय स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म नाम दिएको र नेपालमा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम साताव्यापी भनिए पनि तीन दिनसम्म सञ्चालन भयो। यस अवधिमा 27 विभिन्न छलफल तथा कार्यक्रम आयोजना गरिए भने 1000 भन्दा बढ़ीले प्रत्यक्ष सहभागिता जनाए। सामाजिक सञ्जाल मार्फत अप्रत्यक्ष रूपमा जोड़िएका सहभागीलाई समेत समेट्ने हो भने अभियानसँग जोड़िनेको संख्या अझ ठूलो रहेको छ। जलवायु परिवर्तन पर्वतीय मुद्दा र जलवायु न्यायका विषयमा सरकारी प्रयाससँगै नागरिक समाजका केही अभियन्ता लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचमा सक्रिय छन्। तिनैमध्ये केही अभियन्ता भोटेकोशी त्रिशुली नदीमा बाढ़ी आएको दिन अर्थात भदौ 10 काठमाण्डुमा क्लाइमेट विक आयोजना गर्ने विषयमा छलफल गर्न पूर्व निर्धारित बैठकमा रहेका थिए। भोटेकोशी बाढ़ीले प्रेरित नागरिक अभियान शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न र बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधानका लागि त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ी र त्यसपछिको अविरल वर्षाका कारण आएको बाढ़ीले त्रिशुली नदीको कटान र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर खण्ड क्षत विक्षत भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको निर्माण फेरि चर्चामा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगी मारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेला पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाइएको बताउनुभयो। वैकल्पिक मार्ग निर्माणको योजना शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।